0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 6 बज्यो।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 2 गते मंगलबार, जुन 16 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको द्वितीया तिथि, अन्तर्राष्ट्रिय परिवार रेमिट्यान्स दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: 2.93 खर्ब बराबरको प्रदेशको बजेट, पूर्वाधार, कृषि, पर्यटन र रोजगारी प्राथमिकतामा, घटेको कच्चा तेलको मूल्यको प्रभाव नेपालमा 2 सातापछि मात्रै देखिने।
1: राहुल आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया शुरू, नेपाललाई सघाउन चीन तयार। विद्यालय छात्रवृत्ति व्यवस्थापन गर्न सके 2 लाख भन्दा बढ़ी विद्यार्थीले निशुल्क पढ़न पाउने।
0: तोडिएको 7 महिनापछि सुनकोशी मरीनमा बाँध निर्माणको ठेक्का, रासायनिक मल ल्याउन सरकारी स्तरबाटै अग्रसरता, क्यान्सरको औषधि पाउनै कठिन।
1: इरानसँगको युद्ध अन्त्य गर्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको राष्ट्रपति ट्रम्पको भनाई, शुक्रबार औपचारिक घोषणाको तयारी, मध्य पूर्वको द्वन्द ट्रम्पको असफल नीति रहेको टिप्पणी।
0: र उरुग्वे अनि साउदी अरेबिया, बेल्जियम र इजिप्ट बराबरीमा रोकिए, भोलि बिहान 5 खेल हुने, अर्जेन्टिना र अल्जेरिया भिड्दा डीआर कंगोले पोर्चुगलको सामना गर्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा प्रदेशहरूले सार्वजनिक गरेको बजेटको विश्लेषण।
1: संघीय सरकारले बजेट सार्वजनिक गरेको 2 सातापछि मात्रै प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याएका छन्। प्रदेशहरूले कुल करिब 2.93 खर्ब रूपियाँ बराबरको बजेट सार्वजनिक गरेका हुन्। अधिकांश प्रदेशले भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता राखेका छन् भने कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सूचना प्रविधि, रोजगार सृजना र सामाजिक विकासका कार्यक्रमलाई पनि महत्वका साथ उठाएका छन्। कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 40.44 करोड़ 98 लाख रूपियाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथिप्पेले गत वर्षको भन्दा 12.74% बढ़ीको बजेट सदनमा प्रस्तुत गर्नुभएको हो।
3: बहुवर्षीय खानेपानी आयोजनाको लागि रू 24.15 करोड़ बजेट विनियोजन गरिएको छ।
1: भौतिक पूर्वाधारमा सबैभन्दा बढ़ी रकम छुट्याएको मध्य प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 41.13 करोड़ 86 लाख रूपियाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको अनुमानित खर्च विहोर्ने स्रोततर्फ आन्तरिक राजस्व तथा विविध प्राप्तिबाट 11.22 करोड़ 75 लाख संकलन गर्ने र संघीय सरकारबाट राजस्व बाँडफाँड बाफत 12.83 करोड़ प्राप्त गर्ने अनुमान गरिएको अर्थमन्त्री युवराज भट्टराईले बताउनुभयो। मध्य प्रदेशले प्रहरी ऐन कानूनका लागि पहिलो पटक प्रहरी भर्नामा बजेट विनियोजन गरेको छ।
4: मध्य प्रदेशले आफ्नो आर्थिक गतिविधिलाई चलामायन बनाउन निरन्तर प्रयास गरिरहेको छ।
1: बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 66.93 करोड़ 33 लाख रूपियाँ बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सदनमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा चालूतर्फ 22.96 करोड़ 19 लाख रूपियाँ अर्थात 34.31% र पुँजीगततर्फ 43.97 करोड़ 14 लाख रूपियाँ अर्थात 65.69% विनियोजन गरिएको बताउनुभयो।
4: बागमती प्रदेशको प्रति व्यक्ति आय सबै प्रदेशको भन्दा बढ़ी अर्थात 2,644 अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ।
1: कृषिको आधुनिकरण, उत्पादन लागत न्यूनीकरण र उत्पादकत्व वृद्धि गर्न कृषि आन्तरिकीकरण कार्यक्रमलाई निरन्तरता दिन 1.96 करोड़ विनियोजन गरेको गण्डकी प्रदेश सरकारले 32.99 करोड़ 99 लाख रूपियाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री जितबहादुर शेरचनले पुँजीगततर्फ 60% भन्दा बढ़ी बजेट विनियोजन गरेको जानकारी दिनुभयो।
5: प्रदेश सरकारको स्रोतको ठूलो हिस्सा संघ सरकारबाट प्राप्त
4: हुने अनुदानमा निर्भर रहेको छ।
1: कृषि क्षेत्रमा रैथानी बाली सड़क करिडोरहरूमा स्थान र मौसम अनुसार पशुपालन फलफूल खेती तथा कृषिजन्य उत्पादनका लागि प्राथमिकतामा राखेर कृषिमा 1,78,00,00,00,000 बजेट विनियोजन गरेको लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष 2083-84 लागि 37,38,45,00,00,000 रूपियाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धरेन्द्र कार्कीले पूँजीगततर्फ 22,71,65,40,000 रूपियाँ तथा चालूतर्फ 11,11,27,10,000 रूपियाँ विनियोजन गरेको बताउनुभयो।
5: यस बजेटले प्रादेशिक संरचनाको सुदृढीकरण, सहज एवं गुणस्तरीय सेवा प्रवाह, सुशासन अभिवृद्धि, नागरिक सन्तुष्टि कायम गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई टेवा पुर्याउने विश्वास दिएको छु।
1: कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट भन्दा करिब 5% बढ़ी बजेट सार्वजनिक गरेको छ। प्रदेशमा बढ़दो राजनैतिक भागभण्डा र आन्तरिक विवादका कारण फेरबदल भइरहने सरकारका कारण पनि बजेट कार्यान्वयन थप चुनौती बन्दै गएको बताउनुहुन्छ आर्थिक विश्लेषक डाक्टर चन्द्रमणि अधिकारी।
6: मध्य प्रदेशले चाहिँ घटाएको रहेछ बजेट, अरूले बढ़ाएका छन्। पूँजीगत खर्च चाहिँ अत्यन्त न्यून छ र समग्र बजेटको खर्च पनि न्यून छ। धेरै जसो आय चाहिँ केन्द्रीय तहबाट संघीय तहबाट जाने स्रोतमा आधारित छ। यो अवस्थामा ठूलो बजेट आकारको बजेट ल्याइएको छ, यसको कार्यान्वयन अझै पनि चुनौतीपूर्ण छ।
1: बजेटमा ठूला विकासका विषय समावेश भए पनि प्रदेशको बजेट कार्यान्वयनको अवस्था निकै कमजोर छ। प्रशासनिक ढिलासुस्ती, राजनैतिक अस्थिरता, अपर्याप्त कर्मचारी र कानूनको अभाव प्रमुख चुनौतीका रूपमा रहेको विश्लेषणहरू हुने गरेका छन्। यसैबीच सुदूरपश्चिम प्रदेशले राति अबेर बजेट ल्याएको छ। सुदूरपश्चिम प्रदेशले करिब 38,00,00,000,00,000 रूपियाँको बजेट ल्याएको हो।
7: अब रावल आयोगको प्रतिवेदन कार्यान्वयनको प्रसंग। सरकारले काठमाडौँ महानगरभित्रको सरकारी जग्गा अतिक्रमण सम्बन्धी रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन प्रक्रिया अगाडि बढ़ाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो अतिक्रमणमा परेको 1,859 रोपनी जग्गा रोक्का राख्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गरेको हो। गत शुक्रबार मन्त्री परिषदले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। त्यस अनुसार मन्त्रालयले प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच, नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशन सहितको पत्र लेखेको हो। नालपोत र नापीले आजदेखि ती जग्गा रोक्काको सूचीमा राख्ने जानकारी दिइएको छ। केही मालपोत कार्यालयले रावल आयोगमा उल्लेख भएको जग्गा भनेर श्रेष्ठतामै उल्लेख गरेको र केहीको खोजी गर्नुपर्ने चुनौती रहेको भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले बताउनुभयो। मन्त्रालयले काम थालिसकेको उहाँले बताउनुभयो। अब सबै सरोकारवालासँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिने पनि उहाँको भनाइ छ। रावल आयोगको मात्र नभई जग्गा सम्बन्धी सबै आयोग को प्रतिवेदन अब कार्यान्वयन हुने पनि मन्त्री रावलले बताउनुभयो। मन्त्रालयले हिजो नै रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको नेतृत्वको 8-सदस्यीय सहजीकरण समिति पनि गठन गरिसकेको छ। समितिले 15 दिनको समय पाएको छ। संयोजक सापकोटाले मन्त्रालयमा हिजो छलफल भएको र कार्यक्षेत्र निश्चित गरेर कामलाई तीव्रता दिइने र अनुसन्धान गरिने बताउनु भएको छ।
1: नेपाल र चीनले छिमेकी सम्बन्धलाई बहुआयामिक सहकार्य मार्फत आपसी जनताको हितमा केन्द्रित गर्ने बारे छलफल गरेका छन्। चीन भ्रमणमा रहनुभएका नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल र चीनका समकक्षी वाङ यी बीच हिजो चीनको बेजिङमा यसबारेमा उच्चस्तरीय छलफल भएको हो। द्विपक्षीय भेटवार्तामा बहुआयामिक सहकार्य अघि बढ़ाउँदै चीनले नेपालको भावी विकास र समृद्धिमा सघाउने प्रतिबद्धता जनाएको छ। परराष्ट्र मन्त्री खनाल चीनका विदेश मन्त्री वाङको मैत्रीपूर्ण निमन्त्रणामा 4 दिवसीय औपचारिक भ्रमणका लागि आइतबार चीन पुग्नु भएको छ। उच्चस्तरीय भेटबारे अवगत गराउँदै मन्त्री खनालले भन्नुभयो, अब आज बेजिङमा चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनैतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेश मन्त्री वाङ यीलाई भेट्न पाउँदा खुशी लाग्यो। हामीले कनेक्टिभिटी सीमा व्यवस्थापन व्यापार प्रविधि हस्तान्तरण र बहुपक्षीय सहयोगका क्षेत्र सहितको द्विपक्षीय सम्बन्धको बारेमा छलफल गरेका छौं। उहाँले जनसम्बन्ध विस्तार गर्नुका साथै दुई देशको पारस्परिक हितका लागि नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्ने साझा प्रतिबद्धता व्यक्त गरेको समेत स्पष्ट पार्नु भएको छ। राष्ट्रपति खनाल र विदेश मन्त्रीले नेतृत्व गर्नुभएको दुई देशका प्रतिनिधिमण्डल सहितको द्विपक्षीय वार्तामा आपसी मित्रता सद्भाव र सहयोगले चिनिएको नेपाल चीन सम्बन्धको सम्पूर्ण पक्षमा गहन छलफल भएको बेजिङ स्थित नेपाली दूतावासले जनाएको छ।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा अधिकार प्राप्तिका लागि किसान एकताको प्रभाव,
8: एउटै आवाज बनाएर हामी अगाडि किसानका आवाजलाई सुनाउनु पर्छ र भन्नुपर्छ, त्यसका लागि सबै एकजुट हुनको लागि म अनुरोध गर्छु।
1: तोडिएको सात महिनापछि सुनकोशी मरिनमा बाँध निर्माणको ठेक्का, रासायनिक मल ल्याउन सरकारी स्तरबाटै अग्रसरता, क्यान्सरको औषधि पाउने कठिन लगायतका खबर र कार्टुन बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा क्यान्सरको औषधि पाउने कठिन शीर्षकमा खबर प्रकाशित छ। भारत सरकारले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि कार्बोलाटिन र सिस प्लाटिनको मूल्य वृद्धि गरेसँगै नेपालको ती औषधिको आपूर्ति व्यवस्थापनमा कठिनाई बढ़दै गएको छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा गिरीबन्धुको फैसला साढे दुई वर्षसम्म भएन कार्यान्वयन सर्वोच्चको फेरि ताकता शीर्षकमा नवराज मैनालले खबर लेख्नु भएको छ। पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जोड़िएको गिरीबन्धु टी स्टेट सम्बन्धी मुद्दाको फैसला साढे दुई वर्षसम्म पनि कार्यान्वयन नभएपछि सर्वोच्च अदालतले फेरि ताकता गरेको छ। सो टी स्टेटलाई हदबन्दी भन्दा धेरै जग्गा सट्टापट्टा गर्न दिने तत्कालीन प्रधानमन्त्री ओलीको निर्णय विरूद्ध परेको रिटमा सर्वोच्चले 24 माघ 2080 फैसला गरेको थियो। त्यस्तै बेजिङमा नेपाल चीन परराष्ट्र मन्त्री स्तरीय वार्ता शीर्षकमा पनि खबर छ भने विद्यालय छात्रवृत्ति व्यवस्था व्यवस्थित गर्न सके 2,65,000 विद्यार्थीले पाउँछन् निशुल्क पढ़न शीर्षकमा अर्को खबर प्रकाशित छ। अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 स्पष्ट भनेको छ, 5 वर्षसम्म विद्यार्थी भएका निजी विद्यालयले 10% 5 वर्षदेखि 8 वर्षसम्म विद्यार्थी भएकाले 12% र 800 भन्दा बढ़ी विद्यार्थी भएका निजी विद्यालयले 15% विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्छ। विपन्न असहाय दलित जेहेन्दार अपाङ्गता भएका विद्यार्थीलाई उक्त छात्रवृत्ति दिनुपर्ने ऐनमा व्यवस्था गरिएको छ। ऐनले भने अनुसार विद्यालय छात्रवृत्ति व्यवस्थापन गर्न सके देशभर 2.5 लाख भन्दा बढ़ी विद्यार्थीले निशुल्क रूपमा पढ़न पाउने उल्लेख गरिएको छ। त्यस्तै नयाँ पत्रिकाको अर्को खबरमा अघि बढाउँदै नेपाल र सशस्त्र प्रहरीको विधेयक शीर्षकमा पनि अर्को खबर प्रकाशित रहेको छ।
7: अन्नपूर्ण पोस्ट दैनिकमा फ्रीमा विश्वकप हेर्न खोज्दा रित्तीय बैंक खाता शीर्षकमा अजबी पौड्यालले लेख्नु भएको खबर छ। किर्तिपुर बस्ने आचार्य थरका एकजना युवकलाई फुटबल औधि मनपर्छ। विश्वकप शुरू भए यता कहाँबाट हेर्ने भन्ने चिन्तामा उहाँको मोबाइलमा एउटा म्यासेज आयो, जहाँ भनिएको थियो फ्रीमा विश्वकप हेर्न चाहनुहुन्छ तलको लिंक क्लिक गर्नुहोस्। लिंक क्लिक गर्दै आफ्नो विवरण भर्दै गए, केही बेरमा उहाँको मोबाइलमा ह्याङ भयो। मोबाइल अफ गरेर अन हुँदासम्म मोबाइलमा भएको मोबाइल ब्याङ्किङ एपबाट रकम ट्रान्सफर गरिसकिएको थियो। दुईवटा बैंकमा भएको रकम रित्तिएपछि उहाँ यतिखेर साइबर ब्यूरोमा रकम फिर्ता हुन्छ कि भनेर धाइरहनु भएको छ। मोबाइलमा स्क्याम लिंकको म्यासेज रोक्नको लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने अवस्था आएको छ। विश्वकप हेर्ने लोभमा विभिन्न त्यस्ता लिंकहरूमा क्लिक गर्दा जोखिममा पर्ने सम्भावना बढ़ी हुन्छ। अर्को खबर आर्थिक कारोबार दैनिकमा छापिएको छ। निर्माण ढिलाइ गर्ने व्यवसायीको खुट्टा भाँच्ने मन्त्रीको अभिव्यक्तिको चौतर्फी निन्दा भएको बारेमा जीवन बस्नेतले लेख्नु भएको खबर हो। पूर्वाधार आयोजना अनुगमनका क्रममा धादिङ पुग्नुभएका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अभिव्यक्ति विवादमा परेको हो। निर्माण व्यवसायीको खुट्टा भाँच्नु समयमा काम नगर्ने निर्माण व्यवसायीलाई त्यस ढंगबाट कार्यवाही गर्नुपर्ने अभिव्यक्ति उहाँले दिनुभयो र त्यसको सर्वत्र आलोचना पनि भइरहेको छ। नागढुङ्गा मुस्लिम मुगलिन सड़क आयोजना अन्तर्गत नौबिसे मल्लेको सड़क खण्ड अनुगमनको क्रममा उहाँले लामो समयसम्म सड़क विस्तारमा भइरहेको ढिलाइको बारेमा जानकारी लिन कोशिस गर्नुभएको थियो। यसैबीच प्रतिनिधि सभाको हल अझै तयार नभएको बारेमा पनि सभामुख र निर्माण व्यवसायीको बीचमा भनाभन भएका केही खबरहरू र दृश्यहरू पनि सार्वजनिक भएका छन्। 15 जेठमै बजेट भाषणका लागि तयार हुने प्रचार गरिएको संसद भवनको निर्माणाधीन प्रतिनिधि सभा हल असार लाग्दा पनि तयार नभएपछि सभामुख डोलप्रसाद अर्यालले हिजो निरीक्षण गर्नुभयो। सभामुख अर्यालले अन्तिम समय तोक्न र नसकिए दैनिक करोड़ जरिवाना लगाउनुपर्ने चेतावनी दिनुभयो। नदिने हो भने हरेक दिन 1 करोड़ जरिवाना गराउने भनेर निर्णय गरौं, यस्तो पनि हुन्छ? सभामुखले भन्नुभयो, एकपटक शहरी विकास मन्त्री र सचिवलाई बोलाउं अनि बसौं, यो मजाक गरे जस्तो भयो नि भनेर उहाँले निर्माण व्यवसायीलाई भन्नुभएको छ। असार लाग्दा पनि भित्रिएन मनसून शीर्षकमा एम बमले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा लेख्नु भएको खबर छ। यस वर्ष असार लागिसक्दा पनि मनसूनी वायु नभित्रिँदा किसान चिन्तित छन्। असारसँगै धान रोपाई हुने भए पनि यसपटक ढिलो गरी मात्रै मनसून भित्रिने र कमजोर प्रणाली रहेकाले पानी कम पर्ने आकलन गरिएको हो। नेपालमा सामान्यतया 13 जूनमा मनसून प्रवेश गर्ने सरदर अनुमान हो। गत वर्ष 2 साता अघि मध्य जेठमै मनसून भित्रिएको थियो, तर प्रशान्त महासागरमा एल निनो विकसित भइसकेको र अझै बलियो बन्ने क्रममा समेत रहेकाले यसपटक मनसूनमा प्रभाव परेको जल तथा मौसम विज्ञान विभागका मौसमविद सरोज कुमार पुडासैनीले बताउनु भएको छ। पश्चिम तराईमा ताता हावा कायमै छ। स्थानीय वायुका कारण कोशी र गण्डकी तथा देशका पहाड़ी क्षेत्रमा पानी परिरहेको छ, तर तराई त्यसमा पनि पश्चिम तराईमा भने तापक्रम उच्च छ। सोमबार हिजो नेपालगंजमा अधिकतम तापक्रम 39.5 डिग्री सेल्सियस मापन भयो। धनगढ़ीमा 39, भैरहवामा 37.8 र सिमरामा 36.2 डिग्री सेल्सियस मापन गरिएको छ। तोडिएको 7 महिनापछि सुनकोशी मरिनमा बाँध निर्माणको ठेक्का परेको बारेमा विमल खतिवड़ाले कान्तिपुर दैनिकमा लेख्नु भएको छ। भिक्षु टोली र अल्लोका लुम्बिनीमा शीर्षकमा मनोज पौडेलले लेख्नु भएको खबर पनि छ। शान्तिको सन्देश फैलाउन विश्व पदयात्रामा निस्किएको भिक्षुहरूको टोली लुम्बिनी आइपुगेको हो। टेक्सासको फोर्ट बर्थ स्थित भियतनामी बौद्ध ध्यान केन्द्रबाट 26 अक्टोबरमा यो पदयात्रा शुरू गरिएको थियो। त्यसक्रममा 108 दिनसम्म हिँडेर 3,700 किलोमिटर पैदल यात्रा गरिएको थियो। भियतनामी भिक्षु पन्याकरको नेतृत्व टोलीमा अलोका नामको कुकुर पनि सहभागी थियो। वाक फर पीस अर्थात शान्तिका लागि पदयात्रा नाम दिएको शान्ति पदयात्रामा भिक्षु पन्याकरको नेतृत्वको टोली र अलोका आइतबार साँझ बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेको खबरमा उल्लेख गरिएको छ। एसईका करीब 1,000 विद्यार्थीका उत्तर पुस्तिका भेटिएनन् शीर्षकमा सुदीप कैनीले लेख्नुभएको खबर छ। एसईमा सहभागी करिब 1,000 विद्यार्थीको उत्तर पुस्तिका हराएको पाइएको छ। पुनर्योगका लागि आवेदन दिएका मध्ये 1,000 हाराहारी विद्यार्थीको उत्तर पुस्तिका नभेटिएको हो। यसले पुनर्योगको नतिजा प्रकाशन प्रभावित भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताउनुभयो। 33,887 जनाले पुनर्योगका लागि आवेदन दिएका थिए। तीमध्ये 31,855 जनाको पुनर्योगको नतिजा प्रकाशित भइसकेको छ। करिब 1,000 विद्यार्थीको नतिजा उत्तर पुस्तिका नभेटिएका कारण सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। तथ्याङ्कमा 2,335 जनाको नतिजा प्रकाशन गर्न बाँकी देखिन्छ, तर केहीको मिसिङ अर्थात विभित कारण नतिजा स्थगिततर्फ नतिजा प्राप्त भएको र केही पुनर्योगका लागि एकै विद्यार्थीले एक भन्दा बढ़ी पटक आवेदन दिएका कारण पनि तथ्याङ्क 1,000 भन्दा बढ़ी देखिएको अधिकारीले बताउनु भएको छ। त्यसै गरी अर्को खबर छ, नागरिक दैनिकको बाहिरी पन्नामा गुणस्तर जाँच नाममा चियामा भारतीय अड्चन, 53 चिया उद्योग बन्द, किसान चिन्तित शीर्षकमा भीम चापागाईले यो इलामबाट लेख्नु भएको खबर हो। वर्षभरको मेहनतपछि हरियोपत्ती टिप्ने मुख्य सिजनमै उद्योग बन्द हुँदा इलाम सूर्योदयका चिया उद्योग बन्द भएपछि किसानहरू चिन्तामा छन्। त्यहाँका चिया उद्योग सोमबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ। चिया उद्योगीले आइतबार बन्दको घोषणा गरेपछि किसानहरू थप चिन्तामा परेको उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको युद्ध अन्त्य गर्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको बताउनु भएको छ। क्यानाडामा जारी G7 शिखर सम्मेलनका क्रममा फ्रान्सका राष्ट्रपति इमान्युएल माक्रोनसँगको भेटवार्तापछि ट्रम्पले सम्झौताका सबै प्रक्रिया पूरा भएको र त्यसका विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने समेत जानकारी गराउनु भएको हो। अमेरिकी उच्च अधिकारीहरूले पनि सम्झौताका केही मुख्य बुदाबारे जानकारी दिँदै आगामी शुक्रबार स्विजरल्याण्डको जेनेभामा औपचारिक रूपमा घोषणा गरिने समेत प्रतिक्रिया दिएका छन्। विश्व व्यापारका लागि महत्वपूर्ण मानिने हर्मुज नाका शुक्रबारदेखि पुनः सबै जहाजका लागि खुला गरिनेछ। अधिकारीहरूले इरानको आणविक कार्यक्रम सम्बन्धी प्राविधिक वार्ता यसै सातादेखि शुरू हुने पनि बताएका छन्। अमेरिका इरान युद्धलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालसम्मकै सबैभन्दा ठूलो विदेश नीति सम्बन्धी भूलका रूपमा विश्लेषण गर्न थालिएको छ। विश्लेषकहरूका अनुसार युद्धले अमेरिकाको प्रतिद्वन्दी राष्ट्रहरूलाई रोक्ने तथा आफ्नो शक्ति प्रदर्शन गर्ने क्षमतामाथि प्रश्न उठाएको छ। साथै यसले मध्यपूर्वका तेल उत्पादक अरब राष्ट्रहरूसँगको अमेरिकाको सम्बन्धमा पनि असर पुर्याउने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र युरोपेली संघले युक्रेन र मालदोभालाई सदस्य राष्ट्र बनाउने औपचारिक प्रवेश प्रक्रिया शुरू गरेको छ। यस प्रक्रियासँगै दुवै देशले युरोपेली संघको सदस्यता प्राप्त गर्न आवश्यक राजनीतिक, कानूनी तथा संस्थागत सुधारका कार्यक्रमहरू गर्ने बताइएको छ।
7: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 उरुग्वेले साउदी अरेबिया विरूद्ध बराबरी गोल फर्काएको छ। अमेरिकाको फ्लोरिडा स्थित मियामी स्टेडियममा जारी खेलको 80 मिनटमा उरुग्वेले बराबरी गोल गरेको हो। उरुग्वेका लागि म्याक्सी अराजोले गोल गर्नुभयो। त्यसअघि अब्दुल्लाह अलाम्रीले 41 मिनटमा गोल गर्दै साउदी अरेबियालाई अग्रता दिलाउनु भएको थियो। यसअघि भएको खेलमा आत्मघाती गोलले बेल्जियम फिफा विश्वकप 2026 आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ। बेल्जियम इजिप्टसँग 1-1 बराबरीमा रोकिएको हो। खेलको 19 मिनटमा इजिप्टका इमाम आशोरले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो, तर 66 मिनटमा आत्मघाती गोल हुँदा इजिप्ट जीतबाट टाढा रहनु पर्यो। समूह जीमा रहेका बेल्जियम र इजिप्टले समान 1-1 अंक बाँडेका छन्। अहिले बिहान पाउने 7 बजे इरान र न्यूजील्याण्डको बीचमा खेल हुँदैछ। साबिक उपविजेता फ्रान्सले अफ्रिकन राष्ट्र सेनेगलको सामना गर्दैछ। समूह आईको पहिलो खेल मंगलबार आज मध्यरातीमा हुने। अमेरिकाको मेटलाइफ मैदानमा हुने प्रतिस्पर्धामा फ्रान्सको सेनेगललाई कमजोर द्वन्दीका रूपमा नलिने योजना छ। 24 वर्ष अघि एसियन भूमिमा भएको विश्वकपमा फ्रान्सले सेनेगलको प्रदर्शन बिर्सेको छैन। त्यसबेलाका प्रमुख खेलाड़ी डिडियर अहिले फ्रान्सको प्रशिक्षक रहनु भएको छ।
1: रासायनिक मलको आपूर्ति र किसान अधिकारका लागि एकजुट हुनुको फाइदा, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: आपका डीटीएच के बाद डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
3: बिस्तारा कुरिरहेका छन् जसले पिँढी आँगन कुरिरहेका छन्, ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठुलो न्याय हुन सक्छ।
4: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
3: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
5: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो, मेरो विधेयक होइन।
2: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
4: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
2: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: साझा खबरमा अब किसानको एकता। किसान बीचको एकता नै अधिकारको शक्ति हुन सक्ने भनिए पनि किसान आस्था र विचारका आधारमा विभाजित छन्। यसको प्रभाव र एकताको पहलका बारेमा राष्ट्रिय कृषक महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठसँग हामीले कुराकानी गरेका छौं।
8: यो मलको अभाव छ, तर यसपालि मल चाहिँ पर्याप्त मात्रामा नभए तापनि तर समस्या हुँदैन भन्ने खालको भन्नुभएको छ। सम्पर्क सम्बन्धीबाट मैले यो सरकार बन्दै गरेको अवस्थामै एक महिना अगाडि मैले सम्पर्क गर्दाखेरि त्यति धेरै त छैन, अब हामीले कमी चाहिँ गरेको छैन। द्वन्द्वको कारणले अहिले माग गरिहाल्यो भने हामीलाई आपत्तै पर्छ। हामीसँग भएको दिन अलिअलि दिन चाहिँ सक्छौ, तर किसानले पहिला जस्तै लाइन लगाएर पेट्रोल जस्तै यो ग्यासको लाइन जस्तै बसेर किसान रत्तै आउन थाल्यो भने हामीलाई निकै गाह्रो हुन्छ भन्ने कुरा गर्नुभएको छ। त्यो म सबै किसान मित्रहरूलाई देशै गरिरहेका नेपाल सरकारको चाहिँ तहमा रहेका सम्बन्धित सरकारवाला मन्त्रालयहरूलाई हामी किसान कृषि किसानसँग सम्बन्धित र लाई चाहिँ हामी के भन्छौँ भने जस्तो पालिका तहमा जति पनि पालिका तहका सरकारको चाहिँ प्रतिनिधित्व गरिरहनु भएका मेयर उपमेयर सबैले चाहिँ सबै पालिकाका प्रमुखहरूले यसलाई चाहिँ कृषि भनेको हाम्रो जीवन हो, यो संस्कृति हाम्रो संस्कार संस्कृतिसँग जोडिएको छ, कृषि संस्कृति भएन भने हाम्रो देश र हामी पनि बाँच्दैनौँ भन्ने खालको चाहिँ त्यो चेत चाहिँ अब खुल्नुपर्छ। हामी अरूसँग परनिर्भर भएर कति दिन बाँच्ने भन्ने कुरा अब सोच्नुपर्छ। त्यसैले हामीले पैसा हातमा छ, म पैसा धेरै कमाएपछि खान्छु, म बाँच्छु भन्ने खालको अथवा मलाई यो पैसाले जोगाउँछ भन्ने खालको कल्पना नगर्नुहोस्। उत्पादन जोसँग छ ऊ बाँच्छ र उत्पादन पैसा जोसँग छ उसले बजारमा सामान नपाउने अवस्था हुन सक्छ। त्यसैले उत्पादनलाई बढाउने र उत्पादनलाई जोगाउने काम गर्नुपर्छ र खेतीपाती गर्ने किसानलाई सम्मान गर्नुपर्छ र उसलाई हेला होइन सम्मान गर्नुपर्छ। त्यसका लागि चाहिने नीतिगत निर्णयहरू सरकारको तहमा रहँदा आफूले पनि कृतिमान राख्ने गरी र आफूले इतिहास रच्ने गरी काम गरेर अगाडि बढ्नुहोस् र किसानले भोलिका दिनसम्म सम्झिने गरी काम गर्नुहोला, देशले सम्झिने गरी काम गर्नुहोला भन्ने म भन्न चाहन्छु। र
7: राष्ट्रिय कृषक महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठको यो विचारसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
9: 2,93,000,000,000 बराबरको प्रदेशको बजेट, पूर्वाधार, कृषि, पर्यटन र रोजगारी प्राथमिकतामा घटेको कच्चा तेलको मूल्यको प्रभाव नेपालमा 2 सातापछि मात्रै देखिने।
7: रावल आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया शुरू, नेपाललाई सघाउन चीन तयार, विद्यालय छात्रवृत्ति व्यवस्थित गर्न सके, 2,00,000 भन्दा बढ़ी विद्यार्थीले निशुल्क पढ़न पाउने।
9: तोड़िएको 7 महिनापछि सुनकोशी मरिनमा बाँध निर्माणको ठेक्का, रासायनिक मल ल्याउन सरकारी स्तरबाटै अग्रसरता, क्यान्सरको औषधि पाउने कठिन।
7: इरानसँगको युद्ध अन्त्य गर्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको राष्ट्रपति ट्रम्पको भनाई, शुक्रबार औपचारिक घोषणाको तयारी, मध्यपूर्वको द्वन्द ट्रम्पको असफल नीति रहेको टिप्पणी।
9: र उरुग्वे र साउदी अरेबिया, बेल्जियम र इजिप्ट बराबरीमा रोकिए, भोलि बिहान 5 खेल हुने अर्जेन्टिना र अल्जेरिया भिड्दा डीआर कंगोले पोर्ट पोर्चुगलको सामना गर्ने।
10: साझा खबरको अन्त्यमा कार्टुन राजेश मानन्धरले फितकौली .com बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, पछिल्लो समयमा अर्थमन्त्रीले संसददेखि विभिन्न सार्वजनिक स्थानमा दिइरहेको अभिव्यक्ति, 2 रूपियाँ पनि आफ्नो तर्फबाट बदमाशी भएको भए पद त्याग्नको लागि तयार भएको भनेर उहाँले टिप्पणी गर्दै आउनु भएको छ। यहाँ 2 जना व्यक्तिहरू छन्, एक अर्काको बीचमा केही भनाभन गरेर जिस्कदै गरेको जस्तो देखाइएको छ। दुई मध्ये पहिलो व्यक्ति भन्छन्, 2 रूपियाँको नोट त छैन, हँसायो क्या? अनि अर्को व्यक्ति भन्छन्, 2 अर्ब होइन, 2 रूपियाँ बराबरको बदमाशी भएको प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु रे।
9: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै थादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
4: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
4: 98-60-24-58-43।
3: स्थान धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
5: रङमाझे आरसीसी दिम बोरा चहर दिन प्रे रखोरमा नग फारममा असिम चमटार कि चणेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-5-11-87-882 फोन सिङजिम सेगो है रोमा।
6: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
7: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बङ्गैचा गोर्खा।
6: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
7: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
6: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54।
7: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: पनि थाहा
1: हैन। तिमीहरु अघि देखि किन झगडा गर्दै छौ?
0: किन हुनु नि, अस्ति भक्कर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै छ।
1: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
0: किन नि बाबा?
1: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
0: हस् बाबा।
2: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण किमल सिन्हा,
3: सम्पर्क मोबाइल 97140131429।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
4: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
4: 9860248543।
5: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
6: ओहो, होइन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
7: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
6: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
7: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
6: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
7: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
6: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
8: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 9841867064, 9841867064।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपाल भर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृउद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने परिणाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
5: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

नेपाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाधनी आज पनि उपस्थित भइसकेका छु। म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भनिदिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भनिदिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालो सर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9056575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिलो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवर 90.7 MHz सुनवर नौलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz रिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz निर्गण 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9056575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

0: राजनीति 2083 साल असार महिनाको आज 2 गते तदनुसार ईस्वी सन् 2026 जुन 16 तारिक सकसम्बत 1948 नेपाल समुदाय 46 तथा छ रोदर नामक सम्बत्सर उत्तरायण गृहमरितो आज मंगलबार रहेको छ जेठ विशेष गरी शुक्ल पक्ष आज शुद्ध जेठ शुक्ल पक्ष रहेको छ यानि कि पुरुषोत्तम महिना यानि कि मलमा सकिएको छ तपाईँलाई जानकारी मैले हिजो पनि गराएको थिएँ आज 2 गते विशेष गरी असार महिनाको आज 2 गते रहेको छ यानि कि जेठ शुक्ल पक्ष शुद्ध जेठ शुक्ल पक्ष रहेको छ आज विशेष गरी प्रतिपदा तिथि रहेको छ आज 3:54 पला विशेष गरी रहेको छ यानि कि बिहानको 6:43 प्रतिपदा थियो भने अहिले यतिखेर द्वितीय सुरु भइसकेका छन् द्वितीय तिथि रहनेछ 57:56 पला रहेको छ नक्षत्रमा रहेको छ आद्रा नक्षत्र रहेको छ 35:48 पला रहेको छ योगमा रहेको छ गण्ड योग रहेको छ विशेष गरी 5:59 पला यानि कि बिहानको अहिलेको 7:33 गण्ड योग तत्प्रान्त वृद्धि योग रहनेछ वृद्धि योग रहनेछ 58:32 पला कर्णमा रहेको छ विशेष गरी बिहानको 6:43 बावाह करण रहेको थियो अहिले यतिखेर बालावाह करण प्रारम्भ बालावाह करण रहनेछ 30:53 पला रहनेछ चन्द्रमा आज मिथुन राशिमा श्री सूर्यनारायण पनि मिथुन राशिमा विशेष गरी आनन्दादि योगमा आज विशेष गरी चर योग रहेको छ आज बिहान सूर्योदय 5:10 भयो भने साँझ सूर्यास्त ठिक 7 हुनेछ र आजको दिनमान घडी 13:50 पला रहनेछ दिन विशेष रहेको छ आज त्रिपुष्कर योग रहेको छ यानि कि चन्द्र उदय भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई विशेष रूपमा गराउँदैछु त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कतिखेर रहन्छ त भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछु आजको सर्वप्रथम लागू आजको कालबेला यानि कि आजको कालबेलाको समय रहेको छ दिउँसोको 1:48 देखि विशेष गरी 3:32:50 आज कालबेला रहनेछ यस्तै गरेर शुभ बेला रहनेछ दिउँसोको 3:32:51 शुरू भएको शुभ बेला साँझको 5:17 शुभ बेला रहनेछ लाभ बेला रहनेछ बिहानको 10:20:21 दिउँसोको 12:04:31 लाभ बेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउँदैछु ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् र अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला भन्ने विषयमा पनि विशेष चर्चा भने गर्नेछु विशेष गरी सूर्य मिथुन राशिमा चन्द्रमा पनि मिथुन राशिमा मंगल मेष राशिमा बुध मिथुन राशिमा बृहस्पति कर्कट राशिमा शुक्र कर्कट राशिमा शनि मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन् अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मिथुन राशि आउँछ आद्राको दोस्रो चरण नाम आउँछ घनकुमारी अथवा घनदेव अथवा घनश्याम नाम आउँछ आदि नारी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराइसके र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिसादि बाह्र राशिफल मेष राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा राम्रो अवसर जुट्नेछ रोकिया काम पुनः शुरू हुन सक्छ भौतिक साधन जुट्नले दिगो योजना प्रारम्भ होला काममा मेहनतको फल प्राप्त हुनेछ साथीभाइहरूले राम्रो सहयोग जुटाउनेछन् रचनात्मक काममा जुट्ने समय रहेको छ पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय रहेको छ व्यापारमा पनि मनगत धन लाभ हुन सक्छ सेवामूलक कामबाट प्रतिष्ठा पाइने खालको योग भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ वृष राशि उनीहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि समयको महत्व नबुझ्नाले पछि परिन्छ अरूको मुख ताक्ने बानीले काम अधुरो रहला आफ्नो कमजोरीमाथि टिका टिप्पणी हुने समय रहेकाले विशेष बोली व्यवहारमा विशेष सजग रहनु पर्ला अध्ययनमा धेरै समय दिन नसकिएला व्यवहारमा शुभचिन्तकको भावना बुझ्ने चेष्टा गर्नुहोला। शोकले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखा पर्न सक्ने खालको योग भई राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगीहरू प्रशस्त मात्रामा भेटिनेछन्। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघरको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। काममा सफलता प्राप्त हुनेछ। थप हौसला जाग्नेछ। बिछोडीका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन पनि सकिने खालको योग भने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखा पर्न सक्छ। बेलामा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। लगानी बढाउनु पर्ने बाध्यात्मक परिस्थिति आउला। अपेक्षा लगाउनेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमै मात्रामा भेटिनेछन्। आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा रहने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन पहिले गरेका कामबाट राम्रो लाभ हुनेछ। मेहनत गर्दा दिगो काममा जग बसाउने मौका मिल्नेछ। तर नयाँ आयस्रोत फेला पर्न साथ नयाँ योजना बन्न सक्छ। उठ्नुपर्ने रकम हात लागि भए पनि अनावश्यक किनमेलमा रकम खर्च हुन सक्छ। परिस्थिति सोच जस्तो अनुकूल नहुन सक्छ। सानो भूल गर्दा मेहनतको फल अरूलाई सुम्पिनुपर्ने समेत अवस्था आउन सक्छ। योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हात लागि हुने सम्भावना रहेको छ। व्यापारमा पनि राम्रो फाइदा हुनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्दै जानेछन्। अरूलाई प्रभावित पारेर नामदाम इनाम प्रतिष्ठा कमाउने बेला रहेको छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाई ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन थालेको काम परिस्थितिवश पूरा नहुन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्ने योग देखिएको छ। अस्वस्थताका बावजुद कामको जिम्मेवारी बढ्दैछ। तैपनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिन्छ। अध्यात्म भाव जागृत हुनुका साथै धर्म कर्म र परोपकारितामा प्रवृत्त हुने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनु होला। समस्याप्रति गम्भीर नहुँदा दुःख पाइन्छ। कामको चाप बढ्दै जानेछन् भने शरीरमा कमजोर तथा आलस्य भएको अनुभूति हुनेछ। सामान्य काममा धेरै धन र परिश्रम खर्च गर्नु पर्ला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरू दावी गर्लान्। बनिसकेको काम देखाउनु पर्ने हुन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन अतिथिको रूपमा सत्कार पाइला। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। शोकले मालमत्ता जुटाउन प्रेरित गर्नेछ। काममा साथीभाइको सहयोग जुटाउनेछन्। धन तथा ज्ञानको भण्डार बढ्दै जानेछन् भने जीवनशैली आनन्दमय रहनेछ। आमदानी बढाउने काम शुरू गर्न सकिन्छ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। प्रिय भेट हुनुका साथै विशेष उपहार समेत प्राप्त हुने खालको योग भई राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि हुनेहरूका लागि आजको दिन शत्रुहरू किरणा लाग्दै जानेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रो प्रतिफल दिलाउँदैछन्। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हात लागि हुँदैछ। चुनौतीजनक काम बढाउन सकिन्छ। व्यापार लगायत आर्थिक लाभ हुने काममा विशेष फाइदा हुने समय राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन हल्लाको पछि लाग्दा दुःख पाइन्छ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुपर्ला। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुपर्ला। अध्ययनमा समय दिन नसकिला। परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ। प्रत्यक्ष नतिजाको उत्साह प्रवर्तक नहुन सक्छ। परिस्थिति अनुसार चलाउन सक्दा अलि दुःख पाइने खालको योग हुने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन नजिकका साथीभाइहरूसँग असमझदारी बढ्दै जानेछन् भने काम बिग्रिने डरले सताउन सक्छ। समयमा सतर्क नहुँदा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। परिस्थिति सोध जस्तो अनुकूल नहुन सक्छ। विस्तृत वचन दिने बानीले समस्या निम्ति आउनेछ। अप्ठ्यारो पर्दा सात दिनहरू कमै मात्रा भेटिनेछन्। ठूलो र सानो भूल गर्दा मेहनतको फल अरूलाई सुम्पिनु पर्ने अवस्था समेत आउन सक्ने भएकाले राशि मिल्ने विशेष ख्याल गरेर अगाडि बढ्दा दिन लाभदायक रहनेछ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृद्वार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब भन्ने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। आफ्नो अनि आफन्तको बारेमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौँ। फोन गर्दा साल महिना गते अनि समय चाहिँ तपाईँले हामीलाई जानकारी गराउनुपर्ने हुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु र विशेष गरी तपाईँले आफ्नो र आफन्तको विषयमा घरै बसी बसी जानकारी पनि प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौँ। कहाँ को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हेलो
1: हेलो, राधे राधे गुरु।
0: राधे राधे, कहाँ को बोल्दै हुनुहुन्छ?
1: नम्बर एक बरेखाप।
0: कुन ठाउँबाट भन्नुभयो?
1: बरेखापबाट।
0: कुन जिल्लाबाट?
1: धादिङ जिल्ला।
0: धादिङ जिल्लाबाट।
1: हजुर,
0: कसको विषयमा हेर्न चाहनुहुन्छ धादिङबाट?
1: श्रीमानको।
0: श्रीमानको विषयमा?
1: हजुर।
0: श्रीमानको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2050 साल।
0: 2050
1: एघारको महिना।
0: एघारको महिना
1: 19 गते।
0: एघारको महिना 19 गते। समय भन्नु?
1: बिहान 5 बजे।
0: बिहानको 5 बजे हो।
1: हजुर,
0: कसको बारे भन्नुभयो? दादाको बारेमा?
1: श्रीमानको।
0: श्रीमानको बारेमा।
1: हजुर,
0: ल सुन्नुहोस् है ध्यान दिएर। श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः, सर्वमङ्गल मङ्गल्ये, शिवे सर्वत साधिके, शरणत्र मुखे गौरी, नारायणी नमस्ते। 2050 साल फागुन कृष्ण पक्षको बुधबारको राति उज्यालो भएको बिहिबार षष्ठी तिथिमा जन्म तुला राशि विशाखा नक्षत्रको प्रथम चरण नाम आउँदो रहेछ तिलक भन्ने नाम आउँछ अथवा तीर्थ नाम राख्न मिल्छ। घातकमा परेको छ तिथि चौथी नवमी चतुर्दशी बिहिबार घातक नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक भन्ने लेखिया छ है। ग्रह राम्रो छ, भाग्य राम्रो छ तपाईँको श्रीमानको, त्यस्तै नराम्रो ग्रहहरू छैन। विदेश यात्रा राम्रो छ, सरकारी जागिर राम्रो छ, फलाम सम्बन्धी काम कार्य पनि राम्रो छ, गाडी घोडामा होटल लाइनहरू पनि राम्रो देखिन्छ। यहाँबाट हेर्दाखेरि चाहिँ अलिकति छिटो छिटो रिसाउने स्वभावको हुनुहुन्छ है। श्रीमान श्रीमती ग्रह अलि मिल्दैन, विचार अलि मिल्दैन, प्रेम विवाह हुने यानि कि लभ परेर विवाह हुने ग्रहहरू परेको छ। कति भयो विवाह भएको तपाईँहरूको?
1: 4 वर्ष ठ्याक्कै भयो यो असारले, लभ परेको विवाह हाम्रो।
0: ल परेर हो नि त, मलाई थाहा छ, सबै कुरा थाहा छ नि मलाई, म भनिहाल्छु नि
1: है।
0: अहिले ग्रह सङ्कटा चलिराखेको छ उहाँलाई, अलिकति मनमा पीर चिन्ता लाग्ने ग्रह, काममा कार्यमा रोकावट आउने बाधा आउने ग्रहहरू छ, सन्तानमा अलिकति बाधा आउँछ उहाँकोबाट चाहिँ हेर्दा, अरू त्यस्तो नराम्रो छैन नि, ठिकै छ। के छ सोध्न मन लागेको कुरा, प्रश्न के छ त, के सोध्न मन लागेको छ?
1: अहिले उहाँ विदेशमा हुनुहुन्छ श्रीमान, अनि ज्वरो आउनु अनि त्यो घाँटी दुख्ने ज्वरो आउनु त्यस्तो समस्या भइरहेको हुन्छ भने महिनामा एक दुईचोटि नै आइरहेको हुन्छ, त्यही भएर।
0: त्यसो भए चाहिँ अब यस्तो छ नि त, अहिले सङ्कट चलिरहेको छ ग्रह,
1: हजुर
0: सङ्कट भन्ने ग्रहको शान्तिहरू गराउनु पर्यो नि त पहिला। विदेश त राम्रो छ तपाईँको श्रीमानले, ठिक छ, ग्रह शान्ति नगरिकन जानु भएको रहेछ विदेश होइन? इलेक्ट्रोनिक सम्बन्धी ठिकै छ, मध्यम छ कामहरू। ग्रह शान्ति नगरिकन गएपछि त्यस्तो भयो के देख्नुभयो? त्यो भएर ग्रह शान्ति गरेर अनि विदेश जाने, ज्योतिषीहरूको सल्लाह लिने, गुरुबाहरूको सल्लाह लिनु पर्यो, ग्रह दशा बिग्रेका छन् भने शान्ति गर्नु पर्यो होइन, अनि विदेश जानु पर्यो अनि त राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन, रोकावटहरू आउँदैन। अब दशाको शान्ति स्वस्थहरू गर्नुपर्छ, ग्रह शान्तिहरू, त्यसपछि राम्रो हुन्छ उहाँलाई। त्यति गर्दा पनि भएन भने रत्न कवच लगाइदिन्छु, सन्चो हुन्छ, नातिनु भन्नु है। धेरै गाह्रो पर्यो भने रत्न कपाल लाउनु पर्छ अरे गुरुले भन्नुभएको. यहाँ तपाईँको कपडा छ भने कपडामा बाँधेर राखिदिनुहुन्छ अरे गुरुबाले, त्यसपछि तपाईँलाई सन्चो हुन्छ, रुगा लाग्दैन, घाँटी दुख्दैन. विदेश तपाईँलाई अलिकति नफापेको हो, यो ग्रहले गर्दाखेरि नफापेको, विदेशबाट नेपाल फर्काउन खोजेको यसले भनेर भन्नु क्या है. त्यो रत्न कपाल लाइसकेपछि चाहिँ राम्रो हुन्छ, फेरि समस्या आउँदैन है. अरू के छ हजुर? हो, तुला राशि पर्छ, नाम आउँछ तिलक अथवा तीर्थ.
1: हजुर
0: न, एक हुनुहुन्छ कि हुनुहुन्न?
1: हुनुहुन्छ.
0: हो, ग्रह शान्ति गर्नुहोस् न एकपल्ट है. ग्रह शान्ति गर्नु, त्यति गर्दा पनि भएन भने अनि त्यसपछि रत्न कवच पछि गरौँ है. हुन्छ. उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी धादिङ जिल्लाबाट आफ्नो श्रीमानको विषयमा हेराउनको लागि फोन गर्नुभएको. उहाँले तपाईँले पनि फोन गर्न सक्नुहुन्छ 9845175223 र 9806675223 नम्बरमा. सम्पर्क तपाईँले पनि गर्नुहोस्, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारी भने म तपाईँलाई गराउँदैछु. कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं. काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते. हेलो, हजुर हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: नमस्कार गुरुबा.
0: नमस्कार. हजुर हजुर, सुनिरहेको छु.
2: नमस्कार गुरुबा.
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म धादिङ जिल्लाबाट.
0: धादिङ जिल्लाबाट, अनि शुभ नाम, तपाईँको नाम भन्नुहोस् त.
2: मेरो नाम सुजाता रङ्तेल.
0: सुजाताजी बोल्दै हुनुहुन्छ धादिङबाट?
2: हजुर.
0: धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ अहिले तपाईँ?
2: धादिङ बैनी.
0: अनि कार्यक्रम ज्योतिष वास्तु कतिको सुन्नुहुन्छ, धेरै कि थोरै?
2: सधैँ सुन्छु सर गुरुबा.
0: सधैँ सुन्नुहुन्छ. कसको बारेमा हेर्न चाहनुहुन्छ? आफ्नै बारेमा हेर्नुहुन्छ. तपाईँको जन्ममिति र जन्म समय भन्नुहोस् त. जन्ममिति भन्नुहोस् त पहिला, कति सालको तपाईँ?
2: 2068 साल.
0: 68 साल.
2: 4 महिना 22 गते.
0: 4 महिना 22 गते
2: आइतबार.
0: हजुर, जन्म समय भन्नुहोस् त.
2: दिउँसो 3 र 4 बजेको बिचमा.
0: ए, दिउँसो 3 र 4 बजेको बिचमा.
2: हजुर.
0: अनि चिना बनाउनु भएको छैन? मम्मी बाबाले बनाइदिनु भएको छैन?
2: हजुर.
0: तपाईँको चिना बनाउनु भएको छैन? चिना
2: छैन.
0: ए, मम्मी बाबालाई भन्नु गुरुबाले चिना बनाएर पठाइदिनुहुन्छ अरे, दिउँसो 10 बजेपछि फोन गर्नु भन्नु है. ल, मम्मी बाबाले सुनिरहनु भएको छ नि अहिले म बोलेको. ल, सुन्नुहोस् है ध्यान दिएर. 2068 साल साउन शुक्ल पक्षको आइतबार नवमी तिथिमा जन्म, राशि तपाईँको वृश्चिक राशि हो. नाम आउँछ तपाईँको तोया कुमारी नाम आउँछ. तोया कुमारी नाम आउँछ है. तपाईँको नाम आउँछ तोया कुमारी नाम आउँछ. नरानीको नाम तोया कुमारी आउँछ, वृश्चिक राशि आउँछ भनेको बुझ्नुभयो? अनि त्यसपछि तपाईँको घातक तिथि प्रतिपदा षष्ठी एकादशी शुक्रबार घातक, नम्बरमा 8 नम्बर, राशिमा तुला राशि घातक हुन्छ. तपाईँको ग्रह दशा भाग्य त्यति नराम्रो त छैन, ग्रह उहाँको फोन काटिएको छ, उहाँको मम्मी बाबाहरूले सुनिरहनु भएको छ र माता पिताले सुन्नु भएको छ होला. तपाईँको ग्रह दशाहरू बिग्रिएको छ, त्यति राम्रो छैन, रिसाउनु हुँदैछ धेरै, पढ्न फिटिकै मन नगर्ने, पढाइमा रुचि नहुने. तपाईँको पानी अलि धेरै पिउनुहोस्, तपाईँलाई पेटमा समस्या हुन्छ, पेट दुख्ने समस्या हुन्छ तपाईँको लागि चाहिँ. निधारमा टाउकोमा चोट लाग्छ, खत देखिन सक्छ, अलिकति विशेष ख्याल गर्नु. पूर्णिमाको दिन व्रत बस्नुपर्छ, मंगलबारको दिन चोखो खाने, शुद्ध भोजन गर्नुपर्छ. तपाईँ माङ्गलिक हुनुहुन्छ, 8 माङ्गलिक पर्नु भएको छ, माङ्गलिकको शान्ति गर्नुपर्छ तपाईँले. तपाईँलाई नागदोष पनि परेको छ, नागदोषको पूजा पनि गर्नुपर्छ है. अब तपाईँले पढाइ गराई राम्रो, विवाह बारी राम्रो, स्वास्थ्य हेल्थ राम्रो गराई चाहिँ तपाईँले रत्न कवच लगाउनु पर्छ, चाँदीको पाउजुब बनाएर लगाउनुहोस्, अनि त्यसपछि पूर्णिमाको दिन मंगलबारको दिन चोखो शुद्ध भोजन गर्नुपर्छ। यति कुरा गर्नुभयो भने तपाईँको लागि एकदम राम्रो हुन्छ, फाइदाजनक गराउँछ, पढाइमा राम्रो हुन्छ, रुचि हुन्छ। अहिले तपाईँलाई पढ्न नै मन लाग्दैन, एकदम पढ्न अल्छी स्वभावको हुन्छ यस्तो बेलामा, अलिकति विशेष ख्याल गर्नुहोला। अरू त्यस्तो नराम्रो छैन, अरू त सबै कुरा ठिकै छ, राम्रै छ। अहिले चलिराखेको ग्रह भनेको उल्का र अर्को शनि हो। यो उल्का र शनिले साथीको सङ्गत गर्ने, बाबा मम्मीले भनेको कुरा नमान्ने, नटेर्ने, टेर्दा मन नलाग्ने, जिद्दी घमण्डी हुने हो, यस्तो ग्रहहरू छ। अहिले यो समय चाहिँ एकदम सावधान हुनुपर्छ। तपाईँले रत्न कवच तुरन्तै रत्न कवच अर्डर गरेर चाहिँ लगाउनुहोस्, अर्डर गर्नुहोस्, म बनाएर पठाइदिउँला। त्यो लगाउनुहोस्, लगाइसकेपछि तपाईँको सबै कुरामा चेन्ज आउँछ, राम्रो हुन्छ है। उहाँले फोन गर्नुभएको थियो धादिङबाट, हामीलाई चाहिँ मैदीबाट फोन गर्नुभएको थियो। तपाईँ पनि आफ्नो आफन्तको बारेमा ग्रह अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने चाहिँ फोन गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
3: नमस्ते हजुर, राधे राधे।
0: राधे राधे, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म किरण चोकबाट बोलेको छु।
0: धादिङ किरण चोकबाट?
3: हजुर,
0: धादिङ किरण। धादिङबाट फोन धेरै आएको छ, अनि धादिङबाट मात्रै फोन लागेको छ है?
3: फोन लागेको लाग्दै नलागेर बल्ल बल्ल आज लाग्यो। अनि
0: बल्ल बल्ल आज लागेछ। कसको बारेमा हेर्नुहुन्छ त आज?
3: साथीको बारेमा हेर भने छोरीको छोरो।
0: ल भन्नुहोस् त जन्ममिति।
3: 58 साल साउनको 20 गते 9:30 बजे बेलुकाको।
0: हजुर हजुर, 9:30 बजे। कुन जिल्लामा कहाँ जन्मिनु भएको राति?
3: दार्जिलिङ जिल्लामा हो।
0: ए ल, सुन्नुहोस् है ध्यान दिएर। श्री गणेशायनमा श्रीमती रामानुजायनमा 2058 साल भाद्र कृष्ण पक्ष पर्छ। साउन भए पनि भाद्र कृष्ण पक्षको परेवा तिथिमा जन्म भएको छ। लागिसकेको छ, पुण्यको दिन हो तर परेवा लागिसकेको छ। राशि राशि चाहिँ मकर राशि पर्छ। श्रवण नक्षत्रको चौथो चरण, नाम आउँदो रहेछ खोबाट, खोम बहादुर अथवा खोम प्रसाद नाम आउँछ नातिको। अन्तिनाडि देवगण परेको छ नातिको। घातक तिथिहरू नराम्रो तिथि चौथी, नवमी, चतुर्दशी घातक, मंगलबार घातक, नम्बरमा 11 नम्बर, राशिमा वृश्चिक राशि घातक छ। ग्रह दशाहरू ठिकै छ, राम्रै छ, नराम्रो छैन। गुरु चाण्डल योग परेको छ। यो गुरु चाण्डल योग पर्यो भने चाहिँ अलिकति घरमा परिवारमा अकाल मृत्यु हुने, अकाल मृत्यु गराउने यस्तो हुन्छ क्या ग्रहले चाहिँ।
3: हजुर हजुर, एउटा बिहे गरेको दाईको बिहे नगरी उसले आफ्नै खुसीले बिहे गरे, झुन्डिएर मरि त नि, अहिले 3 वर्ष भयो जाने उसको लजिपुर आदि झुन्डिएर मरि श्रीमती चाहिँ।
0: ओहो हो र, पितृदोष परेको छ। यो पितृदोषले गर्दा जे काम गर्यो पनि त्यो काम रोकिन्छ, त्यो काममा बाधा आउँछ, रोकावटहरू आउँछ है। बाबुको लागि एउटा यो पितृको लागि चाहिँ एउटा रत्न कवच पाउँछ पितृको, हामीसँग यो लगाइदिनुहोस् है छोरालाई, नातिलाई। नभए जे काम गरे पनि रोकिने, जे काम गरे पनि बिग्रिने, उन्नति नगर्ने, प्रगति नहुने, यस्तो खालको दशाहरू परेको छ क्या। त्यो भएर देवताले दिए पनि पितृले हरेर लान्छ भन्छन् होइन। त्यो भएर यो पितृको रत्न कवच पाउँछ हामीसँग, यही नम्बरमा 10 बजेपछि फोन गर्न लगाउनुहोस्, अनि त्यसरी म बनाएर ठिक्क पारौँला, लिन आए पनि हुन्छ अथवा बनाएर म पठाइदिउँला, लगाइदिनुपर्छ नातिलाई। त्यसपछि विवाह बारी राम्रो हुन्छ, दाम्पत्य राम्रो हुन्छ, विदेश यात्रा राम्रो हुन्छ, उन्नति राम्रो हुन्छ, प्रगति राम्रो हुन्छ बाबुको लागि। नभए अहिले ग्रह दशाहरू एकदम धेरै नै, बाबुको ग्रह दशा धेरै नै बिग्रिएको छ बाबुको लागि। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ, राम्रै छ है। यस्तो हो, त्यो त रत्न कवच लाउनु पर्यो पितृको है, पितृको रत्न कवच पाउँछ हामीसँग पाउँछ। त्यसको लागि चाहिँ 10 बजेपछि फोन गर्नु भन्नु दिउँसो, रत्न कवच लाउनु पर्छ। रत्न कवच लगाइसकेपछि अनि बाबुले एकादशीको दिन चोखो खाने अनि त्यसपछि एउटा त्रिपिण्डी श्राद्ध भन्ने हुन्छ हो त्यो त्रिपिण्डी श्राद्ध गरेपछि बल्ल रत्नको बदल लगाएर त्रिपिण्डी श्राद्ध गरिसकेपछि राम्रो हुँदै जान्छ समस्याहरू कम आउँछ बाधाहरू कम आउँछ रोकावटहरू कम आउँछ भन्ने कुराहरू हो क्या बुझ्नुभयो
3: हजुर बुझेँ बुझेँ हजुर अब बाबु आचाले गर्दै हुन्छ होला नि त्यो त्रिपिण्डी श्राद्ध त अब उसको बुवाले गर्दा
0: बुवाले गर्ने हो बाबुले एकादशीको दिन चोखो खाने अनि त्यसपछि एउटा त्रिपिण्डी श्राद्ध भन्ने हुन्छ
3: हो
0: त्यो त्रिपिण्डी श्राद्ध गरेपछि बल्ल रत्नको बदल लगाएर त्रिपिण्डी श्राद्ध गरिसकेपछि

0: जहिले गरे पनि हुँदैन। कार्तिक महिना, मङ्सिर महिना, पुष महिना, माघ महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा राम्रो। कार्तिक भए पनि हुन्छ, मङ्सिर, पुष, माघ महिना जुन महिना भइरहेको हुन्छ यी चारवटा महिना मध्येमा, फेरि कृष्ण पक्षको अष्टमी तिथिमा गर्नुपर्छ है। यो गरिसकेपछि छोरा नातिलाई मालामाल हुन्छ, कमाइ राम्रो हुन्छ, बचत राम्रो हुन्छ, खानपिन पनि बिगार्छ यसले खाने कुराहरू क्या।
1: हजुर,
0: विदेश जान पनि फाप्छ, त्यसपछि फाप्छ, नभए फाप्दैन। अहिले त केही पनि राम्रै छैन नि, सबै थोक नराम्रो मात्रै छ, अहिले त राम्रै छैन नि।
1: हजुर, यो कति वर्ष भने हो यो गर, त्यही पनि त्यो नलाएदेखि त हुँदै हुँदैन क्या रे। अब के कसरी ल्याइपुर्याउने होला त।
0: पितृदोष भनेको चाहिँ सधैँभरि लाग्छ, यति वर्षमा सकिने, उति वर्षमा सकिने भन्ने हुन्न।
1: हजुर,
0: पितृदोष भनेको सधैँभरिलाई हुन्छ। त्यो रत्न कवच लाउनु पर्यो अनि त्रिपिण्डी श्राद्ध गर्नु पर्यो। अब रत्न कवच लाउनुहुन्छ भने म बनाएर पठाइदिउँला, त्यही त्यहीँ आइपुग्छ रत्न कवच है।
1: हस् हस्, अब छोरीलाई फोन गर्न पर्ला के भन्छे अनि
0: भन्नु। उहाँले फोन गर्नु भएको थियो हामीलाई धादिङबाट, हजुरआमाले नातिको बारेमा हेराउनको लागि चाहिँ। अब चिनामा देखेका कुरा मैले भनिदिनु पर्छ है, सल्लाह मैले दिनुपर्छ, गर्ने नगर्ने तपाईँहरूको कुरा हो कि। गर्नुभयो भने तपाईँलाई राम्रो हुन्छ, गर्नु भएन भने तपाईँलाई नराम्रो भइरहन्छ, त्यति उन्नति त्यति प्रगति गर्न सकिँदैन। जस्तै कसैले थोरै थोरै कामहरू गर्दाखेरि पनि धेरै राम्रो भइराखेको हुन्छ नि त, होइन? कसै कसैलाई थोरै थोरै काम गर्दा धेरै राम्रो भइराखेको हुन्छ, त्यस्तो विशेष ख्याल गर्नुपर्छ यस्तो यस्तो कुरामा चाहिँ हामीहरूले। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क भने गर्नुहोस्। भूत, वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: नारायण गुरुबा। नारायण
0: नारायण, राधे राधे। कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर, म लमजुङदेखि बोल्दैछु है।
0: हजुरको शुभ नाम भन्नुहोस् त।
2: मेरो नाम आइतेश्वरी तामाङ।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: म छोराको बारेमा हेर्न चाहन्छु है गुरुबा।
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
2: छोराको जन्ममिति 2063 साल कार्तिक महिनाको 13 गते सोमबार बेलुका 9 बजे है।
0: जन्म कुन जिल्लामा भएको हो?
2: हजुर, यही लमजुङ जिल्लामै हो।
0: लमजुङ जिल्लामा कतिको सुन्नुहुन्छ लमजुङ जिल्लातिर कार्यक्रम ज्योतिष वास्तु?
2: एकदम रेगुलर सुन्ने गर्छु, तर फोनै लाग्दैन, फोनै लाग्दैन, कहिले कार्यक्रम बज्दैन, फेरि सुन्न पाए पनि कस्तो आनन्द लाग्छ के। हजुरको स्वर सुन्नु पाउँदा एकदमै आनन्द लाग्छ, फोन नआए पनि नलागे पनि।
0: हजुर हजुर, हुन्छ।
2: त्यसैले आज बल्ल बल्ल लाग्यो है।
0: हजुर, दैनिक सुन्नु होला। म छोराको बारेमा भन्छु, गरा दशाहरू कस्ता छन् के छन् ध्यान दिएर सुन्नु है।
2: हस् हुन्छ गुरुबा।
0: श्री गणेश आय नमः। श्रीमती रामानुज आय नमः। 2063 साल कार्तिक शुक्ल पक्षको सोमबार नवमी तिथिमा जन्म मकर राशि। धनिषाको प्रथम चरण नाम आउँदो रहेछ बाबुको, गाबाट नाम आउँछ है।
2: हजुर,
0: गाबाट नाम आउँछ, गाबाट।
2: हजुर,
0: बाबुको मकर राशि पर्छ, मध्यनाडी राक्षस गण पनि परेको छ बाबुको, घातकमा परेको छ। तिथि नराम्रो तिथि चौथी, नवमी, चतुर्दशी, मंगलबार नराम्रो हुन्छ, 11 नम्बर नराम्रो, राशिमा वृश्चिक राशि नराम्रो। तपाईँको छोरालाई कालो सर्प योग परेको छ, काममा कार्यमा बाधा, पढाइमा बाधा, रोकावट आउँछ। सूर्य पनि खराब छ, आइतबारको दिन नुन खानु हुँदैन, अनि कालो सर्प योगको रत्न कवच लाउनु पर्छ, अनि साउन महिनामा नाग पञ्चमीको बेलामा नाग देवताको पूजा गर्नुपर्छ यो बाबुले। त्यसपछि बल्ल यो बाबुको उन्नति राम्रो, प्रगति राम्रो हुन्छ, नभए हुँदैन। ग्रह बिग्रिएको छ, एकदमै धेरै बिग्रिया छ ग्रहहरू बाबुको लागि, एकदम ख्याल गर्नुपर्छ तपाईँले। अरू त्यस्तो नराम्रो छैन ग्रह।

0: के छ अहिले ग्रह चलेको भनेको चाहिँ उल्का भन्ने ग्रह चलेको भएर अलि भनेको नमान्ने अलि नटेर्ने जिद्दी जिद्दी दाजुभाइ नफाप्ने ग्रह बाबु नफाप्ने ग्रह यो बाबुलाई परेको छ के
1: हजुर
0: आइतबारको दिन नुन नखाने ध्यान दिनुभएको छ सुन्नु भएको छ
1: हजुर मजाले सुनिरहेको छु अनि उसको भविष्यमा के होला भनेर बुझ्न चाहन्छु
0: भविष्यमा सबै थोक राम्रो छ तर काल सर्पयोग परेपछि हुन हुन आँट्यो काम बिग्रिन्छ काल सर्पयोगले त्यो भएर काल सर्पयोगको रत्न कवच पाउँछ हामीसँग हो त्यो लाउनु पर्छ बाबुले त्यसको लागि 10 बजेपछि फोन गर्नु यही नम्बरमा 10 बजेपछि फोन गर्नु अहिले म तपाईँको लागि अर्डर गरेर बनाएर पठाइदिन्छु लमजुङमै पठाइदिन्छु त्यहीँ आउँछ त्यहीँ लगाइदिनु नभए तपाईँहरू आउँदा पनि हुन्छ है
1: हजुर अहिले छोरा चाहिँ विदेशमा छ है गुरुबा
0: हजुर विदेशमा छन् विदेशमा पनि त्यति राम्रो भएको छैन कमाएको पैसा बचत छैन स्वास्थ्य पनि अलिकति बिग्रिने ग्रह दशा बिग्रिने ग्रह चलेको छ अहिले तपाईँको छोरालाई त्यो भएर अलिकति ख्याल गर्नुपर्छ भन्नुहोस् त अरू के कुरा सोध्न मन लागेको छ
1: हजुर अनि उसको त्यो काल सर्पयोग शान्ति गरेपछि भने जस्तो हुन्छ र गुरुबा
0: काल सर्पयोग शान्ति गरेपछि त भने जस्तो भइहाल्छ काल सर्पयोगको रत्न कवच पाउँछ हामीसँग
1: हजुर
0: त्यो लगाइदिनुपर्छ यो छोरालाई नलाइदिकन हुँदै हुँदैन अब तपाईँले कपडामा बाँधेर राखिदिनु अहिले विदेशमा छन् पछि आएपछि लाउँछन् अहिले कपडामा बाँधेर राखिदिनु अब दिउँसो फोन गर्नुभयो भने म पठाइदिउँला है तपाईँलाई ठेगानाहरू दिनु पठाइदिन्छु है
1: हजुर अनि अब फोनै लाग्दैन सबै थोक सोध्नु पर्यो अब हजुरसँग
0: हजुर दिउँसो फोन लागिहाल्छ भन्नु
1: विवाह गर्न चाहिँ कति वर्षमा हुन्छ होला गुरुबा
0: विवाह गर्नको लागि चाहिँ 24 कट्नुपर्छ 27 भित्र बिहा गर्नुपर्छ
1: 24 चाहिँ काट्नु पर्यो होइन
0: 24 कट्नु पर्यो 27 नकट्दै बिहा गर्नु पर्यो
1: 27 नकाट्दा 24 काटेपछि होइन 24 र 27 बिचमा होइन
0: बिचमा हो ठ्याक्कै बुझ्नु 24 देखि 27 बिचमा बिहा गराइदिनु पर्छ बाबुको लागि चाहिँ कालो सर्पयोग परेछ कालो सर्पयोगले धेरै कुरामा हामीलाई दुःख बाधा रोकआउट मात्रै आउँछ मेहनत धेरै दुःख धेरै हुन्छ त्यसको रत्न कवच पाउँछ त्यो लगाइदिनुहोस् कालो सर्पयोग परेपछि त्यसपछि राम्रो हुँदै जान्छ समस्याहरू हुँदैन बाधाहरू हुँदैन रोकआउटहरू आउँदैन धेरै कुरामा चाहिँ सजिलो हुन्छ क्या बाबुले है
1: हजुर अनि कुन राशि चाहिँ फाप्छ होला छोरासँग
0: होइन अरू सबै राशि फापिहाल्छ बाबुलाई नफाप्ने नहुने राशि भनेको वृश्चिक राशि हुँदैन
1: वृश्चिक राशि
0: हजुर वृश्चिक राशि हुँदैन अरू सबै राशि हुन्छ ठिक छ ग्रहहरू नातिनुहोस् रत्न कवच लगाइदिनुहोस् कालो सर्पयोगको राम्रो हुन्छ है त
1: गुरुबा
0: हजुर भन्नु त
1: धेरै टाइम मैले मात्रै खाइदियो होइन अरू अरू नै पर्खाइमा हुनुहुन्छ होला
0: हजुर
1: तर फोनै नलाग्ने त्यही भएर के यो कालो सर्पयोगको शान्ति गरेपछि भविष्य राम्रो हुन्छ छोराको उन्नति प्रगति राम्रो हुन्छ
0: राम्रो भइहाल्छ नि कालो सर्पयोगको लागि चाहिँ बाबुले नागको पूजा गर्नुपर्छ नाग पञ्चमीमा त्यो रत्न कवच पाउँछ हामीसँग बुटीहरू पाउँछ त्यो लाउनु पर्छ हो त्यो लागेपछि नागको पूजा गरेपछि कालो सर्पयोग राम्रो हुन्छ अहिले सर्पले 20 प्रदान गरेको छ पूजा गर्ने रत्न कवच लागेपछि मणि प्रदान गर्छन् त्यसपछि राम्रो हुन्छ गरेको काममा सफलता हुन्छ कमाएको धन बचत हुन्छ विवाहहरू राम्रो दाम्पत्य राम्रो हुन्छ बाधा रोकआउटहरू आउँदैन नाकको कारणले गर्दाखेरि अरू त्यस्तो नराम्रो छैन अरू त सबै कुरा ठिकै राम्रै देखिन्छ है
1: भनेपछि अब अहिले छोरा विदेश छ अनि घरमा उसको नाममा नाग पूजाहरू लगाइदिए त राम्रो हुन्छ होला नि होइन गुरुबा
0: नागको पूजाहरू लगाइदिँदाखेरि राम्रै हुन्छ
1: हस् गुरुबा अब फोनै नलाग्ने छोरीहरूको बारेमा नि हेर्नु थियो भोलि पर्सितिर फोन लाग्यो भने अब
0: हुन्छ
1: बुझौँला है गुरुबा
0: हुन्छ हुन्छ नारायण राधे राधे
1: नारायण राधे राधे
0: उहाँले फोन गर्नुभएको थियो आफ्नो छोराको विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो उहाँले। तपाईँहरू पनि आफ्नो आफन्तको ग्रहको भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँहरू पनि सक्नुहुन्छ 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क भने गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेटेर कुराकानी गर्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल पोस्टकै अगाडि आएर भेट्न सक्नुहुन्छ। प्रत्यक्ष रूपमा भेटेर आफ्नो समस्याको समाधान तपाईँले गर्न चाहनुहुन्छ भने मैले भन्ने कुरा ठ्याक्क मानिदिनु भयो भने तपाईँको समस्याको समाधान मलाई लाग्छ हुन्छ। किनकि अहिलेसम्म मैले गरेका कामहरू सबैलाई राम्रो भएको छ, नराम्रो कसैलाई पनि भएको छैन। मुख बार्नुहोस् भने बेला मुख बारिदिनुहोस्, होइन पूजा लाउनुहोस् है, यस्तो ग्रह शान्ति गरोस् भन्नुभयो भने पूजा लाउनुहोस्, रत्न कवच लाएर अनि पूजा लाउनुहोस् भन्नुभयो भने त्यो पनि गर्नुहोस्, होइन जे भन्छु मैले त्यो काम गर्नु। तपाईँले गर्नुभयो भने ओहो हो रहेछ भन्ने तपाईँलाई महसुस हुन्छ, यो पक्का कुरा हो, यसमा फरक खाँदैन, फरक छैन। त्यो भएर विशेष तपाईँले ख्याल गर्नुहोला। 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तुको हामी अन्तिम चरणतिर आइसकेका छौँ र भोलि बिहान फेरि ठिक 7 बजे कार्यक्रम लिएर म फेरि पनि उपस्थित हुनेछु। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ। भोलि बिहान फेरि छक्क 7 बजेमा उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जयमस्ती तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचनको सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लेखित 27 अध्यायको 1-10 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनेर। आउनुहोस्, हामी यसरी पाठ गर्नेछौ। बिहान सबेरै सबै मुख्य पुजारीहरू र जनताका धर्मगुरूहरूले येशूलाई मृत्युदण्ड दिन भनी उहाँको विरूद्धमा सरसल्लाह गरे, अनि तिनीहरूले उहाँलाई बाँधेर लगे र हाकिम पिलातस कहाँ सुम्पिदिए। तब उहाँलाई पक्राउने यहुदाले उहाँमाथि दण्ड आज्ञा भएको देखिकन पछुतो गर्यो र मुख्य पुजारीहरू र धर्मगुरूहरूलाई चाँदीको 30 सिक्का फिर्ता दिन ल्यायो र भन्यो, मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु। तर तिनीहरूले भने, हामीलाई के मतलब, त आफै जान। तब चाँदीका 30 सिक्काहरू मन्दिरमा फ्याँकेर त्यो गयो र त्यसले झुन्डेर आत्महत्या गर्यो। तर मुख्य पुजारीहरूले चाँदीका 30 सिक्काहरू लिएर भने, ढुकुटीमा यो राख्न उचित छैन, किनकि यो रगतको मोल हो। तिनीहरूले आपसमा सल्लाह गरेर त्यस पैसाले परदेशीहरू दफन गर्न कुमालेको जमिन किने। यसै कारण त्यो जमिन आजसम्म पनि रगतको जमिन कहलाइन्छ। तब यर्मिया अगमवक्ताले भनेको कुरा पूरा भयो। तिनीहरूले चाँदीको 30 सिक्का लिए, त्यस मूल्यको रूपमा जुन मूल्य इजरायलका छोराहरूले तिनीहरूमाथि तोकेका थिए, र परमप्रभुले मलाई आदेश दिए अनुसार कुमालेको जमिनको निम्ति तिनीहरूले दिए। आदरणीय श्रोता, यो खण्डमा पाप गरेपछि पछुतो गर्नु गलत हुन्छ भन्ने कुरा यहाँ हामी विशेष मुख्य विचारलाई हामी यहाँ पाउँछौ। पाप गरेपछि पछुतो गर्नु चाहिँ गलत हुन्छ। यसको अर्थ चाहिँ बरु पश्चाताप गर्नु पर्थ्यो, पश्चाताप गर्नु असल हो। पत्रुसले पश्चाताप गरे र असल गरे। जुन व्यक्तिले पाप गर्छ त्यो व्यक्तिले पछुतो गर्यो भने गलत हुन्छ र पश्चाताप गर्यो भने असल हुन्छ। प्रभु येशू ख्रीष्टको दुईजना चेलाहरू यहाँ हामी देख्छौ। पत्रुसले आफ्नो गल्तीमा आफूले गरेको पापको लागि उसले पछुतो गरेन र उसले पछुतो गरेर गलत गरेन तर उसले पश्चाताप गरेर असल गरे। तर यहुदा इस्करियोतले आफूले यो कुरा महसुस गरे कि उनले मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु। यो दिमागमा आउनु एउटा मनस्पातल पतालमा अथवा मानसिक रूपमा एउटा व्यक्तिले मैले पाप गरे भनेर पूरा रूपमा थाहा पाउनु मानसिक रूपमा त्यो असल हो अनि भावनात्मक रूपमा एउटा व्यक्तिले छटपटी आउनु एकदम त्यसमा मैले गल्ती गरे भनेर भावनात्मक रूपमा छटपटी आउनु यो भावनात्मक रूपमा थियो। अब निर्णय गर्नु पर्थ्यो एउटा व्यक्तिको जीवनमा त्यो निर्णय गर्ने क्षमता परमेश्वरले दिनुभएको छ। त्यसकारणले त्यो भावनात्मक रूपमा उसलाई छटपटी आइसकेपछि उसले कि त साँचो पश्चाताप गर्छ कि त उसले पछुतो गरेर गल्ती गर्छ। दुईटा काम मानिसले गर्न सक्छ। जब आफूलाई छटपटी हुन्छ मैले गल्ती गरे मैले पाप गरे भन्ने कुरा जब मानसिक रूपमा स्पष्ट हुन्छ त्यो ज्ञान उसलाई थाहा हुन्छ त्यसपछि उसको भावनात्मक रूपमा ऊ छटपटी गर्न थाल्छ। अब के गर्ने भन्ने कुरा भावनात्मक रूपमा आउँछ र त्यतिखेर उसको निर्णय चाहिँ बलियो हुनुपर्छ। कि त पत्रुसले जस्तै साँचो पश्चाताप गर्छ र कि त यहुदा इस्करियोतले गरे जस्तै पछुतो गरेर गल्ती गर्छ। मानिसले दुईटा काम गर्छ, आफ्नो निर्णय दिन्छ। यहाँनिर यहुदा इस्करियोतको बारेमा यहाँ यीशुलाई मृत्युदण्डको फैसला दिने कुरा जब निर्णय भइसकेपछि अब यीशुलाई पक्रेर पिलातस कहाँ गएर अब यीशुलाई मृत्युदण्डको स्वीकृति माग्नका लागि प्रधान पुजारीहरू धर्मगुरूहरू पिलातस कहाँ गए र पिलातस चाहिँ रोम सरकारद्वारा तोकिएको त्यो प्रोभिन्समा अथवा त्यो प्रदेशमा इजरायलमा एउटा यहुदीहरूको आफ्नै महासभा अदालत थियो निर्णय दिने भने मृत्युदण्डको केसमा मृत्युदण्डको सवालमा चाहिँ यो रोमद्वारा नै स्वीकृति हुनु पर्थ्यो प्रमाणित हुनु पर्थ्यो र त्यसपछि स्वीकृति पनि लिनु पर्थ्यो। मृत्युदण्ड यहुदीहरूले महासभाले तोक्न सक्दैनथ्यो। मृत्युदण्डको लागि पूरा प्रमाण लिएर जान सक्छ र गएर भनौ यीशु ख्रीष्टलाई मृत्युदण्ड दिनुहोस् भनेर अनुरोध गर्नुपर्छ। यही अनुरोधको लागि अब लाँदै गर्ने क्रममा पिलातस कहाँ लाँदै गर्दाखेरि यहुदाले यो सबै कुरा देख्यो अनि यहुदाले यो देखिसकेपछि यहुदाको मानसिक रूपमा उसले आफूले गरेको गल्तीलाई छर्लङ्ग उसले देख्यो। एउटा निर्दोष व्यक्तिलाई मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु यो उसको मानसिक रूपमा यो छर्लङ्ग भयो कि उसले गल्ती गरेकै हो यो गल्ती उसबाट भएको हो भन्ने कुरा पक्का पक्की रूपमा मानसिक रूपमा उसलाई थाहा भएको थियो। त्यही मानसिक रूपमा थाहा भएपछि ऊ अब छटपटी नलाग्यो म के गरौं भन्ने कुरा उसले आफैले आफैलाई सोध्ने कुरा भयो अनि उसले आफैले आफैलाई पछुतो गर्यो। यो पछुतो भनेको चाहिँ आफैले आफैलाई धिकार्ने कुरासँग सम्बन्धित छ। आफूलाई बाँच्नुको सट्टा आफूलाई दण्ड दिने, आफैले आफूलाई दण्ड दिने त्यस्तो खालको कुरा चाहिँ पछुतो हो। आफैलाई आफैले गरेको गल्तीमा, यो कसले गरेको गल्ती भन्ने कुरा आफैले गरेको हो, त्यसकारण दण्ड के छ त भन्दाखेरि पछुतो गर्ने व्यक्तिले चाहिँ यसैलाई मार्नुपर्छ, यसैलाई नोक्सान गर्नुपर्छ, तैँले हो, तैँले गर्दा यस्तो भएको भनेर आफैले आफैलाई यसरी दोष्याएर अब दण्ड दिन्छु दिनुपर्छ भनेर उसले आफ्नो निर्णयमा चाहिँ गलत तरिकाले उसले आफैलाई आत्महत्या गर्ने निर्णय गरे र उसले आत्महत्या पनि गरे। यो निर्णय एउटा व्यक्तिले आफैले गरेको निर्णय हो, यो परमेश्वरले गर्ने निर्णय होइन। दुईटा अप्सन थियो, एउटा व्यक्तिले आफ्नो भूल गल्ती थाहा पाइसकेपछि, आफूले गरेको गल्ती स्पष्ट मानसिक रूपमा थाहा भइसकेपछि, उसले अब के गरौं भनेर भावनात्मक रूपमा छटपटी आइसकेपछि उसको निर्णय चाहिँ जटिल थियो, निर्णय चाहिँ पक्का गर्नु पर्थ्यो। पत्रुसले आफूलाई साँचो पश्चाताप गरेर आफ्नो जीवनमा फेरि नयाँ जिन्दगी उसले शुरू गर्यो, आशिषको जिन्दगी शुरू गर्यो भने यहाँ यहुदाले आफैलाई आत्महत्या गर्ने निर्णय गरे र यो निर्णयले उसलाई सधैँको लागि उसले आफूलाई समाप्त गरे र उसले जिन्दगी देख्न पाएन, न त अहिले न त भविष्यमा। उसको जिन्दगी बडो डरलाग्दो अवस्थामा गएको हामी देख्छौं। आदरणीय श्रोता, यहाँहरूले प्रवचन सुन्दै गर्नुहुँदाखेरि हजुरहरूको मनमा के आइराखेको छ र यो एउटा व्यक्तिले मानसिक रूपमा आफूले गरेको गल्तीलाई थाहा पाइसकेपछि उसलाई छटपटी हुन्छ र आज मानिसहरूले आफ्नो गल्तीलाई लुकाउन खोज्छन्, छोप्छन्, डर र त्रासमा बाँचिरहेका छन्। उसले साँचो पश्चाताप गरेको छैन, बरु गलत पछुतो गरेर गलत गरेका छन्। धेरैजना आत्महत्याका शिकार बनेका छन्, उनीहरूले आफूलाई पछुतो गरेर गलत गरेका हुन्। गल्ती भएकै हो, पाप गरेकै हो र आफूबाट भूल भएकै हो, तर त्यो भूललाई साँचो पश्चाताप गरेर नफर्केर ऊ फेरि सदाको लागि आफूलाई आत्महत्या गर्ने निर्णयतिर गएको हामी देख्छौ। आज विश्वमा मानिसहरूले आफूलाई यसरी हत्या गरिरहेका छन्, आत्महत्या गरिरहेका छन्, यो सत्य होइन। आदरणीय श्रोताहरू, यो भनेको आज परमेश्वरको दृष्टिमा, परमेश्वरले पछुतो गरेर गलत गरेको मन पराउनुहुन्न, परमेश्वरले चाहिँ साँचो पश्चाताप गरेर फर्केको परमेश्वर चाहनुहुन्छ। र यहुदाले जस्तो गलत काम कसैले पनि गर्नु हुँदैन। हो, गल्ती भएकै हो, पाप भएकै हो, अधर्म काम गरेकै हो, तर उपाय छ। यीशु ख्रीष्टलाई विश्वास गरेर साँचो पश्चाताप गरेर फर्क्यो भनेदेखि आज त्यो व्यक्तिले फेरि नयाँ जीवन पाउनेछ र उसले नयाँ फेरि उसले त्यो पाप नगरेर उसले अब असल काम गरेर जिउने एकपटक उसले मौका पाउँछ। त्यसको लागि यीशु कहाँ आउनुपर्छ? प्रत्येक मानिसहरूको लागि यीशु ख्रीष्ट मृत्यु दण्डमा जान लागेको हामी यहाँ देख्छौ। र आज यहुदाले जस्तो गलत निर्णय कसैले पनि नगरोस् भन्ने छ। बाइबल धर्मशास्त्रले यो कुरालाई गलत भनेका छन् र यसरी पछताउनु, पछुतो गर्नु गलत हो भनिएको छ। बरु साँचो पश्चातापले मानिसलाई जीवन दिन्छ, तर यो साँचो पछुतोले मानिसलाई नरकमा हाल्छ, मृत्युमा जान्छ। त्यसकारण आज यहाँ प्रवचन सुनिराख्नु हुँदाखेरि यदि यहाँहरूको बीचमा पनि मैले भूल गरेको छु, मैले अनगिन्ती पापहरू गरेको छु भनेर यहाँहरूको मनमा एउटा दोषी भावना यदि छ भने, यहुदाको जस्तै दोषी भावना छ भने, यहाँहरूले निर्णय गर्ने बेलामा यहुदाले जस्तो नगर्नुहोला। तपाईँको लागि उपाय छ, तपाईँको सिन्दुरे रंगको पाप भयो भने त्यसलाई धोएर सेतो सेतो पार्नका लागि परमेश्वरले बोलाइराख्नु भएको छ। यीशु ख्रिस्ट कहाँ आऊ भनेर उहाँले आफैलाई आफैले भन्नुभएको छ, हे मेहनत गर्ने र बोझले लादिगर हो म कहाँ आऊ, म तिमीलाई विश्राम दिनेछु भन्नुभएको छ। र यदि यहाँहरूले प्रवचन सुन्दै गर्नुहुँदाखेरि आफूले गरेका भूलहरू, आफूले गरेका पापहरू झलझल्दी सम्झिराख्नु भएको छ र आफैले आफैलाई दोष्याउने काम गरिरहनु भएको छ भने यो गलत हुन्छ। नदोष्याउनुहोस् आफैले आफैलाई, बरु त्यो दोषहरू देखेर, गल्तीहरू देखेर पश्चाताप गर्नुहोस्, पश्चाताप गरेर फर्किनुहोस्, फेरि त्यो भूल घरि गर्नका लागि आफूलाई नसुम्पिनुहोस्, बरु त्यो भूलबाट फर्किनुहोस् र असल काम गर्नुहोस्। चोरी काम गरिरहनु भएको छ भने त्यसलाई रोक्नुहोस् र अब असल काम गर्नुहोस्। यसले यहाँहरूको जीवनमा परमेश्वरको राज्यमा नयाँ क्षितिज, नयाँ जीवन, नयाँ आशा यहाँहरूले पाउनुहुनेछ। आउनुहोस् यीशुलाई विश्वास गर्नुहोस् र यसरी साँचो पश्चाताप गरेर आफूलाई अगाडि बढाउनुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। आशा छ यहाँहरूले फेरि अर्को प्रवचन सेवाको लागि तयारी हुनुहुनेछ भनेर। त्यतिन्जेलसम्म परमेश्वरले यहाँहरू सबैलाई प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: अब रंग फेसियो मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो सैतानला झुटी विश्वास अलसुगो लासुगो तिगा रंग दाते लानन निराश ग्याम गोसुल मुला जयमसी तथा नमस्कार स्पार्क माई फेथला स्वागत मुला ना बियोग तामाङ तिगा राङसे राङला लुइला महत्वपूर्ण ग्लारी परमेश्वरला आशा लसुवा छुटकारा बाबुरे रङसु बारे शैतानसे सेमुलागी राङसे सोच लसुगो कि परमेश्वर से राङदा साक्षिन माया आला मुला कि परमेश्वर राङदा सजाय पिन्छु मुला वा तिगा परमेश्वर द राङला परिस्थितिला साक्षिन वास्ता आरे थे हाजी भाइ नोन छुटकारा दे विश्वास थलासुगो युहन 10:10 योला ए योला बारी सेवरी दिन नाच लाबरी जखिन हामुला ना ए थेनिगा दिसे लुई यांगला थेन दे थे छोना मात्र रे यांगला बिबा तामसे हाजी शैतान छे गन्दा परमेश्वर छे यांगला लुई रे पिन्छु बा अद्भुत आशीष कदे यांगबा सेम आलामुला थेन दे थेला लानन छली मुला रंग देन रंगला अबा रंग गुमला सम्बन्ध विच्छेद लाबरी हाई जीवा मुला शैतान से रंगला विश्वास दा नष्ट लव प्रयास ल मुला थेरंग तसी रंग से रंगला प्रतिज्ञा गदेरी विश्वास ल बुरी ख्याल सुला शैतानला आशा सु मुला कि रंग से दारेम रंगला लुइला थे निराशाजनक ग्लागा दे मुक्ति थाकला सुगो तागै जुन रंग दत्ते समाधान लाबरी संघर्ष लावन मुसुला रोमी 12:12 रंगला आश्रे आनन्द लौ संकष्टी धैर्य धारण लौ प्रार्थना रे निरन्तर लागि रहौ जब परिस्थिति कदे यांसी सेमलाबा रंग आदमुला यांसी प्रार्थना लादोला थेन दे थेलिच धैर्य लादोला परमेश्वर से छुटकारा ला प्रतिज्ञा लसुमला तसै यांसी यांगला लागिरी परमेश्वर ला योजनारी आधारित छु छुटकारा दुई ब्रान्दोला एक पत्रुस 5:6 चु कारण परमेश्वर शक्तिशाली बाहुली दिएर एनिगदे रङदान विनम्र तुल्याउ विनम्र सोगो सो देन रोसे परमेश्वर से उचित दुई एनिगदे दा उच्च भसुला भजन संग्रह 34:17 जब धार्मिक निगदे से पुकारा प्रार्थना लमुला जब परमेश्वर से ज्ञानमुला थेनले थेनिगदेला बेनन संकट ज्ञान थेनिगा देता उद्धार पिन्छु मुला रंगला समस्या का देता समाधान विवा ईश्वर फेरी भरोसा लाबरी ख्यासुगो केन्द्र रंगला शक्ति से सामना लाजीबा समस्या का दे समाधान लाबा प्रयास आलासुगो ऐश्वर्या 40:31 तसई परम प्रभुला आशा लाभका देता बांग दोषी छा ताला थेनिगा दे गरुड रंग फेरी फेरी फ्याङला थेनिगा दे छोङला एन थेनिगा दे ब्लापा आरे थेनिगरी ब्राला तसै मुसा ताला आरे जब रंग हाजिबे परिस्थितिला बारिरी रंगला धेरै धैर्य माबरी थान्सु मुला परमेश्वरला छमला रंगला सम्बन्धरी ध्यान केन्द्रित लसुगो देन रंगसी सामना लसुबा दत्तेला परिस्थिति ध्यान केन्द्रित लबला सट रंगला परिस्थितिला बारिरी परमेश्वरला वचन ज्ञान प्रतिज्ञा गदे स्वीकार लसुगो याङ परमेश्वरला प्यारो सन्तान हिम्बा थेन दे परमेश्वर से याङला लुइरी पुराण रूपरी छुटकारा बाबरी हसिमला प्रार्थना लसुगो थेन दे धैर्य से रोसे याङला आवश्यकता गरे पुरा लसुमला बिसी बन्सुगो प्रभावशाली बाइबल शिक्षक सोवन भिक्टर यम लिखित सन्देश याङला भाषारी नेन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे रङला केही प्रतिक्रिया मुसम 01661940 रि सम्पर्क लसुगो हस्त त्यो समय रिङ बिदा दाजी रङनी छङमदानु जयमसी नमस्कार।
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुसीको खबर शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
3: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा
5: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97140031-429।
8: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
10: बुढा आज इन्टरभ्यू थियो, के भयो त?
11: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छु नि, भोलिबाटै काममा जाने।
10: होइन के भन्छ, कसरी नि?
11: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
10: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810 98-49-185-810।
9: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, निलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
7: लस्त है मेहबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहारा दिन प्रे र खोरमा नग फारममा असिम चमटार की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग है रोमा हुजुरिमी डिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम डिम सम्बन्न बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98511-87882 फोन सिङजिम सेगो है रोमा
12: आज भोलि मलाई यस्तो के भयो होला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खाना त झन् पटक्कै रुच्दैन एक छत्तै डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै
13: होइन ए दिदी के भयो किन यसरी झोक्राएर बसिराख्नु भएको अनुहार पनि मलिनो देख्छु त
12: के हुनु नि खै नानी यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हात जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो होइन है नानी बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने
13: ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि प्याथोलोजी ल्याब सेवा
14: आधुनिक प्रविधि सहित छार सूत्र सेवा
13: बिरामी भर्ना सेवा थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा अकुपंक्चर सेवा पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि
14: ए हो र नानी यो अस्पताल चाहिँ कहाँनिर रहेछ
13: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी
14: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि
13: ल सुन्नुहोस् दिदी त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि
14: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आङ खस्ने समस्या आदिको उपचार गरिन्छ हात जोड्ने नसा च्यातिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ नसा च्यापिएको हड्डी छिरिएको प्यारालाइसिस युरिक एसिड जोड्ने दुखाई सुनिने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पत्थरी चाया पोतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ पाइरल फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ
12: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015236345 र सम्पर्क मोबाइल नम्बर 9851174102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस

0: सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
0: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: होइन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
7: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: खरो विषयमा सरो बहस नेपाली बहस

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहसलाई डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ। नेपाली बहसमा हामी विशेष गरी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पाटोका विषयमा बहस र चर्चा गर्ने गर्दछौ र नेपाली बहसको आजको श्रृंखलामा तपाईहरूलाई जानकारी गराउँदै गर्दाखेरि पूर्वाधार र सूचना प्रविधि प्रदेश बजेटको प्राथमिकतामा परेको छ। प्रदेश बजेटमा नारै नाराहरू छन्। प्राथमिकतामा रोजगारी र पूर्वाधारहरू पनि परेका छन् र साथै प्रदेशले बजेट ल्याएका छन्। सुदूरपश्चिम प्रदेशले मध्यराती मात्रै बजेट ल्यायो र प्राथमिकतामा रोजगारीहरू पनि छन्। लुम्बिनीले मन्त्रालय घटाएको छ। बागमती सुशासन केन्द्रित बनेको छ र यसै गरी अहिलेको अवस्थामा बजेटले सबैभन्दा महत्वपूर्ण प्रदेश सरकारहरूले कृषि, पर्यटन र उद्यमशीलतालाई केन्द्रमा राखेर बजेट विनियोजन गरेका छन्। आर्थिक समृद्धिको आधारका रूपमा प्रदेश सरकारले समेत रोजगारी केन्द्रित र पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकता दिएका छन्। सार्वजनिक भएका मध्ये बागमती प्रदेशको बजेट भने सबैभन्दा धेरै रहेको छ। आज श्रोता आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ बजेट जनता मैत्री जनमैत्री छ कि छैन भन्ने कुरा महत्वपूर्ण विषय हो। आजको बहसको मुख्य पाटो र केन्द्र पनि त्यही रहेको छ भने पूर्वाधार विकास मन्त्रीको अराजक अभिव्यक्ति, काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनु, खुट्टा भाँचेर समस्याको समाधान हुन्छ? कसैलाई धम्क्याएर थर्काएर हातखुट्टै भाँचिदिएपछि त त्यसो भए अब जुन ढंगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले आदेश गरेका छन्, निर्देशन गरेका छन्, अब प्रहरीले खुट्टा भाँच्ने ना मानिसहरूको, नागरिकको खुट्टा भाँच्ने होइन, विधि र पद्धतिबाट चाहिँ यो समस्याको समाधान गर्नुपर्छ, हल गर्नुपर्छ। दुई तिहाईको सरकारले खुट्टा भाँचेर होइन, कति ठेकेदारको खुट्टा भाँच्ने? आज निजी क्षेत्रका व्यवसायहरू त्रसित बनेका छन्, आतंकित बनेका छन्। मन्त्रीले खुट्टा भाँच्ने भनिसके पछाडि मन्त्री त अहिले पावरफुल स्थितिमा छन्। त्यो कारणले गर्दाखेरि उनीहरूका समस्याहरू छन्, उनीहरूले पनि कमजोरी गरेका छन्। समयमा निर्माण कार्य सम्पन्न भएको छैन, अलपत्र ठेक्का छोडेर भागेका छन्। तर पनि खुट्टा भाँच्न चाहिँ हुँदैन, उनीहरूलाई बोलाएर समयमा काम सकाउनका निम्ति बरु पनिसमेन्ट लगायतका अन्य उपायहरू चाहिँ लागू गर्नुपर्दछ। खुट्टा भाँच्दै हिँड्यो भने यो भनेको अराजकता हो, त्यहाँको दम्भ हो। कारणले गर्दाखेरि जनतामा पनि त्रास छ, नागरिकमा त्रास छ, ठेकेदारमा त्रास छ। खुट्टा भाँच्ने काम चाहिँ कृपया भौतिक पूर्वाधार मन्त्रीज्यू नगरिदिनु होला। त्यो औषधि उपचार गर्नुपर्छ। फेरि मानिस अपाङ्ग हुने स्थिति आयो, मानिसका चाहिँ शरीरहरू नचल्ने स्थिति आयो भने फेरि उसलाई चाहिँ पाल्नुपर्ने हुन्छ, उसको परिवारमा झन् थप पीड़ा हुन्छ। खुट्टा भाँच्ने काम कृपया नगरिदिनु होला। यसलाई बरु समस्या समाधान गर्नतर्फ तपाईँ उन्मुख बन्नु होला, किनभने तपाईँले विधि र सुशासन ल्याउनका निम्ति, एउटा पद्धतिको विकास गर्नका निम्ति कानून निर्माण गरेर त्यसलाई चाहिँ कानूनी दायरामा ल्याउने काम चाहिँ अहिलेको सरकारको हो, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको हो। तर कसैलाई हिँड्ने बाटोमा खुट्टा भाँच्ने काम गर्नुभयो भने तपाईँका पनि खुट्टा भाँच्न सक्छन् कसैले भनेर आलोचनात्मक टिप्पणीहरू यतिखेर सामाजिक सञ्जालमा जताततै भइरहेका छन्। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छ। आदरणीय श्रोता, आज नेकपा एमालेभित्र एउटा निकै ठूलो विवाद छ, पेचिलो विवाद छ। पार्टी अध्यक्ष केपी शर्मा ओली संशयको स्थितिमा हुनुहुन्छ। यतिखेर महासचिव शंकर पौडेलले गुटको राजनीति गरिसके पछाडि अब पार्टी विभाजन गरेर हुन्छ वा कसरी हुन्छ? केपी शर्मा ओलीलाई हटाउनुपर्छ, अर्ली महाधिवेशनबाट अब नेतृत्व चयन गर्नुपर्छ, अब केपी ओलीको स्थितिबाट नेकपा एमाले अगाडि बढ्न सक्दैन भनेर जुन ढंगले आज चर्चा परिचर्चा हुँदैछ नेकपा एमालेभित्र, ओली कमजोर भएको छ। ओलीको किता अब नेकपा एमाले विभाजनको संघारमा गएको हो। ओलीले सहजै तरिकाले छोड्छन् त नेकपा एमालेको नेतृत्व। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ गुणस्तर जाँचका नाममा चियामा भारतीय अडचन, 53 चिया उद्योग बन्द, किसान चिन्तित बनेका छन्। तपाईलाई राम्रोसँग थाहा छ आदरणीय श्रोता, हिजो छोडेर अस्ति मात्र प्रधानमन्त्री कुनै एउटा चिया पसलमा चिया खान जाँदै गर्दाखेरि यता 53 चियाका उद्योगहरू बन्द भएको विषय निकै चर्चित बनेको छ। यो संयोग मान्न सकिन्छ वा चाहिँ यसले विषयलाई विषयान्तर गर्न वा दिमाग डाइभर्ट गर्नका निम्ति यो प्रक्रिया अपनाएको हुनसक्छ। यसका बारेमा पनि आज हामी चर्चा गर्न चाहन्छौ, बहस गर्न चाहन्छौ। 53 चिया उद्योग आज बन्द हुने स्थिति किन आयो? आज हामीले चाहिँ चिया उद्योगीहरू, हरेक किसानका उत्पादनहरू बजारमा प्रतिस्पर्धा गर्न नसक्ने, बजारमा बिक्री नहुने, आयातमुखी अर्थतन्त्रमा हामी भर पर्नुपर्ने यावत कारणले गर्दाखेरि किसानहरू पलायन हुने, कृषि पेशातर्फ आकर्षित नहुने लगायतका विषयहरू भइरहँदाखेरि आज 53 चिया उद्योग बन्द छ। अवरोध खुलाउन माग गरिएको छ, यतिखेर चियाको उद्योग बन्द भएको छ। अब यो अवरोधलाई खुलाउनका निम्ति माग भएको छ। चिया उद्योगीका अनुसार अहिले भारतीय बजारमा पुगेको 3,00,000 किलो बढ़ी चिया गुणस्तर परीक्षणका नाममा अलपत्र अवस्थामा छ। यता प्रशोधन भइसकेको 7,00,000 किलो बढ़ी चिया छ। गुणस्तर जाँचका बहानामा भारतले महीनौ दिनसम्म चिया अड्काइदिँदा मारमा परेको उद्योगीले उद्योग चाहिँ बन्द गर्ने घोषणा गरेका छन्। कतिपयले बन्द पनि गरेका छन्। चिया निर्यातमा यतिखेर उल्झन भएको छ। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौं युद्ध विराम लम्ब्याउन र हर्मुज मार्ग खोल्न अमेरिका इरान सहमत भएका छन्। यो विश्व मध्यपूर्वको तनावले गर्दाखेरि विश्व अर्थतन्त्रमा यसले नकारात्मक असर पारेको छ। हर्मुज स्ट्रेट जहाँ चाहिँ करिब करिब विश्वको 20% भन्दा बढ़ी इन्धन आयात हुने क्षेत्र हो, त्यही बाटो भएर त्यही मार्ग भएर इन्धन आयात हुन्छ। यो यसमा चाहिँ अमेरिका इरानले सहमति जनाइसकेपछि अमेरिका इरानले सोमबार युद्ध समाप्त गर्ने प्रारम्भिक सहमतिमा पुगिसकेका छन्। पाकिस्तानको मध्यस्थतामा भएको युद्ध विराम सम्झौतामा शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने बताइएको छ। अब युद्ध अन्त्य हुन्छ त आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौं आधुनिक श्रोता। अहिलेको अवस्थामा नेपाली बहसमा आज हामी चर्चा गर्छौं राहुल प्रतिवेदन कार्यान्वयनमा 1800 रोपनी रोक्का गरिएको छ। यतिखेर सरकारले काठमाडौँ महानगरभित्रका सरकारी जग्गा अतिक्रमण सम्बन्धी राहुल आयोगको प्रतिवेदनको 31 वर्षपछि कार्यान्वयन प्रक्रिया अघि बढ़ाएको छ। प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा किनबेच नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशन सहित भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभाग मन्त्रीलाई मन्त्रालयको पत्र गएको छ। आजको नेपाली बहसमा हामी चर्चा गर्छौ, छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-55-35-73-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
3: रेडियो बिहानी 97.6 MHz।
0: यतिखेर हाम्रो बीचमा नेकपा एमालेका नेता कर्ण थापा हुनुहुन्छ। कर्णजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: नमस्कार।
0: अब नेकपा जगजायर पनि छ, नेकपा एमाले अब कुन ढंगले अगाडि बढ्छ, अहिलेको नेतृत्वलाई अब विश्राम दिनुपर्छ भन्ने खालका पनि बहस र चर्चाहरू यतिखेर चलिरहेका छन्। एउटा समिति पनि बनाएको छ समीक्षा गर्न निर्वाचनको, र पार्टी अध्यक्ष केपी शर्मा ओलीजीले हिजो छोडेर अस्ति मात्र एउटा संशय व्यक्त गर्नुभएछ, लोभी पापीहरूले पार्टी विभाजन गर्न सक्छन्, सतर्क रहनुहोला भनेर। अब पार्टी विभाजनको संघारमा पुगेको हो, नेतृत्वलाई विस्थापन गर्नुपर्छ भन्ने लाइनमा तपाईँको लाइनमा पार्टी एक ढिक्काबाट अगाडि बढ्न खोज्या हो अब?
4: मैले पहिलेदेखि नै विधान महाधिवेशनको बेलामा पार्टीभित्रका समस्याहरू, कस्ता किसिमका समस्याहरू प्रकट भएका छन्, ती समस्याहरूको समाधान कसरी गर्ने भन्ने बारेमा फरक मत मैले राखेका थिएँ। त्यो फरक मतको जुन विश्लेषण थियो, जे तथ्यहरू मैले अगाडि सारेका थिएँ, त्यसमा सिङ्गै पार्टी अहिले आउन आँटेको छ। वास्तवमा विधान महाधिवेशनको बेलामा मैले प्रस्तुत गरेको फरक मत अहिले स्वीकार गर्नुपर्छ, स्वीकार चाहिँ त्यही बेलामा गर्नुपर्थ्यो, त्यसले चाहिँ क्षतिलाई रोक्न सक्थ्यो। नेकपा एमालेको जुन अहिले जनमत खस्कियो र पार्टीमा एउटा समस्या पैदा भएको छ, पार्टीको भविष्यका बारेमा नै एकदम गम्भीर प्रश्नहरू उत्पन्न भएका छन्। त्यो त्यही बेलामा हामीले स्वीकार गर्नुपर्दथ्यो, त्यसलाई हामीले समाधानको बाटोमा जानुपर्दथ्यो। तर क्षति बिहोरेर भए पनि अब हामी हामीभित्रका समस्याहरूलाई पहिचान गर्ने र त्यसलाई समाधान गर्ने बाटोमा गम्भीरतापूर्वक छलफलहरू अगाडि बढेका छन्। यस्तो बेलामा कुनै किसिमको त्रास देखाएर, डर देखाएर हुँदैन भएको खालको चिज फलानाले गर्दैछ, अलानाले समस्याहरूलाई किटान गर्ने, पहिचान गर्ने र स्वतन्त्रतापूर्वक सोच्ने र समस्याको सही समाधान निकाल्ने बेलामा छौँ हामी। यस्तो बेलामा कसैले कसैलाई आरोप लगाउने, कसैले कसैलाई दोषारोपण गर्ने र गलत किसिमका हल्लाहरू फैलाएर पार्टी पन्थीलाई आतंकित बनाउने यस प्रकारको काम गर्नु हुँदैन भन्ने मलाई लाग्छ। अहिले चाहिँ हामीले
0: भनेपछि अब सिङ्गो
4: पार्टी त्यो लाइनमा अगाडि जाँदैछ। एउटा हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओलीको ठाउँमा कुनै अर्को मान्छे आउने बित्तिकै सबै कुराको समाधान हुन्छ पनि हामी कसैले पनि भनेका छैनौ। हामीले पार्टी जीवनको आन्तरिक लोकतान्त्रिकरणको मान्यतालाई स्थापित गरेका छौं, पहिलेदेखि नै हामीले त्यसलाई लामो संघर्ष गरेर त्यसलाई स्थापित गरेका हौं। त्यो चीज बीचमा तोडियो, त्यो भनेको के हो भने पार्टी प्रणाली कमजोर बनाइयो, मूल्याङ्कनको प्रणाली कमजोर भयो, निर्णय प्रक्रिया चाहिँ लोकतान्त्रिक भएन, सबै अधिकार एउटा व्यक्तिमा केन्द्रित गर्ने कुरा भयो, पार्टीका तमाम मान्छेहरूलाई दिइएको विधान भूमिको जिम्मेवारी चाहिँ दिइएन र समग्र शक्ति पार्टी अध्यक्षमा केन्द्रित गर्ने र पार्टी अध्यक्षलाई नरिझाएर मैले यो पार्टीभित्र केही पनि पाउँदिन, मेरो भविष्य पनि छैन भन्ने प्रकारको एउटा परिस्थिति बनाइयो र सृजनात्मक ढंगले सोच्ने र स्वतन्त्रतापूर्वक काम गर्ने किस किसिमको वातावरण पनि भएन। पार्टीमा लाग्नु भनेको पार्टीको नेता रिझाउनु हो, नेता रिझाएर पद प्राप्त गर्ने हो, ओहदाका निम्ति लाग्ने हो र पार्टीका लक्ष्यहरू, उद्देश्यहरू, मूल्यहरू, मान्यताहरू त्यसको पछि लागेर केही पनि हुँदैन भन्ने प्रकारको एउटा परिस्थिति निर्माण भयो।
0: होइन, अहिलेको अवस्थामा त एमालेमा खिल त ओली मात्र होइन नि त, त्यहाँ त धेरै खिलहरू छन् निकाल्नुपर्ने तपाईँहरूले, होइन उहाँको विकल्प मात्र खोजेर नेकपा एमाले सुदृढ भएर एक ढिका भएर अगाडि बढ्छ भन्ने कुरामा तपाईँहरू विश्वस्त हुनुहुन्छ र भने उहाँ
4: मैले तपाईँलाई खेपजी मैले तपाईँलाई त्यही कुरा भन्दै थिएँ त, त्यस कारणले मैले के भने भने हामी सामूहिक नेतृत्व प्रणालीमा जानु पर्यो, व्यक्तिमा अधिकार केन्द्रित हुनु भएन र विधि बनाउने चल्नु पर्यो, विधि र नीतिलाई छोडेर व्यक्तिलाई सेन्टर मानेर पार्टी आन्दोलन अगाडि जान सक्दैन, यी कमजोरीहरू भयो नि त। त्यस कारणले गर्दा मैले के भनिरहेको छु भने हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओलीले हामीले स्थापित गरेका नीति र विधिलाई समयमा मान्नुभएको थियो भने पार्टी यो अवस्थामा आउँदैन थियो, जनमत यसरी नै खस्कदैन थियो र उहाँको स्वयं उहाँको जुन सम्मानको एउटा स्थिति थियो, उहाँलाई जो जनसमर्थन प्राप्त भएको थियो त्यो जनसमर्थनले रहिरहन्थ्यो, उहाँको इज्जतमाथि, उहाँको प्रतिष्ठामाथि उहाँको सम्मान घट्दैन थियो। हो, यो चिज चाहिँ उहाँले मान्नु भएन हिजो, त्यो नमानेको चिजमा अरू नेताहरू पनि जति हुनुहुन्छ उहाँहरूले तपाईँले हामीले स्थापित गरेको विधि नेतृत्व निर्माणका सन्दर्भमा के थियो त भन्दाखेरि नेतृत्वमा नयाँ मान्छे नेतृत्वमा आउनका निम्ति पनि विधि व्यवस्था बमोजिमै आउने र हट्नु पर्यो भनेपछि पनि हट्ने मान्छे पनि विधि बमोजिमै आउने। भन्नुको मतलब के हो भने हामीले दुई कार्यकालको व्यवस्था गर्यौं, दुई कार्यकाल कुनै पदाधिकारी भएर काम गरिसकेको छ भने त्यसको कार्यकालको लागि उम्मेद्वार नहुने, त्यसलाई हामीले पार्टी जीवनमा कार्यान्वयन पनि गर्यौं, जिल्लामा गर्यौं, प्रदेशमा गर्यौं, विभिन्न ठाउँहरूमा गर्यौं, तर केन्द्रमा जुन बेलामा त्यो कार्यान्वयन गर्नुपर्ने बेला आयो त्यसमा पदीय आकांक्षाका कारणले गर्दाखेरि स्थापित भएको मान्यता हामीले भत्कायौं, 70 वर्षको उम्मेद्वार कायम गर्यौं, त्यसलाई पनि कार्यान्वयन गर्यौं, तर खास व्यक्ति हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओलीलाई पुनः तेस्रो पटक अध्यक्ष हुन उहाँलाई इच्छा लाग्यो त्यसलाई हामीले रोक्न सकेनौं। त्यो हामीले रोक्नु पर्थ्यो.
0: होइन, नेता कार्यकर्ताले महाधिवेशनले उहाँले अध्यक्षमा आउनुभयो, नेतृत्वमा आउनुभयो, होइन, विधि सम्मत हिसाबले
4: महाधिवेशनमा त भोट दिएर आउनुभयो, त्यो त आउनुभयो, तर त्यो विधि नै कायम गरेको भएमा त उम्मेद्वारै हुनुहुन्थ्यो नि त. उहाँभन्दा उहाँले त छोड्नु पर्थ्यो, त्यो कुरा मान्नु पर्थ्यो. आफैले स्थापित गरेको मान्यतामा भत्काउनु भयो आफ्नो पदयाकाङ्क्षाका लागि. त्यो कुरालाई अरूले पनि साथ दिनुभयो. हाम्रा अरू पनि नेताहरू जो हुनुहुन्छ, दोस्रो या तेस्रो पुस्ताका नेताहरू हुनुहुन्छ, त उहाँहरूले त्यसको गम्भीरतालाई, त्यसको चाहिँ जुन गम्भीरता छ, त्यसको भोलि पर्ने असर र प्रभावलाई उहाँले आकलन गर्नु भएन. त्यो आफ्नो निजी हित मात्रै उहाँहरूले हेर्नुभयो, मेरो पद सुरक्षित हुन्छ कि हुँदैन भन्ने ढङ्गले उहाँहरूले सोच्नुभयो, जसको कारणले गर्दाखेरि आज समस्या भइरहेको. अर्को कुरा भनेको के हो भन्दा, पार्टीको आन्तरिक जीवनमा जो लोकतान्त्रिक अभ्यास हामीले स्थापित गरेका थियौं, त्यसका मान्यताहरू छन्, हो ती मान्यतालाई हामीले छोड्यौं, पार्टीभित्र कसैले फरक मत राख्यो अथवा अलग ढंगले सोच्यो, सोच्ने कुरामा स्वतन्त्रता हामीले दिएनौं मान्छेलाई. मान्छेलाई त हामीले चाहिँ मैले जे जे भन्यो त्यही मान्नुपर्छ, त्योभन्दा तलमाथि गरियो भने त पार्टी विरोधी, पार्टीको नेता विरोधी, यस प्रकारको अर्थ लगाउने कामहरू भयो. हो यो चीजहरूमा हामीले सुधार गर्न आवश्यक छ. व्यक्तिको ठाउँमा व्यक्ति कुनै नयाँ आउँदैमा मात्रै परिवर्तन हुँदैन भनेको मैले. त्यस कारणले म के भन्छु भने, म आजका दिनमा मैले जो फरक मत विधान महाधिवेशनमा प्रस्तुत गरेको थिएँ त्यसलाई उहाँहरूले पढ्नुहोस्, सबै कुरा साङ्गो पाङ्गो व्याख्या गरिएको छ, कुनै एउटा मात्रै विषय छैन. त्यहाँ जनमिशनलाई सञ्चालन गर्ने सन्दर्भमा के गल्ती गर्यौँ हामीले, त्यसलाई स्वतन्त्रतापूर्वक चल्न हामीले दिएनौँ, त्यहाँ हाम्रो त्रुटि भयो. ऊ त आफ्नो वर्गीय हितमा लाग्नु पर्यो नि जनमिशनहरू भने, चाहिँ नेताको चाकडी गर्ने र नेताको ताबेदारी गर्ने मान्छे भनेको चाहिँ जनमिशनका नेताहरू हुने स्थिति बन्यो, जसले गर्दाखेरि आफ्नो स्वतन्त्र अस्तित्व गुमायो. उसले अलग उसको पहिचान थियो, त्यो गुमायो. पार्टी बनाए भइगयो नि, त्यसो जनमिशन किन बनाउने?
0: निर्वाचनको जुन समीक्षा छ नि, निर्वाचनको जुन मत परिणाम छ, त्यो त अहिले त आएको एउटा भेल हो, यो एउटा बाढी हो. जनताको मत परिवर्तन हुन्थ्यो नै जुनसुकै व्यक्ति नेतृत्वमा आए पनि, अहिलेको अवस्था त यही अवस्था त रहन्थ्यो नि त, होइन? यसभन्दा विकल्प त कुनै आधारै थिएन नि त. अहिले नेपाली कंग्रेसले
4: आएको हो, अहिले जो भन्दै हुनुहुन्छ, जो मान्छेले यत्रो वर्षसम्म चाहिँ पार्टीको नेतृत्व गर्नुभयो, या नेपाली कांग्रेसमा गर्नुभयो, या एमालेमा गर्नुभयो, या माओवादीमा गर्नुभयो, अनि एमालेलाई माओवादीलाई नेपाली कांग्रेसलाई मत हाल्ने मान्छेहरूले नै त्यो मत अन्त बदलेका होइन नि, त्यो त लामो समयसम्म पहिलो अवसर भनेको त नेपाली जनताले यिनै पार्टीहरूलाई दिएका हुन् नि त, यिनै नेतालाई विश्वास गरेर दिएका हुन् नि त, यिनै नेताहरूलाई सम्मान गरेका हुन् नि. जनताले सधैँभरि उहाँलाई तिरस्कार गरेको स्थिति हो र होइन नि. नेपाली कांग्रेसलाई पनि समर्थन गर्यो, नेपाली कांग्रेसलाई त पछि 48 सालमा बहुमत दियो, 56 सालमा बहुमत दियो. एमालेलाई ठूलो पार्टी बनाएको 51 सालमा यिनै नेताहरूलाई विश्वास गरेर गरेको हो. अनि 74 सालको निर्वाचनको बेलामा, यो 64 को कुरा गर्नुहोस्, माओवादीलाई पनि जनताले समर्थन गरेको हो. 74 एमालेलाई समर्थन गरेको हो, नेपालको कम्युनिस्ट आन्दोलनमा लागेका मान्छेहरूलाई सम्मान गरेको हो. पहिलो अवसर दिएको भने त जनताले त यिनै राजनीतिक दलहरूलाई दिएको हो नि त. राम्रो गरेको बेलामा जनमत
0: हट्न चाहनु,
4: जनता दिने पनि यिनै हुन् भएको. त भन्नुहुन्छ भने पार्टीभित्रको आन्तरिक लोकतन्त्र जब समाप्त पारे पार्टीहरूले, र देशका सन्दर्भमा ठूलो त्यस्तो गल्ती कुनै कमजोरीहरू पार्टीहरूबाट भएको स्थिति छैन, अनि त्यहाँ बरु त्यो शासन सत्ता सञ्चालन गर्ने सन्दर्भमा सानातिना जो डे टु डेका डेलिभरी दिने कामहरू छन् त्यहाँ त्रुटि भएको थियो, कमी भएको थियो, अनि तिनै चिजहरूमा टेकेर नभएका चिजहरूको पनि प्रचार गरेर असन्तुष्टिलाई संगठित गरेर यो अहिलेको नयाँ शक्ति भन्ने, नयाँ व्यक्ति भन्ने, नयाँ वैकल्पिक के अरे नेतृत्व भन्ने, यिनीहरू त यहाँबाट प्रकट भएका हुन् नि त. कोसिसहरू त पहिलेदेखि पनि त भएका थिए, कोसिस नभएको होइन नि त. वैकल्पिक शक्ति बनाउनका निम्ति यी दलभन्दा बाहेकहरू बनाउनुपर्छ भन्न त बाबुराम भट्टराईले कोसिस गर्नुभयो, अरूहरूले पनि धेरै कोसिस गर्नुभयो, त्यो त सफल भएको होइन. लामो समयपछि, धेरै लामो समयपछि आफूले गर्नुपर्ने अनिवार्य कामहरू पनि नगरेका कारणले गर्दाखेरि मान्छे यो असन्तुष्टि भड्केर यिनीहरू एकदम गजब देश बनाउँछन् भनेर होइन, यिनीहरूको ठाउँमा अर्को ल्याउनुपर्छ भन्ने प्रकारको भयो. र राम्रो गर्नका निम्ति भनेर भइरहेकाहरूभन्दा अझ राम्रो छान्नुपर्ने थियो जनताले, तर त्यो छनौट भएन.
0: जनताको त आशा छ नि त अहिलेको सरकारप्रति, होइन? जनताको त अब लामो समयको निराशालाई चाहिँ अब आशामा परिणत गर्छ यो सरकारले. अब राष्ट्रपालले चाहिँ देशलाई कायापलट गर्छ, होइन, मुलुकमा रोजगारीको अवसर सिर्जना गर्छ, हामी यो देशमा बस्न पाउने अधिकारको चाहिँ एउटा सुरक्षित ग्यारेन्टी हुन्छ भनेर जनताहरूले त हाई गरिरहेछन् नि त अहिलेको अवस्थामा, होइन?
4: होइन, जनताले हाई गरेको स्थिति छ कि जनताहरू अब रुनुपर्ने दिन आउँदैछ. नारायणको सरकार बनिसकेपछि सबभन्दा पहिले त यो देशका गरीबहरू, यो देशका भूमिहीनहरू, अनि ती माथि डोजर चलाइयो, अनि उनीहरूका बसोबास उडाइयो, त्योभन्दा पछि चाहिँ रोजगारीको नयाँ केही सृजना भएको स्थिति छ र अहिले त यो सरकार केमा लागिरहेको स्थिति छ भन्नुहुन्छ भने पहिले यिनीहरू हामी यहाँ रोजगारी सृजना गर्छौँ यतिको समस्या सारा नेपालीहरू विदेश जानुपर्ने खालको परिस्थिति हो त्यसको अन्त्य गर्छौँ भन्थे अहिले त सबभन्दा पहिले यिनीहरूले केमा गर्दैछन् भन्दाखेरि पासपोर्ट सिटिजनसिप बनाउने पासपोर्ट कहीँका लागि चाहिन्छ नेपालमा बस्नका लागि पासपोर्ट चाहिन्छ कि विदेश जानका लागि पासपोर्ट चाहिन्छ हो अलिक छिटो छरि त पासपोर्ट बनाउने खालको विधि प्रक्रिया गर्नुभयो होला तर त्यसको परिणाम भनेको के हुन्छ त नेपालीहरू को चाहिँ कुन देशका मान्छे नेपालीहरू अब नेपालमा काम पाइँदैछ अब मैले विदेशमा जानु पर्दैन भन्ने प्रकारको कुनै भावना प्रकट भएको छ त्यसका निम्ति कुनै काम भएको छ त्यो त स्थिति छैन नि त
0: दुई महिना मात्रै भएको छ कामका लागि त अब यो सरकार अगाडि बढिरहेको छ नि त होइन अब यी सरकार पनि फेल हुने
4: यो पत्ता यसले कुन दिशा पक्रियो भन्दाखेरि यसले पक्रेको दिशा भनेको अराजकताको हो यसले पक्रेको दिशा भनेको चाहिँ सिद्धान्त विहीनताको हो यसले पक्रेको दिशा भनेको चाहिँ त्याग तपस्या र बलिदानबाट आएको मान्छेहरू अगाडि बढ्नुपर्छ देश त्यस दिशामा लैजानुपर्छ एउटा आदर्शको के अरे दिशामा लैजानुपर्छ भन्ने छैन यसले त संस्कृति समाप्त पार्दैछ यसको हाम्रो अलग पहिचानको स्थितिको अन्त्य गर्दैछ देश भत्काउनका निम्ति सबभन्दा पहिलो के गर्नुपर्छ भनिन्छ संसारमा भने संस्कृतिमाथि हमला गर्ने पहिचानमाथि हमला गर्ने अहिले तपाईँले देख्नुहुन्छ नि प्रधानमन्त्रीहरू मन्त्रीहरू यिनीहरू चाहिँ त्यो छौडा जस्तो भएर चाहिँ हिँडेको
0: कस्तो
4: राम्रो कुरा हेर्नुहोस् त अनि प्रधानमन्त्री आएर चाहिँ संसदको रोस्टममा आएर चाहिँ राष्ट्रियतामाथि हाम्रो भूमि भारतले मिसेको छ कि अर्काले हस्तक्षेप गरेको छ भन्ने प्रकारको चाहिँ आम नेपाली जनताको त्यो छ र भारत स्वयंले के भन्छ त भने सुस्ता र कालापानी क्षेत्रभन्दा बाहेक अरू ठाउँमा चाहिँ नेपाल हाम्रो भूमिमा समस्या छैन सीमामा समस्या छैन त्यो भारतले भनेको कुरा हो हामीले नेपालको कैयौं भूमिहरू चाहिँ भारतीय राज्यको तर्फबाट के हस्तक्षेप भएको छ हामीले भनिरहेको स्थितिमा अनि प्रधानमन्त्री बालेन्द्र शाह भन्नुहुन्छ हामीले पनि मिचेका रहेछौ गजब छ वा होइन
0: त्यहाँको
4: कुन चाहिँ ज्ञान आयो मलाई भने त्यो सूचना दिने को हो होइन त्यो सीमामा रहेका सामान्य प्रकारका त्यो समस्या भन्नु र हस्तक्षेप भन्नु एउटै खालको कुरा हो प्रधानमन्त्री त्यो रोस्टममा गएर संसदको रोस्टममा गएर उहाँ उभिएको उहाँले दिएको अभिव्यक्ति उहाँले प्रयोग गरेका शब्दहरू टेबल टक गर्छु भन्नुहुन्छ टेबल टक भनेको के हो भन्ने कुरा उहाँले बुझ्नु भएको छ त्यसको अर्थ भनेको के हो लडाइँ गर्नुहुन्छ झगडा गर्नुहुन्छ वार्ता सहमति यी शब्दावलीहरू छैनन् राजनीतिक शब्दावलीहरू छैनन् अनि के अरे उहाँ आफैले लेख्नुभयो इतिहासमा कुनै प्रधानमन्त्रीले म तपाईँलाई विनम्रताका साथ भन्न चाहन्छु अनि देश बनाउने टोली भनेर अनि त्यो फोटोहरू हेर्नुहोस् त कुनै प्रधानमन्त्री त्यसरी भन्छन् अरू के हो नि त त्यसो भए त्योभन्दा बाहेकका मान्छेहरू देश बनाउने होइनन्
0: त्यही
4: यो टोली देश बनाउने देश बनाउने टोली मध्ये पनि हिजो एउटाले भन्यो होइन अनि निरीक्षण गर्न जाने सिलसिलामा अनुगमन गर्न गइरहेको मान्छेलाई नगर्ने काम नगर्नेको खुट्टा भाँच्नु के हो यो गुन्डाहरूको राज्य हो कि यो कुनै देशको प्रतिनिधिले त्यस्तो कुरा बोल्छ
0: कर्ण थापाजी नेकपा एमालेमा के भएको भने क्या सुदूरपश्चिममा मन्त्रीहरू हुने भनेर शपथको ठ्याक्कै तयारी गरेका बेला फेरि चाहिँ अहिले निरन्तरता नदिने भनेर अर्को सर्कुलर भयो यो चाहिँ यो खेलौना जस्तो भयो
4: त हामीले भन्यौँ जो गल्ती भएको छ त नेता कुनै व्यक्तिका हातमा सम्पूर्ण अधिकार दियो भने कमिटी प्रणाली ध्वस्त बनायो त्यसै भनेको होइन नि त कमिटी प्रणालीमा गएन मूल्याङ्कनको सही प्रणाली अन्त्य गरियो
0: होइन रेडी भइसकेका छ शपथ खानका निम्ति दाउरा सुरुवाल सिलाइसकेका छ होइन अब शपथ खान मात्र बाँकी छ बधाई
4: आइसक्यो जसले गर्नुभयो पार्टी अध्यक्षले गर्नुभयो अरू कुन नेताले गर्नुभयो त्यो एकदम गलत गर्नुभयो नेकपा एमालेको निम्ति एकदमै त्यो ठिक भयो त्यो त्यसले हाम्रो जनमतलाई नकारात्मक प्रभाव पार्यो पार्टीको नेताहरूको जो मान्छेहरू मन्त्रीका रूपमा यहाँ सांसदका रूपमा हुनुहुन्छ उहाँहरूको चाहिँ मान मर्यादा उनीहरूको सम्मानमाथि आघात पुग्यो यो 100% नहुने काम भयो यो त मैले सुरुकै दिनमा
0: भनिहालेँ फेसबुकमा मात्र मन्त्री बनाइदिने वास्तविक मन्त्री नबनाउने होइन
4: त्यो गर्न पाइँदैन त्यो 100% गलत काम भएको छ मैले भनिसकेँ त्यसमा यसो गर्न पाइँदैन
0: तर
4: पार्टीमा त छलफल हुन्छ बहस हुन्छ त्यहाँ त के भएको थियो खेमजी तपाईँ भन्नुहोस् न यहाँबाट आदेश हो त्यो वास्तवमा गर्नुपर्ने विधानको व्यवस्थापन भन्नुहुन्छ भने प्रदेश सरकारको नियमन नियन्त्रण र त्यसलाई सञ्चालन गर्ने सन्दर्भमा विधानमा स्पष्ट व्यवस्था छ प्रदेशको सरकार प्रदेश कमिटीले सञ्चालन गर्छ जिल्लाका जति पनि त्यो हाम्रा निकायहरू छन् त्यसको प्रत्यक्ष निगरानी गर्ने या त्यसलाई दिशा दिने त्यसका बारेमा निर्णय गर्ने अधिकार भनेको चाहिँ जिल्लालाई छ। त जिल्ला कमिटी छ, प्रदेश कमिटी छ, यी कमिटीहरूलाई फङ्सनमा जान दिनु पर्यो नि त। सबै कुरा प्रदेशको बारेमा चाहिँ केन्द्रले निर्णय गर्ने, केन्द्रको उनको एउटा व्यक्तिले निर्णय गर्ने, त्यो त गर्न पाइँदैन नि। हो, जसको कारणले गर्दाखेरि यी प्रकारका समस्याहरू पैदा भए। अब प्रदेश कमिटीलाई मतलब छैन, त्यहाँका जिम्मेवार पदाधिकारीलाई मतलब छैन, मनपरी ढंगले उहाँहरूले गर्नुभएको छ। अघिल्लो दिन परिवर्तन गर्ने भन्नुभयो अनि त्यहाँको संसदीय दल बस्यो, संसदीय दलमा तीनटा निर्णय गरिएको छ, त्यहाँ सही गर्न मात्रै बाँकी छ। एउटा पुराना मन्त्रीहरूलाई चाहिँ बिराइदिने, उहाँहरूलाई के अरे धन्यवाद दिने, अनि फलाना फलाना व्यक्तिलाई फलाना फलाना मन्त्रालय दिने, उहाँहरूलाई त्यसमा पठाउने, अनि तेस्रो भनेको चाहिँ के प्रमुख सचेतक फलाना मान्छेलाई बनाउने, सचेतक फलाना मान्छेलाई बनाउने, तीनटा निर्णय गरेर बिहानदेखि बसेका छन्। बेलुकीसम्म त्यहाँ शपथ ग्रहण गर्न आउनु पर्यो भनेर शपथ ग्रहणका निम्ति औपचारिक उहाँहरूले लुगा लगाएर आउनुभएको छ, अनि बेलुकी एकैपल्ट हुन्छ अब चाहिँ नगर्ने, गर्ने किन भनेको, नगर्ने किन भनेको, होइन के आधार हो त्यो? बाहिर भनियो बजेट, बजेट त देशैभरि सबै ठाउँमा थियो त। कोशी प्रदेशमा परिवर्तन भयो, गण्डकी प्रदेशमा परिवर्तन भयो, लुम्बिनीमा परिवर्तन भयो, त्यहाँ बजेटले दिएन। नेपाली गायकहरूले 23 दूरदर्शनमा परिवर्तन गर्यो, उनीहरूका निम्ति बजेट नहुने, अनि एमालेका निम्ति बजेट, यस्तो कुतर्कहरू गर्ने, जे मन लाग्यो त्यो गर्ने पार्टीमा, त्यसो गर्न पाइन्छ? अनि त्यसो गर्यो भने जनमत बढ्छ, अनि कार्यकर्तामा उत्साह आउँछ। त्यस प्रकारको काम हो यही एउटा दृष्टान्त भनेको पनि के हो भने नेतृत्वको मनपरी ढंगले चल्ने त्यो व्यवहारलाई यहाँ पनि उहाँहरूले देखाउनु भयो र यसले चाहिँ पार्टीलाई नोक्सान भयो, क्षति भयो। यस कारणले के हो त भन्दाखेरि पार्टीलाई विधि व्यवस्थामा फर्काउनुपर्छ, नीतिमा फर्काउनुपर्छ, उद्देश्यतर्फ फर्काउनुपर्छ, लक्ष्य उद्देश्य उन्मुख हुनु पर्यो। हाम्रा त निर्णयहरू छन् नि त, त्यो निर्णयलाई पछ्याउनु पर्यो। मनपरी ढंगले चल्न पाइँदैन नि पार्टीमा। हो, त्यसैलाई हामीले भन्छौँ पार्टी जीवनको आन्तरिक लोकतान्त्रिकरण। त्यो त्यसबाट च्युत भएको हुनाले पार्टीलाई नोक्सान भएको हो र पार्टीमा अहिले ठिकै ढंगले बहस छलफल हुँदैछ। मान्छे यो एमाले भित्रको समस्या र संकटका बारेमा स्वतन्त्र ढंगले बहस गर्ने, आफ्ना विषयवस्तुहरू राख्ने र सामूहिकतामा एउटा निर्णय गर्ने, सबैले त्यसलाई बोकेर जाने, त्यो अभ्यासबाट हामी अगाडि जानुपर्छ भन्ने
0: मान्छु। नमस्कार।
4: धन्यवाद।
0: नेकपा एमालेका नेता कर्ण थापा आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घड़ीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63-802 98510-63-802। शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
1: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
2: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656 9828049215। ए पक्नुस् त अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बिचबजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812225553 9812225553। होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
5: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
5: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111 9849241111।
3: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
0: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका सहमहामन्त्री प्रकाश रसाइली हुनुहुन्छ। सहमहामन्त्री ज्यू, नेपालीहरूले धेरै सुन्दै कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: नमस्कार, गुड मर्निङ।
0: नेपाली कंग्रेसका कति सदस्यहरूले क्रियाशील सदस्यता अध्यावधि गर्नुभयो आजको मितिसम्म?
4: होइन, अब हाम्रो पार्टीको 11, 12, 10 महाधिवेशनदेखि सामान्यतया पार्टीको महाधिवेशन हुँदै गर्दाखेरि 70% हारारी क्रियाशील सदस्यता नवीकरण अध्यावधि हुने गर्थ्यो। यस वर्ष नेपाली कंग्रेस पार्टीको सदस्य सभापतिज्यूले नेपाली कंग्रेस पार्टीलाई विशेष गरी एउटा उहाँले एउटा पार्टीभित्रको आन्तरिक जीवन एउटा महत्वपूर्ण क्रान्ति नै हो, एउटा परिवर्तनका निम्ति उहाँले चाहिँ पार्टीको अध्यावधिक अभियान हरेक पार्टीको क्रियाशील सदस्यले नेपाली कंग्रेस पार्टीको सदस्य बन्नका निम्ति फोटो अनिवार्य र त्यसै गरी उसले चाहिँ नेशनल आइडी राष्ट्रिय परिचय पत्र नभए नागरिकता नम्बर अब त्यसपछि सामाजिक सञ्जाल उहाँले के सञ्चालन गर्नुहुन्छ टिकटक फेसबुकदेखि लिएर हामीले यसलाई पार्टीमा लिपिबद्ध गर्नका निम्ति र पार्टीसँग जोड्नका निम्ति पार्टीलाई प्रविधिमा आधारित प्रविधि मैत्री बनाउन र नेपाली कंग्रेस पार्टीका हरेक क्रियाशील सदस्यले आफूले केन्द्रदेखि ओडादेखि माथिसम्म गरेका निर्णयहरू सामाजिक सञ्जाल मार्फत मीडिया मार्फत थाहा पाउने भन्दा सबैभन्दा पहिला पार्टीको कार्यकर्ताकामा पुगोस्। नेपाली कंग्रेस सभाले के गर्नुभयो, के बोल्नुभयो, केन्द्रीय समितिले के निर्णय गर्यो, पार्टीका कार्य सम्पादकले के निर्णय गर्यो भनेर हामीले त्यो अध्यावधिक अभियान सभापतिले सुरु गर्नुभयो।
0: होइन, अहिले चाहिँ कतिजनाले अध्यावधिक गर्नुभयो, के रेकर्ड छ, डाटा छ तपाईँहरूसँग?
4: होइन, हाम्रो करिब करिब 7,82,000 हाम्रो क्रियाशील सदस्य थियो। त्यही अहिले हामीले अध्यावधिक चाहिँ 6,87,000 अध्यावधि भइसकेको छ र कोही आम पार्टीका नेता कार्यकर्ताको छुटेका छन् भने पार्टीमा अपिल गर्न पाउँछ, म छुटेको छु।
0: अहिले पनि अध्यावधि गर्ने समय छ,
4: होइन? कसैले अपिल गर्नुभयो भने मलाई चाहिँ क्रियाशील सदस्यमा छुटे मैले भन्न पाउनुपर्छ भने अपिल गर्नुभयो भने त्यो व्यवस्था पनि हामीले गरेका छौँ।
0: तर क्रियाशील सदस्य अध्यावधि नगरेका हकमा के हुन्छ, महाधिवेशनमा निषेध हो, प्रतिबन्ध हो त्यसो भए?
4: होइन, यो त एउटा कुरा के छ भने तपाईँले त्यो कुरा भन्नै पर्दैन, यो त नेपाली कंग्रेस पार्टीको विधानले, नेपाली कंग्रेस पार्टीको केन्द्रीय समितिको बैठकले र नेपाली कंग्रेस पार्टीले जसले नेपाली कंग्रेस पार्टीको एनसीआईडी लिँदैन ऊ चाहिँ नेपाली कंग्रेस पार्टीको
0: सदस्य होइन,
4: महाधिवेशनमा सहभागी हुन पाउँदैन।
0: भनेपछि अब हिजोका ठूला ठूला निवर्तमान उपसभापतिदेखि लिएर अन्य नेताहरू चाहिँ महाधिवेशनमा सहभागी हुन नपाउने हुनुभयो होइन? अब कंग्रेस
4: होइन, हामीले अपिल गर्ने छुट सबैलाई दिएका छौँ, तर अब ठूलो सानो भन्ने हुँदैन। महाधिवेशनमा जब पार्टीको सभापति नै स्वयं ओडाबाट आउने र पार्टीको केन्द्रीय समितिका सबै सदस्यहरू नै तलबाट आउने भन्ने हामीले जो के अरे पार्टीमा हामीले जुन किसिमको छलफल र बहस चलाइरहेका छौँ, पार्टी कसैका लागि सेरोमोनियल हुने, कसैका लागि अधिकारी हुने, कसैका लागि के अरे सामान्य कार्यकर्तालाई कानून पार्टीको विधान आग हुने भन्ने कुरा हुँदैन। पार्टीको जब 5 वर्ष मान्नेका निम्ति महाधिवेशनमा हामी जान्छौँ र सबै संसद व्यवस्थाको सुन्द पक्ष नै भनेर जनप्रति हुनको लागि 5 वर्ष जनताका बीचमा 5 वर्षको बीचमा एकपटक अनुमोदित हुने
6: र पार्टीको नेता बन्नका निम्ति पाँच वर्ष एकपल्ट कार्यकर्ताका बीचमा तलैबाट अनुमति भएर आउने नै संसद व्यवस्थाको सुन्दर पक्ष हो. त्यो कसैका निम्ति प्रिभिलेज हुँदैन, कसैका निम्ति सुविधा छैन. त्यो हुँदा पनि हुँदैन, कसैले भाग लिन पनि पाउँदैन.
0: होइन, अहिलेको अवस्थामा अब यो विवाद चाहिँ समाधान हुनको साटो झन्झन विवाद बढ्दै गएको छ. समाधान्तर गतिविधिहरू चलिरहेका छन् होइन. विराटनगरमा चाहिँ भेलादेखि लिएर अब यहाँ अनमनगरमा त एउटा निकै कार्यालय पनि खोलिएको भन्ने सुन्नमा आएको छ. अब यसले कंग्रेसलाई एकदिक्का बनाउने भन्दा पनि कंग्रेसलाई यो के हो, यो बार्गेनिङ टुलका रूपमा प्रयोग गरिएको हो कि साँच्चै विभाजनको संघारमा हो कंग्रेस यति बेला?
6: होइन, एउटा कुरा, कंग्रेस वैचारिक र सैद्धान्तिक रूप धरातलमा कंग्रेस आज पनि एक ठाउँमा छ, एक ठाउँ उभिन्छ, एक ठाउँमा रहन्छ. कार्यकर्ताको मनोविज्ञान, सामान्य मतदाता शुभेच्छकहरूको मनोविज्ञान ठिक छ. एउटा कुरा के छ भने, हिजो 14 महाधिवेशन अगाडि पनि पार्टी सभापतिका उम्मेद्वार विमल निन्दी, प्रकाश मान सिंह, इभन के अरे रामचन्द्र पौड शेरबहादुर देउवाहरूले एउटा पार्टीको सम्पर्क कार्यालय खोलेर देशभरि गतिविधि गर्ने राख्नु भएको थियो. हामीले त्यही रूपमा हेरेका छौं. अब कसैलाई राजनीतिक एजेण्डा भन्दा फरक ढंगले अगाडि बढ्नु छ भने त्यसमा हाम्रो भन्नु केही छैन. एउटा कुरा के छ भने, राजनीतिक नेपाली कंग्रेस पार्टीभित्र वैचारिक रूपमा आज वैचारिक एजेण्डामा मतभेद केही पनि छैन. तर अब अर्गनाइज गरेर कसैको मलाई अनुहार मन परेन, मलाई सानीपातिर हेर्नै मन छैन, फलानु मान्छेलाई म सभापति मान्दै मान्दिनँ, अब केन्द्रीय कार्यालयतिर म खर्खरै जान मन छैन, म त एउटा कोठा भए पनि छुट्टै कोठामा बस्छु भनेर भन्यो भने त्यसको कुनै औषधि पनि छैन, त्यसको जवाब पनि छैन.
0: होइन, औषधि र जवाब भन्दा पनि सभामन्त्रीज्यू पार्टीलाई त मिलाएर ल्याउनु पर्यो नि त, लचक हुनु पर्यो. एउटा नेतृत्वमा तपाईँहरू हुनुहुन्छ, पार्टी सभापति लचक हुनु पर्यो, तपाईँहरू लचक हुनु पर्यो. होइन, उहाँहरूलाई मिलाएर ल्याउनुहोस् न अलिकति. पार्टीमा किन बाइपास गर्नु खोजे तपाईँहरूले?
6: किन बाइपास गर्ने भनेको कुरा, आउनुहोस् न 15 महाधिवेशन निर्वाचन समिति बनिसक्यो, यसमा जति मान्छे राख्नुपर्छ भने राखौं, आउनुहोस्, के अरे सदस्यता व्यवस्था समितिमा, क्रियाशील संहिता छानबिन समितिमा बसौं, कार्यविधि बनाऊ, सर्वसम्मत सबै निर्णय गर्ने भनेर कार्यविधि बनाऊ, अल्पमत र बहुमतको निर्णय नगर्ने भनेर भनौं, अनि सबै सभापतिदेखि सबै तलैबाट ओडाबाट आउने भनेर भनिसकेका छौं. क्रियाशील सदस्यता अध्यावधि गरौं, नयाँ क्रियाशील सदस्यता 1 गतेदेखि 20 गतेसम्म हामीले निर्णय गरिसकेका छौं, यसलाई एउटा राष्ट्रिय अभियानका रूपमा ल्याउँ. राजनीतिक एजेण्डा त केही छैन नि.
0: अनि उहाँहरूको भनाइ के हो त्यसो भए?
6: होइन, उहाँहरूले अब उहाँहरूलाई के चाहेको ल भन्नुहोस् न. अब 14 महाधिवेशनको पूर्व सन्ध्यामा हामी अब 2-3 महिनापछि 15 महाधिवेशनको प्रक्रिया सुरु हुन्छ, 2 महिनापछि, अनि उहाँहरूलाई चाहिँ कसैको अनुहारै मन परेन भन्नेमा 14 महाधिवेशनतिर फर्किन सकिन्छ. हिजो अदालत निर्वाचन आयोगले निर्णय नगर्दा निर्वाचन आयोग कुर्छु भन्ने, अनि चुनाव जाँदा एउटा टिकट माग्नु लाइन बसेर टिकट लिने, अनि अदालतको निर्णय आउन पर्खिन्छौँ पनि भन्ने, अनि राजनीतिक एजेन्डा अहिले केही छ? अर्कै बाहेक राजनीतिक एजेन्डा छ भनौँ न, काङ्ग्रेसलाई नयाँ दृष्टिकोण दिने, भिजन दिने, देश बनाउने एजेन्डा केही हुनु पर्यो नि त. अब पार्टी एकताका नाममा कसैको
0: अपमान गर्न त पाइदिएन नि त भने क्या नेताहरूको अपमान नगर्नुहोस् न, उहाँहरूलाई सम्मान गर्नुहोस् न, तपाईँहरू लगेर सम्मान गर्नुहोस्.
6: जति आजका दिनमा जति सभापतिजीलाई, हाम्रो पार्टीको सभापतिलाई गाली गर्ने कुरा मञ्चमा प्रतियोगिताका रूपमा सञ्चालन भइरहेका छन्, हामीले कहीँ कसको त्यसको प्रतिवाद गरेका छौँ? हामीलाई पनि त्यसको जवाब दिन आउँछ नि त. पार्टी एकताका नाममा सभापति जिउ गएर कसैको घरमा जुत्तामा पानी खाइदिने भाँडा माझ्ने कुरा त हुँदैन होला नि त. हुन्छ, राजनीतिक एजेन्डामा आउनु पर्यो कि, देश कसरी बनाउने, पार्टी कसरी बनाउने, हामी अभिभावक हो, यसरी तपाईँहरू अगाडि बढ्नुहोस् भनेर पो भन्ने हो. अनि 14 महाधिवेशनतिर फर्किन सकिन्छ? के गर्नु पर्यो भन्नुहोस् न त, यो गर्नु पर्यो भनेर भन्नु पर्यो नि त. के छ राजनीतिक एजेन्डा? कार्यसमिति अहिलेका आजका दिनमा एउटा विशेष महाधिवेशनबाट आइसक्यो, केन्द्रीय समिति सदस्य कमिटी बनिसक्यो, एडप्ट कमिटी बनिसक्यो, 14 महाधिवेशनको त्यो कमिटीलाई हामीले चाहिँ के अरे मर्ज गरेर जान सकिन्छ? त्यो विधानभन्दा ठूलो अधिकार सभापतिलाई छ? विधानको सर्वोच्चताले पार्टी चल्ने होला नि त, विधिको सर्वोच्चताले पार्टी चल्ने होला नि त. हिजो हामीले यसै चिजका लागि लड्यौँ नि त. विधानभन्दा ठूलो सभापति पनि छैन लोकतन्त्रमा. विधि ठूलो, प्रक्रिया ठूलो, पार्टीको विधान ठूलो, विधानको सर्वोच्चले पार्टी चल्ने हो, देशको संविधानको सर्वोच्चताले आम नागरिक देश चल्ने हो भनेर हामीले भन्या हो नि. त्यसैले पर्याप्त छलफल बहस भएका छन्, कोचेत आफ्नै कुरा है. अब घरमा खानामा नुन बढी भयो भने पनि गगन थापाको कारणले घरमा खानामा नुन भयो, हामी त यो कुरा मान्दैनौँ भनेर त्यसको के अर्थ छ?
0: त्यस्तो नि भइरहेछ
6: किन भएको
0: छैन?
6: हामीले एउटा कुरा, हामीले जवाब दिने हामीसँग पर्याप्त ठाउँ छन्, तर हामीले त्यसको जवाब दिइरहेका छैनौँ. कारण के हो भने, आज जसरी देशभरि कार्यक्रम गरेर पार्टीका अग्रज नेता, यत्रो रगत र पसिना डेमोक्रेसीका लागि बगाएका नेता, पार्टीलाई सदुपयोग र दुरुपयोग दुइटै गरेका नेता, हाम्रो अभिभावक भएका नेता, 36 वर्षको देशको प्रधानमन्त्री छ, छिहत्तर वर्ष का नेता पचास वर्ष को सभापति देश को प्रधानमंत्री वहां मंदन पार्टी को विधान मंदन अदालत ने पार्टी को विधान सम्मत आयोग सभापति हो विधान सम्मत आयोग कार्य समिति हो सम्मानित सर्वोच्च अदालत अब कसले फैसला गर्नुपर्ने हो त्यो भन्दा कुनै इकाई छैन कि स्वर्गबाट बीपी कोइराला गणेशमान सिंहलाई बोलाउनु पर्यो
0: त्यो त सम्भव छैन फेरि
6: त्यो सम्भव छैन त्यसैले एउटा कुरा के छ भने
0: बोलाउनु पनि
6: सभापतिज्यूलाई यो सभापतिज्यूलाई जसरी सिङ्गो केन्द्रीय कार्य समितिलाई हामी अहिले पनि सम्मान गर्न के गर्नुपर्ने होला भन्नु पर्यो नि त
0: नेताहरूले
6: वरिष्ठ नेता बनाउनु भन्नुभयो एउटा सुन्नु वरिष्ठ नेता कसलाई कसलाई चाहिने
0: अध्यक्ष मण्डल बनाए भइको त नेपाली कंग्रेसमा
6: अध्यक्ष मण्डल नेपाली कांग्रेसको नजिरमा पनि छैन नेपालीको विधानमा पनि छैन
0: उहाँहरूको मागै त्यही हो
6: अहिले एउटा कुरा माग भनेर अर्कैलाई गर्नु भएन नि त त्यो कुन आधारमा विधानमा हो नियमावली टिकेर हो नेपाली कंग्रेस पार्टीको परम्परामा छ त्यो
0: कमिटी भङ्ग गर्नुपर्छ भन्ने पनि छ उहाँहरूको होइन अहिलेको अवस्था
6: के भङ्ग गर्ने
0: कमिटी भङ्ग
6: गर्ने अनि अदालतको आदेशलाई भङ्ग गर्ने निर्वाचन आयोगको आदेशलाई भङ्ग गर्ने
0: कमिटी भङ्ग गरेर अब नयाँ ढङ्गले नयाँ सिराबाट अगाडि बढ्ने भन्ने उहाँहरूको माग हो यो माग आज
6: यो सम्भावनै छैन है अरू कुराहरूमा जस्तो नेताहरूलाई वरिष्ठ नेता बनाउने कुरा कार्य समितिमा योग्य उपयोगी नेताहरूलाई योग्य क्षमतावान नेताहरूलाई सँगै लिएर जाने कुरा क्रियाशील सदस्य व्यवस्थापन समितिको सर्वसम्मत निर्णय गराउने कुरा निर्वाचन आयोगमा सर्वसम्मत निर्णय गर्ने र निर्वाचन आयोगमा सबै पक्षका साथीभाइहरूलाई समेटेर लिएर जाने कुरा पार्टीका नेताहरूको मानमर्दन का विषयमा कुनै कतै नसुक्ने कुरा अग्रजहरूको सम्मान गर्ने कुरामा त हामी कुनै कतै सुकेकै छैनौँ
0: होइन अहिले त अब सरकारको गतिविधि के छ प्रकाश रसाइलीजी अब चाहिँ ठेकेदारहरूले समयमा काम सक्नु भएन समयमा चाहिँ निर्माण काम भएन भने त खुट्टा बाँच्ने भन्नुभएको छ पूर्वाधार मन्त्रीज्यूले सुन्नुभयो
6: तपाईँहरू जस्तो मिडियाले त्यही सरकारलाई सपोर्ट गरिराख्नु भएको छ
0: होइन अब सरकारलाई त कहाँ सपोर्ट गर्ने खबरदारी छ नि त हाम्रो त पटक पटक हामी खबरदारी गरिरहेछौँ क्या स्टुडियोबाट
6: आज यो देशलाई गाजा खाएर संसदमा हामीले अर्का भूमि मिच्याछौँ भन्न लाउने को सामाजिक सञ्जाल र तपाईँहरू जस्तो मिडिया होइन
0: त्यो त प्रमाणित छैन नि त फेरि गाजा
6: खाने कुरामा त हामी कहीँ कतै सुकेकै छैनौँ
0: होइन अहिले त अब सरकारको गतिविधि के छ प्रकाश रसाइलीजी अब चाहिँ ठेकेदारहरूले समयमा काम सक्नु भएन समयमा चाहिँ निर्माण काम भएन भने त खुट्टा बाँच्ने भन्नुभएको छ

0: पश्चिम विषय बहस गर्दै गर्दै नेपालले भारतको भूमि मिच्या छैन भन्नु मिच्या छ भनेर कसैले पनि भन्दैन कि विरोधी हुनु पर्यो प्रधानमन्त्री कि म होसमा थिएन भन्नु पर्यो
1: होइन राज्यसभाका सांसदहरूले त केही फोटाहरू प्रमाणित गर्न नै खोजिरहनु भएको छ दौडधुप गरिरहनु भएको छ नि उहाँहरू होइन
0: हिजो मिडियामा रवि लामिछानेले कत्रो फोटा प्रमाणित गर्नुभएको थियो आज कत्रो फोटा प्रमाणित गर्दै हुनुहुन्छ उहाँहरू त्यसैले यसका बारेमा बेतुकको तर्क नगरौं
1: होइन अब ठेकेदारले काम गरेन भने खुट्टा भाँच्ने सुनिल लम्सालजीले भनिसक्नु भएको छ कि अब आदेश दिइसक्नु भएको छ अपराधले त गर्नुपर्छ कार्यान्वयनमा बोले
0: होइन अब त्यसै गरी आउनु भएको उहाँहरू नयाँ नयाँ स्टन गर्नका निम्ति आउनु भएको राष्ट्रियताको कुरा उठिरहेको थियो अब खुट्टा भाँच्छु भने त भनेर यतातिर आउने सुने 25 वर्ष 26 वर्षको मान्छेको 20 करोड 25 करोडको सम्पत्ति थियो त्यसलाई डाइभर्ट गर्न स्टन गर्दाखेरि थियो डोजर लगाउनु भयो है
1: अब त्यो बोल्नुहुन्न चिया उद्योग निराशामा छन् 36 वटा चिया उद्योग बन्द छन् आज इलाममा
0: जसले यो खरे खोलाको जन्म दियो बाढी पहिरो ल्यायो नेपालको राइतीमा नेपाली जनतालाई आतंकित बनायो यस्तो अल्ला रे केटाहरूको हातमा राज्य सत्ता दियो नि तपाईँहरू त मिडियाको पनि महत्वपूर्ण
1: होइन तपाईँहरूले भन्दा राम्रो गर्नु भएन नि त बितिसलाई भन्दा तपाईँहरूप्रति पार्टीहरू सुध्रिएनन् भ्रष्टाचार बढ्यो देश त ब्ल्याक लिस्टमा जाने खतरा
0: भ्रष्टाचार बढेकोमा छुट्टै बहस गरौंला 5 दिन 7 दिन लगाएर सदरमुकाम हिँड्ने जिल्ला सदरमुकाम पुग्ने जिल्लाहरूमा मोटर बाटो पुर्याउनु कंग्रेसले गल्ती गर्यो एउटा जिल्लामा एउटा डाक्टर थिएन आज हरेक गाउँपालिकामा एउटा एम्बुलेन्स पुर्याउने काम गर्यो हरेक गाउँपालिकामा त्यो काङ्ग्रेस पुराना पार्टीहरूले गल्ती गर्यो आज हरेक जिल्लामा कर्णालीका हरेक जिल्लामा चाहिँ 5 केजी चामलका लागि निम्ति लाठीचार्ज हुन्थ्यो सिड्युल लाठीचार्ज गर्थ्यो कर्फ्यू लगाउँथ्यो अनि आज घर घरमा चामलका बोरा पुगेछन् काङ्ग्रेसले गलत गर्यो एउटा गाउँपालिकाभरि एउटा हाईस्कुल हुन्थेन एउटा जिल्लामा 2-3 हाईस्कुल हुन्थ्यो आजभोलि हरेक गाउँपालिकामा 4-5 हाईस्कुल बनाएछन् त्यो भएर हामीले गल्ती गरे होला नि त अब जनताहरू बुझ्दैछन् नि यो देशमा जति बस्ने अधिकार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालिङ शाहको अधिकार छ त्यति के अरे थापाथलीको सुकुम्बासीलाई पनि त्यति अधिकार थियो कि उसलाई पनि राइट छ उसलाई डोजर लाउने अधिकार छैन यो देशमा जति बालिङ शाहको छोरीलाई पढ्न पाउने लेख्न पाउने अधिकार छ त्यति त्यो सुकुम्बासी बस्तीमा पढ्ने बसेको बच्चा जो रुँदै रुँदै आफ्नो बामाको काखमा आफ्नो घर के अरे मा डोजर लाउँदा रुँदै रुइरहेको छ त्यो बच्चालाई पनि पढ्न पाउने बस्न लेख्न पाउने अधिकार छ कि बोल्न पाउने अधिकार छ
1: बसोबासहरूलाई पनि अलिकति व्यवस्थापन गर्नुपर्छ सरकारले प्रक्रिया मिलेन होला विधि मिलेन पद्धति मिलेन होला
0: होइन यसमा उहाँहरूले नेपालमा सुकुम्बासीको वास्तविक कति छन् सुकुम्बासी तिनलाई नेपालको कुन कुन ठाउँमा जग्गा दिने तराईतिर दिने कि पहाड़को कुनै ठाउँ दिने कि ती बच्चा बालबालिकाहरू पढाइ थियो होला आज के अरे नागार्जुनको ठाँडामा लिएर गएर थापाथेलीको सरकारी स्कुल पढ्ने बच्चाहरू एउटा 4 वर्ष 5 वर्ष 6 वर्ष 7 वर्ष 8 वर्ष 10 वर्षको बच्चाहरूको मनोविज्ञान कस्तो भएको थियो होला हो बालिङ शाहले आफ्नो छोरीलाई जति माया गर्नुहुन्छ ती सुकुम्बासी बस्तीमा बस्ने आम नागरिकले पनि छोरीलाई त्यति माया गर्छ त्यसैले यो विषयमा चाहिँ हामी एकदम क्लियर छौँ यो सरकार पूर्ण रूपमा असफल भइसकेको छ एउटै कुरा के छ भने यो सरकारको आयु हुन्जेलसम्म त्यस कसरी बचाउने र संविधान कसरी जोगाउने भन्ने मात्रै हामीले चिन्ता हो
1: यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
0: तपाईँलाई पनि धेरै धेरै
1: धन्यवाद नेपाली कंग्रेसका सहमहामन्त्री प्रकाश रोसाईले आज नै श्रोता नेपाली बसमा छोटो विश्राम छु विश्रामपछि पुनः उपस्थित हुनेछु
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
3: जनरल मेडिसिन सेवा
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
3: बाल रोग सम्बन्धी सेवा
2: स्त्री रोग सम्बन्धी सेवा
3: मुटुको इको र भिडियो एक्सरे सेवा
2: ल्याब टेस्ट
3: भिटामिन डी
2: भिटामिन बी 12
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202883 र 0105205563
3: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ

0: फेबे फेबेमा रंगमाझी आरसीसी दिम गोरा चहारा दिङ प्रे रखोरमा नग फारममा असिम चमटारकी टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी डिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम डिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा
1: बुढी हेर त लाउ
2: आहा कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको
1: कहाँबाट हुनु नि मैले दिदी बहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि
2: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
1: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 98182473 98165749588 98165749588
3: रेडियो बिहानी 97.6 MHz
4: यतिखेर हाम्रो बेसमा अर्थवै देवम नेपाल सरकारका पूर्व गवर्नर डाक्टर चिरञ्जीवी नेपाल हुनुहुन्छ डाक्टर साहब नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
5: गुड मर्निङ
4: डाक्टर साहब अब प्रदेश सरकारहरूले पनि बजेट ल्याए होइन कतिपयले मध्यरातमा पनि ल्याएका छन् यो मलमासको कारणले पनि होला अब साइन्स साइट हेराएर पनि ल्याए होला नि होइन सुदूरपश्चिममा त यो राति 12 बजेपछि मात्रै बजेट आयो भन्ने कुरा आइरहेछ अन्य प्रदेशहरूले पनि बजेट ल्याएका छन् यो बजेटको समग्रतालाई हेर्दाखेरि चाहिँ कस्तो लाग्दैछ हिजो अस्तिका बजेट पनि यहाँले हेर्नु भएको छ अघिल्ला वर्षहरूका बजेटहरू प्रदेश बजेट ल्याउने कुरामा र समुन्नत प्रदेश निर्माणको कुरामा चाहिँ कतिको सफल भएका छन् अहिले
5: बजेट ल्याउने कुरामा चाहिँ यिनीहरू एक रूपमा जुन देखियो त्यो ठिक हो राम्रो हो सबै प्रदेशहरूले तर चाहिँ बजेटमा उही पुराना कार्यक्रमहरू निरन्तरता अलिअलि ठाउँमा खर्च कटौती गरे पनि खर्च कटौतीको खास चाहिँ प्रावधान राखिएको छैन पुराना कार्यक्रम र योजनालाई निरन्तरता दिने भनेर सबै प्रदेशले चाहिँ नि महत्वाकांक्षी योजनाहरू जुन पहिला पनि राखेका थिए अहिले पनि राखेर लिएर आएको त्यसलाई कन्टिन्युटी गर्ने भनेका छन् अब यसो हेर्दाखेरि चाहिँ नि उहाँहरूको 60-70 भन्दा बढी खर्च हुने स्थिति देखिँदैन पर्सेन्ट त्यसमा पनि प्रदेशको चाहिँ नि पुगेको खर्चै पहिला पनि अत्यन्त न्यून हुने हो केन्द्रकै हाराहारीको स्थिति हो बजेटकै प्रदेशको पुँजीगत खर्च त्यस कारणले गर्दा अहिलेको ऊ हेर्दाखेरि चाहिँ नि केन्द्रले चाहिँ अलिअलि तलब बढाइदिने स्थानीय स्तरमा भन्ने त्यस्तो खालको कार्यक्रमहरू मेट्रो चलाउने बागमती प्रदेशले भनेर त्यस्ता त्यस्ता योजनाहरू राखेको छ जुन भनौँ न एक किसिमले केन्द्र र सङ्घ र प्रदेशको जोडिएको पनि छ अनि अर्को चिज चाहिँ नि अब त्यहाँको जुन कार्यान्वयनको स्थिति चाहिँ नि अत्यन्त विक भा हुनाले चाहिँ नि अब उहाँहरूले ल्याउनु त ल्याउनुहुन्छ ल्याएर चाहिँ कार्यान्वयन हुन सक्दैन
4: अब अहिलेको अवस्थामा चाहिँ प्रदेशहरूमा जुन किसिमको अब कोशीले पनि बजेट महत्वाकांक्षी नै ल्यायो होइन त्यसै गरी मध्य प्रदेशमा आयो बागमती गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम यो प्रदेशहरूले चाहिँ आफूलाई समुन्नत बनाउन प्रदेशहरूले चाहिँ आफूलाई अधिकार सम्पन्न बनाउन र बजेट कार्यान्वयनको पाटोमा उनीहरूको चाहिँ अपेक्षित बजेट जस्तो करबाट संकलन हुने कुराहरू होइन केन्द्र सरकारबाट सहयोग हुने कुराहरू आफ्नो स्थानीय तहबाट चाहिँ होइन त्यो रकम चाहिँ राजस्वका रूपमा उठाउने विषयहरूमा चाहिँ कतिको स्टेबल छ
5: उहाँहरू किन हिजोको दिनमा पनि कर र राजस्व उठाउनेमा उहाँहरू त्यतिको र कर विभागका चाहिँ नि कति 20 भन्दा पनि बढी के अरे ऊ कुरा संसदमा चाहिँ नि स्थानीय सरकारको चाहिँ नि अधिकार सम्बन्धी संशोधन हुन बाँकी नै छ कति कुराहरू संघले चाहिँ दिएको छैन। र अर्को चिज जति अहिले बजेट बनेको छ तपाईँ के बाँड्नुहोस् भन्दा संघ प्रदेश बनिसकेपछि जति पनि बजेट छ सबै बजेट चाहिँ नि यो सरकारको चाहिँ नि अनुदानमा चाहिँ नि आधारित भएर त्यसलाई हेरेर हस्तान्तरणदेखि सबै यो जुन अनुदानका प्रावधानहरू छन् नि
4: डाक्टर साहब यहाँको अलिकति यो नेटवर्क कनेक्सन अलिकति कटेर आयो डाक्टर साहब, अलिकति यो नेटवर्क त्यति राम्रो क्लियर आउन सकेको छैन होइन, यहाँको चाहिँ अलिकति कटेर आइरहेछ यो नेटवर्कको त्यति राम्रो नभएर होला डाक्टर साहब, अहिले अहिले अहिले क्लियर छ डाक्टर साहब, अहिले क्लियर छ।
5: अनि होइन समस्या कहाँनिर छ भन्दा प्रदेश भनेको चाहिँ हाम्रो पहिलाको चाहिँ वित्तीय यो जुन हस्तान्तरण जुन छ नि सङ्घबाट हुने विभिन्न चार चाहिँ नि हस्तान्तरणका आधारहरूलाई हेरेर प्रदेशहरूलाई दिइन्छ जुन अनुदान, त्यही अनुदानको आधारमा चाहिँ नि उहाँहरूले आफ्नो बजेटमा बढी निर्भरता हुनुहुन्छ। त्यसले गर्दा आन्तरिक रूपमा चाहिँ नि उहाँहरू करका राजस्वका उसलाई उठाउने र त्यस सम्बन्धी परिमार्जित गरेर अहिले त्यो स्थानीय तहलाई अझै के अरे भनौँ प्रदेशलाई चाहिँ अझै मजबुत गराउनेतिर गएको जस्तो देखिँदैन, किनभने जुन रूपबाट मैले देखिरहेछु धेरै वर्षदेखि अध्ययन गर्दाखेरि हाम्रो प्रदेश चाहिँ नि कमजोर छ, आर्थिक रूपमा पनि कमजोर छ र उनीहरू क्षमताको आधारमा पनि कमजोर छ। मैले भनिनँ अहिले पनि तपाईँलाई भनौँ त्यहाँको प्रशासनिक र लेखा सम्बन्धी पनि केन्द्रमै निर्भर हुन्छ प्रशासनिक आधार पनि, त्यसले गर्दा प्रदेश धेरै चिजले कमजोर छ र एउटा संविधानमा प्रावधान भएको हुनाले उनीहरूले आफ्नो तरिकाले अहिले बजेट लिएर आए, समय पनि लिएर आए, अब अनुशासन पनि प्रदेशको वित्तीय अनुशासन केन्द्रको भन्दा जस्तै जस्तै भने पनि हुन्छ, त्यहाँ पनि वित्तीय अनुशासन चाहिँ नि महालेखाको रिपोर्ट नै हेरौँ हेर्दाखेरि नै ठ्याक्क देखिन्छ वित्तीय अनुशासन पटक्कै छैन प्रदेशमा पनि, त्यसले गर्दाखेरि प्रदेशको यो जुन डकुमेन्ट छ यो टोटली तपाईँको केन्द्रसँग धेरै चिजहरू मिल्ने र अलि महत्वाकांक्षी यो बजेट सबै र केही हदसम्म चाहिँ नि पहिलाको भन्दा अब वार्षिक के अरे बजेटको आकार घटाएका छन्,
4: अनि यो प्रदेशहरू पनि यो संघको मुख ताक्ने
5: मोदीले 1 अरब घटाएका छन् 66 अरब होइन, अब कोशीले 1 अरब यस्तै घटाएर होइन, अब तपाईँको अलिकति बढाएको छ कर्णालीतिर भनौँ, त्यस कारणले गर्दाखेरि के देखिन्छ भनेर भन्दा अब उहाँहरूको कम्पिटिसन संघसँग छ, संघलाई हेरेर उहाँहरूले बजेट बनाउनु
4: होइन, यो बजेट चाहिँ निर्माण गर्दाखेरि अब कहाँबाट पैसा आउँछ कहाँबाट डोनेसन आउँछ होइन कहाँबाट चाहिँ यसलाई चाहिँ फुलफिल गर्न सकिन्छ भनेर मुख ताक्ने प्रवृत्ति छ नि त होइन डाक्टर साहब, मुख ताक्ने प्रवृत्ति भयो
5: होइन, अरूसँग डोनेसन छ नि माथिबाट कति पैसा आउँछ त्यसलाई आधार बनाएर अरूसँग डोनेसन छ,
4: अब यो भने त के भन्ने यो त परजीवी जस्तो भयो नि त होइन, सस्टेन भएन
5: परजीवी जस्तो होइन, प्रदेश भनेको केन्द्रले समानीकरण सम्बन्धी चाहिँ नि अनुदानको व्यवस्था रोक दिने बित्तिकै प्रदेशलाई चाहिँ नि एकदमै ठुलो असर पर्छ, त्यसले गर्दाखेरि यो
4: त बोझ भयो नि त डाक्टर साहब यो राष्ट्रको लागि त होइन,
5: होइन अब के गर्ने तपाईँ कानुनै त्यो अनुसार चाहिँ उहाँहरूको तर्क के भन्दा कानुन हामीलाई स्वतन्त्र रूपमा हाम्रो चाहिँ कति संशोधन गर्नुपर्ने 200 भन्दा बढी कानुनका बुदाहरू स्थानीय निकाय के अरे स्वायत्ता सम्बन्धी सबै त्यो कानुनहरू छ, कानुनमा चाहिँ प्रदेश र स्थानीय निकायको पनि आउँछ, यिनीहरूलाई चाहिँ नि अब संशोधन गरेर बनाउनु पर्ने जुन अधिकार दिनुपर्ने त्यो अधिकार अहिलेसम्म भएको छैन, त्यसले गर्दाखेरि चाहिँ नि यो समस्या डिपेन्डेन्ट नै छ, हिजो जस्तो थियो प्रदेश हामीले बनायौँ स्थानीय निकाय बनायौँ तर सबै स्थानीय र प्रदेश निकाय प्रदेश चाहिँ नि केन्द्रमै आश्रित छन् र केन्द्रकै आधारमा चलिरहेछन्, त्यसले गर्दा उहाँहरूबाट केही एक्सपेक्ट चाहिँ नि तपाईँहरूले के अरे हामीले विकास सम्बन्धी निर्माण सम्बन्धी काम चाहिँ नि अहिलेसम्म गर्न सक्ने स्थिति भएको छैन र भोलिको दिनमा के हुन्छ त्यही हान्छ नि त्यति हो।
4: अब यो प्रदेशको कुरा गर्ने हो भने चाहिँ प्रदेशलाई समुन्नत बनाउने कुरा, प्रदेशलाई चाहिँ अब होइन यो एक ढंगले अब सेल्फ डिफेन्ड बनाउने कुरा चाहिँ प्रदेशमा जुन किसिमका क्रियाकलापहरू गर्न सक्नुपर्छ, अर्थतन्त्रका क्रियाकलापहरू प्रदेशले आफैले पनि त केही योजनाहरू योजनाहरू बनाएर प्रदेशभित्र रहेका स्रोत साधनको प्रयोग गरेर होइन प्रदेशभित्रैलाई चाहिँ रोजगारीको अवसर सृजना गरेर यस्ता कामहरू चाहिँ गर्न सक्दैन उनीहरूले
5: होइन उहाँहरूलाई थाहा छ यो गर्यो भने चाहिँ हामी अगाडि बढ्छौँ भनेर त्यसमा उहाँहरूलाई समस्या छैन, आर्थिक समस्या, कार्यान्वयनको समस्या र सरकारको स्थिरताको समस्या प्रदेशमा र कार्यान्वयनको समस्या र प्रदेशमा जुन पुँजीगत खर्च हुन्छ केन्द्रमा भन्दा पनि कम हुने चलन छ प्रदेशमा हजुर। त्यसले गर्दाखेरि तपाईँले एक्सपेक्टिङ नगर्नुहोस् कि यी सब यो यो अहिलेको यो सिर्फ ऊ मात्रै गरे
4: अब यसरी त यो संघीयता कार्यान्वयनमा पनि त जटिलता थप्यो नि त डाक्टर साहब होइन, यसरी त अब कसरी चाहिँ संघीयता कार्यान्वयन हुन्छ होइन, कसरी चाहिँ देश होइन
5: अब संघीयता कार्यान्वयन त अब राजनीतिक दलहरू प्रतिबद्ध भएर जुन अधिकार दिने स्थानीय दल प्रदेशलाई र प्रदेश स्थानीय तह र संघ बीच जुन रूपमा चाहिँ नि गर्नुपर्ने हो त्यो चाहिँ नि हुन सकेन, नसकेको हुनाले यो स्थिति आएर हामी जिम्मेवार पनि भएनौँ, राजनीतिक दलहरू जिम्मेवार भएन यसमा, जसले गर्दाखेरि उनीहरूको जुन रूपमा अगाडि बढ्नुपर्ने हो ढिक्सिक ढिक्सिक गर्दै नै प्रदेश पनि र स्थानीय निकाय पनि बढेको छ, उयो कि पद ओगटेर बसेको जस्तो मात्रै देखिएको ठाउँ ठाउँमा धेरै प्रदेशमा पनि हो कि स्थानीय निकाय प्रदेशमा, जसले गर्दाखेरि राजस्व बढी खर्च हुने स्थिति, सरकारको चाहिँ नि दायित्व बढ्ने होइन दायित्व भनौँ न तपाईँलाई अस्ति पनि मैले भने कि एक डेढ खरबको चाहिँ नि दायित्व हो, अहिले पनि राजस्व र चाहिँ नि हाम्रो चाहिँ नि अनिवार्य दायित्वमा फरक छ सङ्घमा, त्यसले गर्दाखेरि दायित्व बढाउने काम मात्रै गरे हो कि जस्तो लाग्छ, तर यो चाहिँ नि आफ्नो अधिकारको सुरक्षित गरेर आफ्नो क्षेत्र आफै विकास गर्ने सोचबाट निर्माण भयो, तर त्यो भएन, हामी अत्यन्त आश्रित भयौँ, आश्रित हुँदाखेरि यो स्थिति आयो।
4: हस् डाक्टर साहब, यहाँको मतबाट सुधार र सबैका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो पूर्व गभर्नर अर्थविद डाक्टर चिरञ्जीवी नेपाल। आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ, खिम्बम बिदा चाहन्छु, नमस्कार।

0: तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि। बजारमाले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण चिबल सिन्हा।
4: सम्पर्क मोबाइल 97140031429।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248443।
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला?
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0997-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जानियो।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाए।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810, 98-49-185-810।
0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू,
2: जनरल मेडिसिन सेवा,
0: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
0: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
0: ल्याब टेस्ट,
2: भिटामिन डी,
0: भिटामिन बी 12,
2: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
0: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर,
3: कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
2: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका टिम धादिङ बेसी धादिङ।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

लस्सो है भेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहारा दिन प्रे रखोरमा नगफारममा अस्तिम टमाटार कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंके सुर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा अस्तिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा अस्तेम दिम सम्म न बोरबरी ढुवानीला सुविधा न मुबा

0: मेज्यू म त बिहेमा आउँदिन होला
1: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
0: किन आउने नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
1: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यही किन्ने त्यही सिलाउने केही चिन्तै छैन नि
0: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
1: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक पिलर टायल आँखी झ्याल बालुवा ढुङ्गा पाइलुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ
2: कालिका ब्लक उद्योग नीलकण्ठ नगरपालिका 3 सिरान बजार अरुण खोला
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का सम्पर्क मोबाइल नम्बर 9866262673 र 9843404911
4: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल नयाँ ब्रान्डेड मोबाइल आकर्षक घडीहरू टर्च इमर्जेन्सी लाइट विभिन्न ब्रान्डका पंखा दाह्री कपाल काट्ने मेसिन चस्मा राउटर ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ निशुल्क सीसीटीभी क्यामेरा जडान नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ ए सुन्नुहोस् त हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ फोन नम्बर 9855063802 9855063802
5: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तो बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलार, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
0: भ्रष्टाचार गम्भीर सामाजिक र आर्थिक अपराध हो। भ्रष्टाचार जन्य क्रियाकलाप रोक्न हामी सबै जिम्मेवार बनौं। कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति, संस्था वा निकायले सार्वजनिक खरिद, सार्वजनिक निर्माण, सेवा प्रवाह जस्ता सार्वजनिक कार्यहरू गर्दा शक्ति, स्रोत र साधनको दुरूपयोग गरी अनियमितता वा भ्रष्टाचार जन्य क्रियाकलाप गरेको पाइएमा सेवा लिँदा नियमअनुसार लाग्ने दस्तुर बाहेक थप रकम, घुस, रिश्वत माग गरेमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा लिखित जानकारी दिनुहुना वा इमेल आईडी ciaamro@gmail.com जानकारी दिनुहुन अनुरोध छ। साथै सम्पर्क गरी जानकारी गराउनको लागि 98-550-72-555 र 057-5216-55 टोल फ्री नम्बर 16-60-57-52-107 वा हटलाइन नम्बर 107 खबर गरिदिनुहुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडा, मकवानपुर, नेपाल। लस है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोर मा नग फारम मा असिम टमाटर की ट्रनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेग होई रोमा हुजुरी मी टीम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मन सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम चोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिन्जिम सेगो है रोमा
5: बाबा बाबा म चाँडै स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस लेडिज झोला
9: पाइप कभर रेनकोट विभिन्न ब्रांड का छाता
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट छगर तल
9: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
9: 98-61-97-65-47
10: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
11: होइन सर के सोचिरहनु भएको छ
10: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
11: ल सर हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778
13: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: कपाल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण सिबल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
5: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861602611 र 010520542।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98511-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-097-437 र 010-590-093 सम्पर्क गर्नु होला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-057-437
4: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो फापर जुनेलु कागुनो लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश
5: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेजु नमस्कार है।
2: नमस्कार नमस्कार मेजु नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेजु। अनि बधाईले मात्रै त पुग्दैन है मेजु, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेजु, म त बिहेमा आउँदिन होला।
2: ल मेजु, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेजु? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेजु, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215-215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब
3: बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ।

0: 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: बाबा बाबा, म चाहदै स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थालिङ, एमाले चोकबाट 6 घर तल,
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
7: 98-61-97-65-47।
0: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डढेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाऊ। सलाई, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डढेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

सुन साथी हो, आज हामी एकअर्कामा टाढा भए पनि सबैको माया छ यो मुटुमा। जिन्दगी सबैको उस्तै कहाँ हुन्छ र भन्ने साथ भेट्न कसलाई पाइन्छ र उदास छु आज तिमीहरूको यादमा।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बना जस्तै बना छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 9851-87882 गोल्सी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 9860-2458-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बङ्गैचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
4: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54
4: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
5: मैले
6: तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
7: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्र टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
6: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
8: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलान मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
8: 9861-7045-47
5: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510 63 802, 98510 63 802।
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाड चोर्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाल सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
3: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
4: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
3: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
4: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँखस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरेको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015236345 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: राशिको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भयो, किन एक्लै गनगन गरिरहे
0: के हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनजाति पसल, निलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-7125-42, 9861-02-6611 र 010-520-542।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141-68-67-64, 9141-68-67-64।
3: ओहो, होइन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-1915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरो सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।

0: केटाजौ आफै उताजौ आफै हैरानै भए भने हप्पेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
4: जनरल मेडिसिन सेवा
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
4: बाल रोग सम्बन्धी सेवा
3: स्त्री रोग सम्बन्धी सेवा
4: मुटुको इको र भिडियो एक्सरे सेवा
3: ल्याब टेस्ट
4: भिटामिन डी
3: भिटामिन बी 12
4: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
3: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
4: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका टिम धादिङ बेसी धादिङ
5: बाबा बाबा म टाढो स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
9: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट
9: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
9: 98-61-97-65-47
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहे गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउली, तिमी सुत्ने खाट काटेर टुरिस्ट स्ट्यान्ड बनाउली,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: यात्रा राखे भइसके बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार जान्छ, कुचो समाउने हातले त कोहीको टुप्पी जान्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 जना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802, 98510-63802।
5: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-42-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-43-057-437।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: है मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन बी 12,
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ
6: आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
11: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
6: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
11: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54,
11: 98167045 44।
12: शैक्षिक सत्र 2082 को यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
13: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाइमा विशेष छुटको व्यवस्था गरेको छ।
12: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोपाइटर दिनेश शाह, सम्पर्क नम्बर 98 45 55 66 56, 98 28 049 215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोपाइटर विनय शाह, सम्पर्क नम्बर 98 12 20 25 53, 98 12 20 25 53।
14: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
15: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
11: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
15: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
11: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
6: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98 510 97 838 र 98 032 40 723।
10: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्नी छ, घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
15: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
11: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
15: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3 बीच बजार चोक धादिङ। प्रोपाइटर हरि कुमार श्रेष्ठ, सम्पर्क नम्बर 010 520 314 र 98 60 57 21 66।
16: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

समाऊं

0: त
1: बनेर भए त तल्ल घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
0: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेस्टिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
1: 98-511-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
0: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-37-54
3: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
4: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि
5: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि
4: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
7: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
8: छैन सर के सोचिरहनु भएको छ
7: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
8: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप मेलकन्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78-778
10: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: दादा दादा, म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोप्राइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
10: 9861975447।
9: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब फुल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, चेस्टै, नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ, हजुरलाई के थाहा
5: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
8: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
8: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
10: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16।
7: र 920 बजारको लागि 9851209990 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईकै सेवामा सधैं तत्पर
12: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
13: कामरु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
14: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
14: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
8: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723
15: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 फोन गरेर जानुहोस् है।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लगिसके भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा,
2: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
3: बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
2: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी खिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरे।

मुसा, कोठी, लुतो, खटिरा, दाद, सोराइसिस, डर्मेटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 0152-36-45 र सम्पर्क मोबाइल नम्बर 98-5-11-74-102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: एकाजौ आफै उताजौ आफै हैरानै भए भने हप्पेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98511-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: मैले गहना लिएर थिएँ
4: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
3: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
4: अनि अघि नै भन्नु पर्दैन त कम बाढी छैयो
5: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
3: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
5: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
6: बाबा बाबा म चाहे स्कुल जान्न
7: म पनि स्कुल जान्न मम्मी
8: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
9: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
8: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
2: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
2: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
2: 98-61-97-65-47
10: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 फोन गरेर जानुहोस् है।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 98 60 24 58 43।
3: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54 98 61 97 65 47।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मैले हिँडो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के। यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि।
3: त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए, अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
5: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बात, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइरल फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ। राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
4: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526 3645 र सम्पर्क मोबाइल नम्बर 98511 74102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
0: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यताजाउ आफै उता जाउ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98511-87882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्दी सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-833 र 010-590-093 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
4: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98 510 97 838 र 98 032 40 723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
2: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नुपर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
4: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

नमस्ते नमस्ते नमस्ते यो तपाईँको नयाँ नेपालको नयाँ रेडियो रेडियो बिहानी 97.5 मेगाहर्ट्जको ध्वनि तरङ्गबाट म तपाईँहरूको सुख दुःखको साथी उकाली ओह्राली अनि डाँडा पाखा फन्ज्याङ छेउतारीको कार्यक्रम सञ्चालिका म आज पनि तपाईँको साथी सहकर्मी सपना कुवर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेकी छु। यो बन्द कोठामा रहेको आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि भने मलाई साथ र सपोर्ट दिँदै हुनुहुन्छ प्राविधिक मित्र विवेक सुवेदी भने, त्यसै गरी भैरवी टावरबाट भने राजु श्रेष्ठ हुनुहुन्छ। कार्यक्रम हाम्रो भएका हाम्रो ढुकढुकी लिएर सदाको बसाईमा चाहिँ आज पनि म मंगलबारको बसाईमा तपाईँको माझमा आइसकेकी छु। श्रोता मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो ढुकढुकीमा आजको मंगलबारको बसाईमा भने तपाईँले रोजेको अनि तपाईँले खोजेको 10 उत्कृष्ट भाका तपाईँको माझमा राख्ने नै छु। जसको लागि भने तपाईँले फोन गर्नुपर्ने हुन्छ 0105-2067। जसको लागि भने हामीले टेलिफोन नम्बर पनि अन गरिसकेका छौँ। तपाईँले फेसबुक पेजबाट पनि लाइभ हेर्न सक्नुहुनेछ अनि फेसबुक पेजबाट लाइभ हेर्नको लागि भने रेडियो बिहानी 97.6 मेगाहर्ज सर्च गरेर हेर्नुभयो भने पक्कै पनि कार्यक्रम सञ्चालिकामा सपना कुवरको साथमा लाइभ हेर्न सक्नुहुनेछ। अनि सल्लाह सुझाव छ भने पनि कमेन्ट बक्समा लेख्न नछोड्नु होला भन्दै तपाईँ भने 0105-2067 फटाफट फोन डायल गर्दै गर्नुहोला। म भने कार्यक्रमको दैलो उघार्न चाहन्छु एउटा सुमधुर लोकभाकाबाट।

0: हा भेरैमा चल्युमालीगा रुवाउँदै रुवाउँदै किन छुट्याउँछन् सुखमाया लाउनेहरूलाई निकै नै रमाइलो भएका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, तपाईँले भर्खर मात्र ड्रेस सिट गर्नुभएको भएको छ भने यो कार्यक्रम हाम्रै भएका हाम्रो ढुकढुकी हरेक हप्ताको शनिबार अनि मंगलबारको बसाइमा आउने गर्दछ। अनि उही तपाईँहरूको सुख दुःखको साथै उकाली उराली अनि भन्ज्याङ चौतारीको कार्यक्रम सञ्चालिका म त सपना अकबर तपाईँको रेडियो सेटमा यतिखेर छु। अब केही घण्टा पनि तपाईँसँगै रहिरहनेछु भन्दै यतिखेर भने कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ विवेकजीले, कहाँदेखि बाटोको आउँदै हुनुहुन्छ? नमस्ते हजुर।
1: नमस्ते दिदी।
0: नमस्ते नमस्ते, कसलाई गरिहाल्नु? नमस्ते जोगी माराबाट निशा अधिकारी। निशाजी सञ्चार हुनुहुन्छ?
1: एकदम ठिक छु। अनि हजुरहरूलाई कस्तो छ?
0: हामीलाई पनि एकदमै ठिक छ। अनि खाजा खानुभयो कि बाँकी छ?
1: बाँकी नै छ। अनि हजुरहरूको?
0: हाम्रो पनि बाँकी नै छ। अब के गर्ने होला है निशाजी,
1: सँगै खाउला नि त।
0: पक्कै पनि सँगै खाउला भन्नुभएको छ, ठिकै छ, कुनै दिन सँगै भयो भने खाउला। निशाजी, अरू जोगी मारातिरको हाल खबर के छ? सबै ठिकै छ है? ल ठिकै छ। हाम्रो दार्जिलिङतिर पनि हल्का गर्मी भने निकै नै बढिराखेको छ, बिहान बेलुका भने हल्का शीतल पनि भइराखेको छ है। हल ठिकै छ, कार्यक्रममा आउनु भएको छ, नियमित श्रोता हुनुहुन्छ, धेरै खुसी लाग्छ। आज पनि हामी तपाईँको माझमा दस उत्तिष्ट भएको लिएर आइसकेकी छु। तपाईँलाई भन्नुहोस् कति नम्बरको भएका राखौँ? पक्कै पनि एक नम्बरकै भएका तपाईँको माझमा राख्ने नै छु। जुन भएका मार्फतलाई सुनाउन चाहनुहुन्छ एकदमै मेरो पनि छ है दिदी भन्दै हुनुहुन्छ।
1: थ्याङ्क यू। अनि मेरो घर फ्यामिलीको लागि, साथीहरूको लागि, अनि मलाई माया गर्ने घिरा गर्ने सम्पूर्णको लागि भन्दै बिदा हुन्छु। नमस्ते दिदी।
0: नमस्ते नमस्ते। बाबाई भन्दै टाढिसक्नु भएको छ हाम्रो निशा अधिकारीजी हुनुहुन्छ, जोगी मारादेखि कार्यक्रममा आइसक्नु भएको छ। एक नम्बरको भाका मलाई बजाइदिनुहोस् है दिदी भन्दै टेलिफोनबाट बाहिरिसक्नु भएको छ। अगमक्क पालो पनि तपाईँको रहेको छ 01052266। श्रोता मित्र, तपाईँ भने 01052266 फटाफट डायल गर्दै गर्नुहोला। म भने निशाजीको रुचाइमा पर सफल भएका तपाईँको माझमा राख्नेछु।

0: आहा, खोलीको किनारा मैले माया मैले जोबान सानो दिएकी थिइन र नि के नि रमाइलो भाका निशा अधिकारीजीको रुचाइमा पढ्न सफल भएका एक नम्बरको भाका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोत मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो ठुटुके हरेक हप्ताको शनिबार अनि मंगलबारको बसाईमा आउने गर्दछ। शनिबारको बसाईमा भने तपाईँले एउटा आफ्नै आवाजबाट लोक भाका गुनगुनाउनु पर्नेछ भने कार्यक्रमको नियम थियो भने आज भने मंगलबारको बसाईमा भने 10 उत्कृष्ट भाका लिएर आइसकेकी छु। तपाईँले रोजेको नि तपाईँले खोजेको भाका पनि तपाईँले छान्न सक्नुहुनेछ अनि हामीले भने तपाईँको रुजाइमा पनि यो भाका राख्ने नै छौ भन्दै यतिखेर भने फेरि पनि कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ विवेकजीले, कहाँदेखि बाटो गुवाउँदै हुनुहुन्छ? नमस्ते हजुर।
1: नमस्कार हजुर।
0: नमस्कार हजुर, नमस्कार। बुद्धारामजी के छ संसार हुनुहुन्छ? मेरो पनि एकदमै ठिकै छ। अनि खाजा खानुभयो कि बाँकी छ?
1: मेरो खाजा चाहिँ बाँकी नै छ, हजुरले खानुभयो?
0: मेरो पनि बाँकी नै छ। अब के गर्ने होला है?
1: हजुर हजुर।
0: अब के गर्ने होला बुद्धारामजी, त्यतै हामी आउने कि तपाईँ धादिङ आउने? ल भन्नुहोस्।
1: तपाईँहरूले आउनु न है।
0: पक्कै पनि हामीले आउँछौँ, किनभने हामी दुईजना छौँ, तपाईँ एकजना हुनुहुन्छ है?
1: हजुर हजुर, एकदमै।
0: ल ठिकै छ, कार्यक्रममा निम्तो पनि गरिसक्नु भएको छ, पक्कै पनि समयले साथ दियो भने चाँडै भयो भने हामी आउनेछौँ अनि सँगै बसेर खानेछौँ है।
1: हजुर
0: ठिकै छ बुद्धारामजी, कार्यक्रममा आउनुहुन्छ, धेरै माया गर्नुहुन्छ। कार्यक्रम हाम्रो भाका हाम्रो ढुकुटी मात्र नभएर रेडियो बिहानी होली उनीटा पनि सुधा भएर सम्झिराख्नु भएको छ। भोलिको दिनमा नि सम्झिरहनु होला, माया भने नभार्नु होला। आज पनि हामी मंगलबारको बसाईमा छौँ, आजको बसाईमा भने तपाईँलाई थाहा छँदैछ 10 उत्कृष्ट भाका लिएर आइसकेकी छु मैले, त्यसैले कति नम्बरको भाका राखौँ?
1: हुन्छ, मलाई नभएको 10 नम्बरको बजाइदिनु न है।
0: पक्कै पनि 10 नम्बरको भाका तपाईँको लागि राख्ने नै छु बुद्धारामजी, जुन भाका को कसलाई सम्झनुहुन्छ?
1: हुन्छ, विशेष गरी हजुरको लागि विश्वमा मित्र सम्झना भन्न चाहन्छु।
0: धन्यवाद,
1: थ्याङ्क यू। अनि प्रौजी भने विवेकजीलाई पनि विश्वमा सम्झना भन्न चाहन्छु र जति पनि साथीहरू रेडियो बिहानी सदन 10 मलाई सुनेको सुनिरहनुहुन्छ उहाँको लागि भन्दै जान्छ। यस नमस्कार,
0: नमस्ते नमस्ते भन्दै बाबा भनिसक्नु भएको छ। हाम्रो बुद्धराम चिपाङजी हुनुहुन्छ महादेव स्थानबाट, कार्यक्रममा आइसक्नु भएको छ अनि मिठो भाका 10 नम्बरको भाका बजाइदिनुहोस् दिदी भन्दै आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोडेर टाढिसक्नु भएको छ। पक्कै पनि बुद्धारामजी, तपाईँको रोजाइमा अनि तपाईँको खोजाइमा पर सफल भएका 10 नम्बरको भाकामा तपाईँको माझमा राख्ने नै छु। श्रोत मित्र, तपाईँ भने 0 10 5 2 2 6 6 6 फेरि पनि फटाफट फोन डायल गर्दै गर्नुहोला।

0: लाग्छ माया लाग्दैन भन्दिन, तर सानो म तिम्रो भन्दिन। निकै नै मिठो भाका बुद्धराम सिपाङजीको र जाइमा बडा सफल भाका दस नम्बरको भाका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो ढुर्की यतिखेर भने विभिन्न माध्यमबाट सुनिराख्नु भएको छ। कतिपय मित्रले फेसबुक पेजबाट लाइभ सुनिराख्नु भएको छ अनि कमेन्ट पनि गरिराख्नु भएको छ। कतिपय मित्रले घर घरमा बसेर रेडियो सुनिराख्नु भएको छ भने कतिपय मित्र आफ्नो काम ध्यानमा बसेर फोन पनि गरिराख्नु भएको छ। तपाईँ जहाँ जहाँ रहनुहुन्छ एकदमै स्वस्थ व्यस्त अनि मस्त पनि रहनुहोला भन्न चाहन्छु। भन्दा भन्दै यतिखेर भने फेरि पनि कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ विवेकजीले, कहाँदेखि बाटोको आउँदै हुनुहुन्छ? नमस्ते हजुर।
1: नमस्ते दिदी।
0: नमस्ते नमस्ते, कसलाई गरी होला नमस्ते?
1: म यता सुनौला बजारबाट अमृता मगर है।
0: हा हा, अमृता यतिका दिन कता हराउनु भयो?
1: हराएको छैन है।
0: कसो पनि हराएको छैन भन्नुभएको छ, कार्यक्रम पनि सुनिराखेको छु, फोन मात्रै लागेको छैन है। ल ठिकै छ अमृता, ल ठिकै छ, कार्यक्रमलाई पनि माया मार्नु भएको छैन। कहिले कस्तो त अरूलाई पनि पालो दिनु पर्यो होइन? पक्कै पनि अरूलाई पनि पालो दिनु पर्यो, आफू पनि सुन्नु पर्यो। ल ठिकै छ, अनि भन्नु सुनौला बजारतिर हाल खबर के छ? हाम्रो दार्जिलिङतिरको पनि त्यस्तै छ, अलिकति गर्मी पनि बढिराखेको छ। सुनौला बजारतिर पनि हल्का चिसो छ होला है?
1: हजुर, दिउँसो त गर्मी छ, बिहान बेलुका चाहिँ जाडो छ भन्नु। अलिक
0: पक्कै पनि दिउँसो गर्मी छ, बिहान बेलुका जाडो छ भन्नु भएको छ। निकै नै हाल खबर पनि सुनाइसक्नु भएको छ, अब शामको हिसाब गर्दा फेरि धेरै धेरै धन्यवाद दिन चाहन्छु अमृता। आज पनि हामी शनिबारको बसाइमा नभइकन मंगलबारको बसाइमा छौँ। आजको बसाइमा पनि तपाईँको माझमा दसको पृष्ठ भाका पनि लिएर आइसकेकी छु। अब भन्नुहोस् तपाईँलाई कति नम्बरको भाका राखौँ?
1: मलाई दस नम्बरको राखिदिनु है।
0: दस नम्बरको भाका भने पक्कै पनि यतिखेर अमृताजी बुधरामजीको रोजाइमा परेर बजिसकेको छ, बाँकी छ, अर्कै रोज्नु पर्ने भयो, अब के गर्ने होला है? पक्कै पनि आठ नम्बरको भाका पनि निकै नै राम्रो रहेको छ, तपाईँले मन पराउनुहुन्छ अमृताजी। तपाईँको माझमा राख्ने नै छु जुन भाका मार्फत कसलाई सम्झनुहुन्छ? धन्यवाद।
1: अनि मेरो घर परिवारको लागि, मामा घर परिवारको लागि, साथीहरू कसैलाई नै बिर्सेको छैन र मलाई अमृता मगर भनेर चिन्ने नचिन्ने माया गर्ने घृणा गर्ने सम्पूर्णले लागि
0: भनेर दिनुहोस् दिदी। नमस्ते नमस्ते, बाबा भन्दै टाढिसक्नु भएको छ अमृता मगर हुनुहुन्छ यही छिमेकी मित्र सुनौला बजार देखि हुनुहुन्छ। पक्कै पनि मलाई आठ नम्बरको भाका बजाइदिनुहोस् है दिदी भन्दै बाबा भन्दै टाढिसक्नु भएको छ। पक्कै पनि अमृताजी तपाईँको माझमा हामी आठ नम्बरको भाका राख्ने नै छौँ। हजुर त मित्र, तपाईँ भने 0-5-2-6-67 फेरि पनि फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला, म भने तपाईँको माझमा एउटा सुमधुर लोक भाका राख्दैछु। रेडियो सेट छोडेर टाढा नजानु होला।

0: हाला लुफाते लुङ्गे भितिरा किलौ माया भितिरा नलाउ दुईतिर नै किनेर मैले भाका तपाईँको माछा राखिसकेकी छु। जुन भाका आठ नम्बरको भाका रहेको थियो अमृता मगर्जीको रोजाइमा परसफल भाका तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। भन्दा स्वागत गर्न चाहन्छु भन्दा भन्दै फेरि पनि कोही मित्र आइसक्नु भएको छ। दिदी हलमा बसिराख्नु भएको छ है भन्दै हुनुहुन्छ। दिदीजीले कहाँदेखि पाटक आउँदै हुनुहुन्छ? नमस्ते हजुर। नमस्ते हजुर। नमस्ते, कसलाई गरी होला? नमस्ते मुनाजी, सन्चार हुनुहुन्छ? मलाई पनि एकदमै ठिक छ। अनि खाजा खानुभयो कि बाँकी छ?
1: मेरो त भइसक्यो दिदी, अनि हजुरहरूको नि?
0: हाम्रो पनि पक्कै पनि बाँकी छ। अब के गर्ने होला मुनाजी,
1: अब कुनै दिन सँगै खामला नि?
0: पक्कै पनि कुनै दिन सँगै खामला भन्नुभएको छ। ल ठिकै छ, आज भने भ्याउँदैनौ, हामी पनि आउन सक्दैनौ, अर्को दिन भने सँगै बसेर खानुपर्छ होला मुना। हल ठिकै छ, कार्यक्रममा आउनु भएको छ, नियमित श्रोता हुनुहुन्छ, कहिले कसो बीचमा पनि हराउनुहुन्छ, यसरी नराहनु होला भन्न चाहन्छु। अनि भन्नुहोस् गोर्खातिरको हाल खबर के छ यतिखेरको अवस्थामा?
1: यतातिर त सबै ठिकै छ, घाम चर्किरहेको अवस्था छ भन्नुभएको छ है?
0: घाम चर्किराखेको छ, अलिकति खेतीपातीको सिजन छ, पानी भने अलिकति कम परिराखेको छ, किसानलाई पनि अलिकति दुखद पनि भइराखेको छ है?
1: हजुर हजुर।
0: ल ठिकै छ मुनाजी, के गर्ने त, हामीले भनेर नहुने, अब जे गर्नुपर्छ मौसमको हिसाब उनीहरूले गर्नुहुन्छ। कार्यक्रममा आइसक्नु भएको छ। आज भने हामी शनिबारको बसाइमा नभइकन मङ्गलबारको बसाइमा छौँ। आजको बसाइमा भने दस विशिष्ट भाका रोज्नु पर्ने हुन्छ। अब भन्नुहोस् तपाईँलाई कति नम्बरको भाका राखौँ?
1: मलाई नौ नम्बरको राखिदिनु न।
0: पक्कै पनि नौ नम्बरको भाका निकै नै रमाइलो भाका रहेको छ, तपाईँको माझमा राख्ने नै छु मुना। अनि जुन भाका मार्फतको कसलाई सम्झनुहुन्छ?
1: फर्स्ट अफ अल त हजुरहरू दुवैजनाको लागि
0: धन्यवाद।
1: मेरो घर फ्यामिलीको लागि र मेरो सम्पूर्ण साथीहरूको लागि भन्दै छुट्टिन्छु। नमस्कार दिदी।
0: हा नमस्ते नमस्ते, बाबाई भन्दै टाढिसक्नु भएको छ मुना घिमिरे कान्छे हुनुहुन्छ, गोर्खा हजुरकोटबाट हुनुहुन्छ, निकै नै रमाइलो मित्र हुनुहुन्छ। सोधा भएर हामीलाई सम्झिराख्नुहुन्छ, मेसेज पनि गरिराख्नुहुन्छ, कमेन्ट पनि गरिराख्नुहुन्छ, त्यसै मात्र नभएर फोन पनि गरिराख्नुहुन्छ। अब भन्नु पर्दा फेरि मुना घिमिरेजीको रुजाइमा पर्न सफल भएका नौ नम्बरको भाका तपाईँको माझमा राख्ने नै छु श्रोता मित्र। तपाईँ भने शून्य दस पाँच बिस दुई सय सडसठी फेरि पनि फोन डायल गर्दै गर्नुहोला।

0: लसहे मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहारा दिन प्रे रखोरमा नगफारममा असिम टमाटर की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकी सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरिमी दिम फिटिंग सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेगो है रोमा
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटी छ दिनी बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
1: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97-41-031-429
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: सुमधुर लोकभाका र छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, तपाईँले भर्खर मात्र रेडियो सेटन गर्नु भएको छ भने यो कार्यक्रम हाम्रो भाका हाम्रो ढुकढुकी हरेक हप्ताको शनिबार अनि मंगलबारको बसाइमा आउने गर्दछ। श्रोता मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो ढुकढुकी कतिपय मित्रले फेसबुक पेजबाट लाइभ हेरिराख्नु भएको छ, कतिपय मित्रले फोन गरेर साथी राख्नु भएको छ भने कतिपय मित्रले कमेन्ट पनि गरिराख्नु भएको छ, कतिपय मित्रले रेडियो पनि सुनिराख्नु भएको छ। सम्पूर्ण मित्रलाई मुष्ट रूपमा धेरै धेरै धन्यवाद दिन चाहन्छु र कार्यक्रमको अन्तसम्म सुनेर साथ दिनुहोला भन्न पनि चाहन्छु। आज पनि हामी मंगलबारको बसाईमा छौं। आजको बसाईमा भने तपाईँको माझमा सदस उत्कृष्ट लोक भाका पनि लिएर आइसकेकी छु। यी तपाईँहरूको सुख दुःखको साथी उकाली ओह्राली अनि डाँडा पाखा भन्ज्याङ चौतारीको कार्यक्रम सञ्चालिका म सपना कुँवर भने तपाईँसँगै छु र तपाईँ र मेरो भलाको शरीरलाई अनि साथमा निकै नै रमाइलो दस उत्कृष्ट भाकालाई पनि तपाईँको माझमा राख्ने नै छु भन्दै कार्यक्रम हाम्रो भाका हाम्रो ढुटीकोमा धेरै मित्रहरूले फोन गरिराख्नु भएको छ। भन्दा भन्दै फेरि पनि कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै हुनुहुन्छ, अभिवेकजीले कहाँदेखिबाट कुवाउँदै हुनुहुन्छ, नमस्ते हजुर।
1: हेलो दिदी, नमस्कार।
0: हडासन नमस्ते नमस्ते, कस्ता गरी होला? नमस्ते,
1: म दार्जिलिङबाट मुस्कान चेपाङ।
0: हाहा, मुस्कानजी दार्जिलिङतिरबाट भन्दै हुनुहुन्छ, अनि के छ खबर, सन्चार हुनुहुन्छ? हामीलाई पनि एकदमै ठिकै छौ मुस्कानजी, सन्चो आरामै छौ। अनि अलिकति गर्मी पनि बढी राखेको छ, अनि तपाईँकोतिर कतिको छ? पक्कै पनि गर्मी बढी राखेको छ, अनि सिजन नै अलिकति गर्मीको छ, त्यसैले बढी राखेको छ है। हजुर, ठिकै छ। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, अलिकति पानीहरू धेरै खानुहोला भन्न चाहन्छु। मुस्कानजी, आज भने हामी शनिबारको बसाईमा नभइकन मंगलबारको बसाईमा छौँ। आजको बसाईमा भने तपाईँको माझमा दस उत्कृष्ट लोक भाका लिएर पनि आइसकेकी छु। अब भने तपाईँलाई कति नम्बरको भाका राखौँ?
1: कति गाडीको बाँकी छ दिदी?
0: बाँकी छ दुई नम्बर, तिन, चार, पाँच, छ, सात नम्बर। पक्कै पनि सात नम्बरको भाका तपाईँको माझमा राख्ने नै छु मुस्कानजी, जुन भाका मार्फत कसलाई सम्झनुहुन्छ?
1: विशेष गरी सम्झनु पर्छ हजुर, दिदीको लागि मिठो सम्झना भन्न चाहन्छु।
0: धन्यवाद।
1: तपाईँले सहर गर्नेको हुनुहुन्छ, उहाँको लागि पनि मिठो सम्झना भन्न चाहन्छु र मलाई मुस्कान भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्दैछु। दिन्छु नमस्कार।
0: नमस्ते नमस्ते, बा बाई भन्दै टाढिसक्नु भएको छ हाम्रो मुस्कान चेपाङजी हुनुहुन्छ, यहीँ छिमेकी मित्र धादिङदेखि कार्यक्रममा आइसक्नु भएको छ। मलाई सात नम्बरको भाका चाहिँ बजाइदिनुहोस् है दिदी भन्दै आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोड्दै यतिखेर भने टेलिफोनबाट बाहिरिसक्नु भएको छ। अबको पालो भने मुस्कानजीको रुचाइमा पर सफल भएका सात नम्बरको भाका तपाईँको माझमा राख्ने नै छु। श्रोता मित्र, तपाईँ भने फेरि पनि शून्य दस पाँच शून्य छ चोटि फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला।

0: आँखा कैमा हजारौं सपना तिमेर आँखैमा निकै नै रमाइलो भएको तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोत मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो झुटुकीमा यतिखेर भने फेरि पनि कोही मित्र आइसक्नु भएको छ। दिदी भन्दै औला उठाउँदै हुनुहुन्छ विवेकजीले, आकाशदेखिबाट कुवाउँदै हुनुहुन्छ। नमस्ते हजुर।
1: नमस्ते।
0: नमस्ते नमस्ते। कसलाई गरी होला, अलिकति मिस्टेक भयो। नमस्ते। गल्छी हाडी खोलादेखि तारा हाले अलिकति भनौ कि जस्तो लागेको थियो ताराजी, अनि यसो हातचमा भनौ भने नमिल्ने होला भनेर अलिकति कन्फ्युज भएको ताराजी, सम्झाएर हुनुहुन्छ। हाम्रो पनि एकदमै ठिकै छ ताराजी। अलिकति गर्मी भने धारिङ देशीतिर निकै नै बढिराखेको छ, अनि हाडी खोलातिर कतिको बढिराखेको छ?
1: हाम्रो चाहिँ त्यस्तो अलि साह्रै गर्मी चाहिँ छैन, ठिकै छ अहिलेसम्म, साह्रै चाहिँ भएको छैन,
0: ल ठिकै छ, साह्रै त छैन, ठिकै ठिकै छ भन्नुभएको छ। हल्का गर्मी हल्का चिसो बराबरी छ है। ल ठिकै छ ताराजी, सदाबहार आउनुहुन्छ, धेरै माया गर्नुहुन्छ, नियमित श्रोता हुनुहुन्छ, भोलिका दिनमा नि यसै गरी आउनुहोला, माया भने नमार्नुहोला। कार्यक्रममा यतिखेर भने तपाईँको माझमा 10 उत्कृष्ट भाका पनि मैले लिएर आइसकेकी छु। अब भन्नुहोस् तपाईँलाई कति नम्बरको भाका राखौँ?
1: मलाई 2 नम्बरको राखिदिनु न है।
0: पक्कै पनि 2 नम्बरको भाका तपाईँको माझमा राख्ने नै छु ताराजी, जुन भाकामा तपाईँलाई सम्झनुहुन्छ।
1: फर्स्टमा त हजुरको लागि मिठो माया मिठो सम्झना भन्छु।
0: धन्यवाद।
1: थ्याङ्क यू। ल, फोन उठाउने भाइको लागि पनि मिठो माया मिठो सम्झना भन्छु, र मेरो घर परिवारको लागि भन्छु, र मेरो बाबु सन्देशको लागि र मिठो माया मिठो सम्झना भन्छु, छोरी सपनाको लागि अहिले अस्वस्थ हुनुहुन्छ, शिव स्वास्थ्यलाई कामना भन्छु, र आक्रामा हुने दिदी कल्पना थापाको लागि नि मिठो माया मिठो सम्झना भन्छु, उनीहरूले पनि सुनिरहँदो रहेछ यो एफएम, अनि सुस्मिता थापा बहिनीको लागि नि भन्छु, र सायतानमा हुने बहिनी सिर्जना कतिवटाको लागि पनि भन्छु, हेर्दामा बस्ने बहिनी कान्छी कोपिला पाण्डेको लागि नि मिठो माया मिठो सम्झना भन्छु, र मेरो मम्मीको लागि नि मिठो माया मिठो सम्झना भन्छु, र मेरो भाइ पोखरा हुनुहुन्छ, भाइको लागि पनि मिठो माया मिठो सम्झना भन्छु, र जति पनि आफन्तहरूले मलाई चिन्नुहुन्छ सम्पूर्णको लागि भन्दै छुट्टी। नमस्ते।
0: नमस्ते नमस्ते भन्दै टाढिसक्नु भएको छ हाम्रो तालाले आले मगरजी हुनुहुन्छ, गल्छी हाँडी खोलादेखि कार्यक्रममा आइसक्नु भएको छ, निकै नै रमाइलो मित्र हुनुहुन्छ। आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोडेर खेर भने टेलिफोनबाट बाहिरिसक्नु भएको छ ताराजीले भन्नुभएको छ, 2 नम्बरको भाका चाहिँ मलाई बजाइदिनुहोस् है दिदी भन्दै हुनुहुन्छ। पक्कै पनि तपाईँलाई 2 नम्बरको भाका राख्ने नै छु। तपाईँ भने 0-5-2-6-67 फेरि पनि फोन डायल गर्दै गर्नुहोला।

0: हुन्छ माया, भन न तिमीले, मैले माया लाउला नि किसिमले नि केही नै र मैले भएको तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। हरितखेल पनि फेरि पनि कोही मित्र आइसक्नु भएको छ दिदी भन्दै हुनुहुन्छ विवेकजीले, कहाँदेखि पटक आउँदै हुनुहुन्छ? नमस्ते हजुर, नमस्ते हजुर, नमस्ते, कसलाई गरी होला? नमस्ते,
1: नमस्ते हजुर, नमस्ते लस्सु हजुर,
0: नमस्ते नमस्ते नमस्ते लस्सु हजुर। अनि के छ सुजनजी?
1: ठिकै छ भन है, तपाईँहरू कस्तो छ?
0: हामीलाई पनि एकदमै ठिक छ। खाजा खानुभयो कि बाँकी छ?
1: मेरो बाँकी नै छ अब दिदी, एकै जोडी अब खाना खाने तरकारमा छ है।
0: पक्कै पनि आज पनि खाना खाने तरकारमा छ भन्नुभएको छ, सँगै सँगै हुन्छ तपाईँ र हाम्रो खाजा र खाना है। एकैचोटि ल, ठिकै छ, कार्यक्रममा आउनु भएको छ, खाजा र खानाको पनि हामीले कुरा पनि गरिसकेका छौँ। आज पनि हामी मंगलबारको बसाइमा छौँ सुजनजी, मंगलबारको बसाइमा हामी 10 पृष्ठ भाका लिएर पनि तपाईँको माझमा आइसकेकी छु। आज पनि तपाईँलाई कति नम्बरको भाका राखौँ?
1: मैले
0: बाँकी छ सुजनजी, अब 3 नम्बर, 4 र 5, 6 नम्बरको
1: मलाई 3 नम्बरको राखिदिनु।
0: पक्कै पनि 3 नम्बरको भाका तपाईँको माझमा राख्ने नै छु, जुन भाका निकै नै रमाइलो भाका रहेको छ। हजुर, भाकामा त को कसलाई सम्झाउनुहुन्छ?
1: सर्वप्रथम भन्नुपर्छ हजुरकै लागि
0: धन्यवाद,
1: अनि प्राइभेट टिम कोन हुन्छ उहाँको लागि, अनि हाम्रो बिहानी फिल्म होल टिमको लागि, अब साथीहरू धेरै भन्दै धेरै हुनुहुन्छ होइन, कसैले बिर्सेको छैन, मनाइदेखि सम्झिरहेको छु भन्न चाहन्छु। अनि मलाई सुजन तामाङ भन्ने सबको लागि भन्नु
0: ओके बाबा, अहिले टारिसक्नु भएको छ सुजन तामाङ हुनुहुन्छ हेटोडादेखि, कार्यक्रममा आइसक्नु भएको छ। अनि 3 नम्बरको भाका चाहिँ मलाई बजाइदिनुहोस् है दिदी भन्दै आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोड्दै फेर भने टेलिफोनबाट बाहिरिसक्नु भएको छ। अबको पालो भने तपाईँको रहेको छ 0.5/2067। हजुर त मित्र, तपाईँ भने 0.5/2067 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला। म भने सुजन तामाङजीको रुचाइमा पर्न सफल भएका निकै नै रमाइलो भएका तपाईँको माझमा राख्दैछु। रेडियो सेट छोडेर टाढा नजानुहोला।

0: आहा, ठाउँमेल बजार किन्यौ रे टसानको, एउटा चस्मा किन्देउ है हजारको, निकै नै रमाइलो भएको तपाईँको माझमा राखिसकेपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। श्रोता मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो ठुटुकी, अनि तपाईँ र मेरो बडाको शरीर साथ पनि केही रमाइलो लोक भाकालाई पनि तपाईँको माझमा राखिसकेकी छु, अनि अझै राख्ने पनि कोसिस गरिराखेकी छु। श्रोता मित्र, कार्यक्रम हाम्रो भाका हाम्रो ठुटुकीमा भने यतिखेर भने कतिपय मित्रहरूले फोन गरिराख्नु भएको छ, कतिपय मित्रहरूले रेडियो सुनिराख्नु भएको छ आफ्नो काम ध्यानमा भएर, भने कतिपय मित्र भने लाइभ पनि हेरिराख्नु भएको छ, कमेन्ट पनि गरिराख्नु भएको छ, खेतीपातीको सिजन छ, कतिपय मित्रहरू आफ्नो काम ध्यानमा पनि व्यस्त हुनुहुन्छ होला, कतिपय मित्र यात्रा गर्दै हुनुहुन्छ, कतिपय मित्र आफ्नो अफिसमा आफ्नो कार्यक्षेत्रमा पनि व्यस्त रहनुहुँदै हुनुहुन्छ भने जहाँ जहाँबाट सुनिदिनु भएको छ सम्पूर्ण मित्रलाई एकमुष्ट रूपमा धेरै धेरै धन्यवाद दिन पनि चाहन्छु। भन्दा भन्दै फेरि पनि कोही मित्र आइसक्नु भएको छ है दिदी, भन्दै हुनुहुन्छ हाम्रो विवेकजीले कहाँदेखिबाट कुराउँदै हुनुहुन्छ, नमस्ते हजुर।
1: नमस्ते
0: नमस्ते नमस्कार, कृष्णमायाजी के छ खबर? खानी खोलातिरको
1: ठिक छ?
0: एकदमै खानी खोलाको हाल खबर एकदमै ठिक छ। अनि खाजा खानुभयो कि बाँकी छ?
1: बाँकी नै छ, सरको नि बाँकी नै छ रे, यतै आउनुहोस् भनेको।
0: अब के गर्ने होला त है, फेरि यता मेरो पनि बाँकी नै छ, आज तिनजना सँगै बसेर खानु पर्ला जस्तो छ कृष्णमायाजी। ठिकै छ, त्यता पनि बाँकी छ, यता पनि बाँकी छ, पक्कै पनि धेरै दिन बोलाइराख्नु भएको छ, पक्कै पनि भ्याइयो भने आउँला, भ्याइएन भने फेरि अर्कै दिन खाउँला नि है।
1: हजुर हजुर, हुन्छ नि।
0: कार्यक्रममा आउनुहुन्छ, धेरै माया गर्नुहुन्छ, हरेक प्रोग्राममा सम्झिराख्नुहुन्छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज पनि हामी मंगलबारको बसाईमा छौँ कृष्णमायाजी, मंगलबारको बसाईमा भने एउटा लोक भाका तपाईँले छान्नु पर्ने हुन्छ, दश उत्कृष्ट भाका पनि ल्याइसकेकी छ, अनि कति भाका गइसकेको छ भने कतिपय भाका पनि बाँकी नै छ। अब बाँकी भाका छ चार पाँच र छ नम्बरको, जुन भाका मार्फत तपाईँलाई कुन कुन नम्बरबाट तपाईँलाई चाहनुहुन्छ जुन भाका हामी बजाउने नै छौँ, अब भन्नुहोस् तपाईँलाई कति नम्बरको भाका राखौँ?
1: अब सात नम्बरको राखिदिनु न।
0: सात नम्बरको भाका गइसकेको छ कृष्णमायाजी, बाँकी छ चार नम्बर, पाँच नम्बर, छ नम्बर,
1: ए छ नम्बरको बजाइदिनु।
0: पक्कै पनि छ नम्बरको भाका पनि तपाईँको माझमा राख्ने नै छु, जुन भाका मार्फत कुकुरलाई सम्झाउनुहुन्छ?
1: विशेष त हजुरलाई सम्झिन चाहन्छु
0: सकेको छ भने कतिपय भाका पनि बाँकी नै छ। अब बाँकी भाका छ चार पाँच र छ नम्बरको, जुन भाका मार्फत तपाईँलाई कुन कुन नम्बरबाट तपाईँलाई चाहनुहुन्छ जुन भाका हामी बजाउने नै छौँ, अब भन्नुहोस् तपाईँलाई कति नम्बरको भाका।

0: भण्डारी लाई सम्झिन चाहन्छु। भाइहरू भन्नुपर्दा एस्मिन तामाङ, सूर्य लामा लमजुङतिर हुनुहुन्छ, दाई गणेश साक्या उहाँको लागि सम्झिन चाहन्छु, उहाँलाई सम्झिरहेको छु है दाई भन्न चाहन्छु। अनि दोलखातिर हुनुहुन्छ शेखर श्रेष्ठ, उहाँ दाईलाई सम्झिन चाहन्छु। चितवनतिर हुनुहुन्छ दाई मुरारी प्रसाद कोइराला, उहाँले नि यो रेडियो सुनिरहनु भएको हुन्छ, अनि उहाँलाई पनि दाई मैले सम्झिरहेको छु है हजुरलाई, माया मारेको छैन, बिर्सेको छैन भन्न चाहन्छु। अनि मेरो भाइ इन्द्र तामाङ, सुमन गोले गोर्खातिर हुनुहुन्छ, साथी ध्रुव तामाङ अनि कृष्ण परियार त्यहाँ हुने सबैजना साथीहरूलाई अब रेडियो जसले सुन्नुहुन्छ, अनि मलाई कृष्ण माया तामाङ भनेर जसले चिन्नुहुन्छ उहाँहरू सबैलाई सधैँ माया गरिरहने छु, गरिरहेकै छु, बिर्सेको छैन है भन्दै बिदा हुन चाहन्छु। नमस्ते बाबाई।
1: नमस्ते नमस्ते बाबाई। भन्दै टाढिसक्नु भएको छ हाम्रो कृष्ण मायाजी हुनुहुन्छ यही छिमेकी मित्र खानीखोलादेखि कार्यक्रममा आइसक्नु भएको छ, अनि पक्कै पनि उहाँले भन्नुभएको छ मलाई छ नम्बरको भाग बजाइदिनुहोस् है भन्दै टेलिफोनबाट बाहिरिसक्नु भएको छ पक्कै पनि कृष्ण मायाजी। तपाईँले छ नम्बरको भाका बजाउने नै छु, जुन भाका तपाईँले सम्झिराख्नु भएको छ आफ्नो सम्पूर्ण साथीहरूलाई। तपाईँ भने 0-5-2-2-67 फटाफट टेलिफोन लाइन डायल गर्दै गर्नुहोला। म भने कृष्ण मायाजीको रोजाइमा पर्न सफल भएका छ नम्बरको भाका तपाईँको माझमा राख्दैछु। रेडियो सेयर छोडेर टाढा नजानुहोला।

0: निकै नै रमाइलो लोकमाकापछि फेरि पनि कार्यक्रममा स्वागत छ भन्दा भन्दै अन्त्य गर्ने समय पनि आइसकेको छ। किनभने प्राविधिक मित्रले भनिराख्नु भएको छ समय सकिसकेको छ है दिदी भन्दै औला उठाउँदै हुनुहुन्छ। जो मित्र हुनुहुन्छ एकदमै लकी मित्र हुनुहुन्छ कार्यक्रम हाम्रै भएका हाम्रै ठुठुकीमा धेरै मित्रहरूले फोन गरेर साथ दिइराख्नु भएको छ। कतिपय मित्रले रेडियो सुनेर पनि साथ दिइराख्नु भएको छ भन्दा भन्दै कोही मित्र आउनु भएको छ जो मित्र हुनुहुन्छ एकदमै लकी मित्र हुनुहुन्छ कहाँदेखिबाट को आउँदै हुनुहुन्छ नमस्ते हजुर
1: नमस्ते
0: नमस्ते हजुर नमस्ते कसलाई गरी होला नमस्ते

0: अलिकति कन्फ्युज नै भए. अब के गर्ने होला, टाइम पनि सकिसकिन लागेको छ, के गर्ने है
1: मित्रजी.
0: अलिकति कन्फ्युज नै भइहाल्छु, के गर्ने भएछ जस्तै जस्तै लाग्छ, हच्चमा भनौँ भने नमिले जस्तो पनि लाग्छ. हल ठिकै छ मित्र कुमारीजी, गोर्खातिरको हाल खबर के छ? हाम्रोतिर पनि एकदमै घाम लागेको छ अनि गर्मी भने निकै नै बढेको छ, के गर्ने, अलिकति सिजन पनि यस्तै छ. मित्र कुमारीजी कार्यक्रममा आइसक्नु भएको छ, धेरै धेरै खुसी लाग्छ. कार्यक्रमको अन्तिम अन्तिममा आइसकेको छ, त्यसैले कुराकानी भने अलिकति छुट्याउनु पर्ने पनि भइराखेको छ. केही छैन, भोलिको अवसरमा पनि फेरि तपाईँ र मेरो कुराकानी त भइ नै हाल्छ. आज भने तपाईँको माझमा 10 उत्कृष्ट भाका लिएर पनि आइसकेँ भने कतिपय भाका गाएर पनि बजाएर पनि भ्याइसकेकी छु. जुन भाका छ निकै अन्तिम भाका रहेको छ तपाईँले आज भने, किनभने अन्त्यमित्र भएको कारणले रोज्न पाउनुहुने छैन. जुन भाका नै तपाईँको रोजाइमा पर्नेछ मित्र कुमारीजी.
1: हजुर,
0: अन्तिम भाका नै तपाईँको रोजाइमा पर्नेछ. जुन भाका मार्फत कसलाई सम्झनुहुन्छ?
1: हजुरको लागि
0: धन्यवाद.
1: र मलाई मित्र कुमारी भनेर चिन्ने नचिन्ने, माया गर्ने, मेरो लागि र मेरो दाई भोजूको लागि, मेरो बहिनीको लागि, मेरो भाइ बुहारीको लागि र दिदी बहिनीको लागि भन्दै बिदाउँछु. नमस्ते.
0: नमस्ते नमस्ते भन्दै टाढिसक्नु भएको छ मित्र कुमारीजी हुनुहुन्छ गोर्खादेखि. अन्त्य मित्र हुनुहुन्थ्यो, कार्यक्रममा आइसक्नु भएको थियो र आएर आफ्नो आफन्तलाई सम्झनाको सन्देश छोडेर पनि गइसक्नु भएको छ. श्रोता मित्र, अब मित्र कुमारीजी मात्र होइन, कार्यक्रम सञ्चालिका म सपना कुवर पनि टेलिफोनबाट भन्दा पनि कार्यक्रमबाट टाढिने बेला पनि भइसकेको छ. कार्यक्रम हाम्रो भाका हाम्रो ठुर्कीलाई धेरै मित्रहरूले विभिन्न माध्यमबाट सुनेर साथ दिइरहनु भएको छ. कतिपय मित्रले फेसबुक पेजबाट लाइभ सुनेर साथ दिइरहनु भएको छ, कमेन्ट गरिरहनु भएको छ भने, कतिपय मित्रले रेडियो सुनेर साथ दिइराख्नु भएको छ भने, कतिपय मित्रले फोन गरेर धेरै धेरै साथी राख्नु भएको छ. सम्पूर्ण मित्रलाई धेरै धेरै एकनिष्ठ रूपमा धन्यवाद दिन चाहन्छु. भन्दै मलाई घण्टासम्म फोन गरेर साथ दिने मित्र हुनुहुन्छ निशा अधिकारीजीको जोगीमारादेखि भने, बुद्धराम चेपाङ माथि स्थानबाट भने अम्रिता मगर सुनौला बजारबाट, मुना घिमिरी गोर्खादेखि भने मुस्कान चेपाङ धादिङदेखि, ताराले मगर हाँ गल्छी हाँडी खोलादेखि भने सुजन तामाङ हेटोडादेखि हुनुहुन्छ भने, कृष्णमायाजी खानी खोलादेखि भने अन्तिम मित्र मित्र कुमारीजी गोर्खादेखि हुनुहुन्छ. सम्पूर्ण मित्रलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र फोन गर्दा गर्दै नलाग्ने मित्रलाई भन्न चाहन्छु, निराश नहुनु. अर्को हप्ताको शनिबारको विषयमा फेरि पनि तपाईँ तपाईँको माझमा आइ नै हाल्छु भन्दै, एक घन्टासम्म मलाई प्रविधिमा रहेर साथ दिनुहुने विवेक सुवेदीलाई पनि धेरै धेरै धन्यवाद दिँदै, त्यसै गरी भैरवी टावरमा रहनुहुने राजु सरलाई पनि एकमुष्ट रूपमा धन्यवाद दिँदै, उही तपाईँहरूको सुख दुःखको साथी कालीओलाली अनि डाँडा पाखा भन्ज्याङ चौतारीको कार्यक्रम सञ्चालिका सहयात्रीमा सपना कुवर, अर्को हप्ताको शनिबारको विषयसम्मको लागि भने बिदा हुन चाहन्छु. सक्नुहुन्छ भने सबैको राम्रो गर्नुहोस्, नराम्रो र को भलो भने कसैको नगर्नुहोस् भन्दै बिदा हुन चाहन्छु. नमस्ते, जय गीत, जय सङ्गीत.

0: Beli, era ta, lau.
1: Aha, kau tidak ambil mangga sutra? Kau bawa telago?
0: Kau bawa telago ni? Mole, diri bayi ni sunsa di kerja mana udjuk bawa telago ni?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818 3274 73 9861 75 49 88 9861 75 49 88
2: लस्सो है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे रखोर मा नगा फारम मा असिम चमटार की ट्रोनेल मा सिंगबे सूर सिंगजेपल मुबा होले सिंगबे सूर मुसम ओम टंके सूर इंटरप्राइजेस दादिंग बेसी सुगम टोलरी सेगो है रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 9851187882 फोन सिन्जिम सेगो है रोमा
3: हैन है भाउजू कता जान लागेको हतार हतार गरेर
4: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
3: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपैयाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
4: हजुर तपाईहरु पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
3: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
5: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिप टप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरुमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9841867064 9841867064
6: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
7: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
6: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 01052470
6: 9851187882 गल्छी बजारको लागि 01041316 र 920 बजारको लागि 9851209590 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
8: घर त बल्ल बल्ल बनाइदिए
2: अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त
8: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त चाहिँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
8: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
4: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 0093 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437
3: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 0 49 215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घरदैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला,
5: अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पत्थरी चाया पुतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रो धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको पुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोभाइडर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
1: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810।
4: सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेख गाउँपालिका कृषि विकास शाखा धादिङ।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
4: भिटामिन डी,
5: भिटामिन बी 12,
4: आयरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
4: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
7: छैन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकन्च नगरपालिका सिएन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिखन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौ आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। हामीले अघिल्लो अध्ययनमा उद्धार व्यवस्था पालनबाट होइन तर येशु ख्रिस्टद्वारा प्राप्त हुन्छ भन्ने विषयलाई चाहिँ अध्ययन गर्दै थियौं अनि आज चाहिँ हामी कुन विषय लिएर यो अध्ययन यात्रालाई चाहिँ अगाडि बढाउनेछौं।
3: भाइ, आजको अध्ययनमा हामी विशेष गरी व्यवस्थाको उद्देश्य भन्ने विषयमा रहेर चर्चा गर्नेछौ।
2: तै व्यवस्थाको विषयमा त हामीले केही दिनदेखि निरन्तर अध्ययन गर्दै आएका छौ नि, होइन र?
3: हो नि त भाइ, तर आज हामी अझ विशेष रूपमा एउटा महत्वपूर्ण सत्य बुझ्नेछौ। त्यो के हो भने व्यवस्थाले प्रतिज्ञा गरिएका ख्रिष्टलाई देखाउने काम गर्छ। व्यवस्था अन्तिम उद्धार होइन तर मानिसलाई ख्रिष्टको आवश्यकता महसुस गराउने माध्यम हो भन्ने सत्यतालाई यो अध्ययनको यात्रामा बुझ्नेछौ।
2: भनेपछि दाई, यसको अर्थ व्यवस्था आफैमा उद्धारको बाटो होइन तर मानिसलाई आफ्नो कमजोरी र पापको अवस्था बुझाउने माध्यम रहेछ भन्ने कुरा होइन त?
3: हो भाइ, तपाईँले एकदम ठिक कुरा गर्नुभयो। व्यवस्थाले मानिसलाई परमेश्वरको पवित्र स्तर देखाउँछ तर मानिस आफ्नै शक्तिले त्यसलाई पूर्ण रूपमा पालन गर्न सक्दैन। त्यसैले व्यवस्थाले हामीलाई ख्रिष्टतर्फ डोर्याउँछ। यो कुरालाई थाहा गर्दै आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
1: आज हामी बाइबल अध्ययन गलातीको 3 अध्याय पद 19-29 पदसम्मबाट हेर्नेछौ। यहाँ हामी देख्नेछौ व्यवस्थाको उद्देश्यको विषय। 3 अध्याय 19 पदमा भनिएको छ, तब व्यवस्था के रहेछ त? जुन वंशलाई प्रतिज्ञा भएको हो सो नाउजेल अपराधको कारणले यो थपिन आएको हो र स्वर्गीय दूतद्वारा मध्यस्थको हातबाट ठहराउनु भयो। मित्र, प्रश्न छ, तब के व्यवस्था के रहेछ त? उसले यहाँ उद्देश्यलाई बताइरहेको छ। त्यसको व्यवस्थाको उद्देश्य के थियो? पाउल बताउँछन् यो केही त्यो कुरा थियो जुन थपिएको थियो, अपराधको कारण यो जोडिएको थियो। 19 पदमा उल्लेखित शब्द वंश नाउन्जेलसम्म, यो सानो शब्द सम्म एक महत्वपूर्ण समय शब्द हो। यसको मतलब व्यवस्था क्षणिक अस्थायी थियो। व्यवस्था मौसाको समय र ख्रिष्टको समय आउजेलसम्मको समय बीचको अन्तरालको लागि दिइएको थियो। युहन्ना 1 अध्याय 17 पदमा भनिएको छ, किनभने व्यवस्था मौसाबाट दिइयो, अनुग्रह र सत्यता चाहिँ येशु ख्रिष्टबाट आयो। यो जान्नलाई महत्वपूर्ण छ कि व्यवस्था अस्थायी हो। त्यो वंश सन्तान नाउजेलसम्म लागि थियो र त्यो सन्तान यानि वंश चाहिँ ख्रिष्ट येशु हुनुहुन्छ। व्यवस्था अपराधको कारण जोडिएको थियो। यो पाप हटाउन होइन तर देखाउनलाई दिइएको थियो। यो मानिसलाई पापबाट अलग राख्न दिइएको थिएन किनकि पाप पहिले नै आइसकेको थियो। यो मानिस आफैलाई परमेश्वरको सामने स्वाभाविक कुरूप निज तुच्छ पापी देखाउनलाई दिइएको थियो। जो कोही इमान्दार मानिस आफैलाई व्यवस्थाको ज्योतिमा हेर्नेछ र आफैलाई दोषी पाउनेछ। यो सबै मानिस पापी हुन् भन्ने देखाउनलाई सबूत गर्नलाई दिइएको थिएन, न त यो मापदण्डको रूपमा नै दिइएको थियो कि जुनद्वारा मानिस पवित्र बन्दछ, जस्तो कि आज धेरै उद्धारवादीहरू भनिरहेका छन्। ओ मेरो मित्र, तपाईँ यस प्रकारले पवित्र बन्न सक्नुहुने छैन किनकि सर्वप्रथम तपाईँ आफ्नो सामर्थ्यद्वारा व्यवस्था पालन गर्न सक्नुहुने छैन। धेरै मानिसहरू सोच्दछन् कि जब मानिस अपवित्र पापी कार्य गर्छन् तब मानिस पापी हुन्छ, नत्र अधर्म पाप कामहरू नगरेन्जेलसम्म सब ठिक छन्। यो साँचो होइन। मानिस अधर्मका पापी कार्य गर्छन् किनकि मानिस पहिलेदेखि पापी छन्। एक मनुष्य चोरी गर्छ किनकि ऊ चोर हो। एक मानिस झूठ बोल्छ किनकि ऊ झूठ हो। म आफैलाई झूठको दोषी पाउँछु यद्यपि म यस विषयमा अरू समूहलाई दोष दिन्छु। म बिहानै मेरो घर छोड्छु र पहिलो व्यक्ति जसलाई म भेट्छु उसले भन्छ कति सुन्दर दिन र म पनि भन्छु अँ साँच्चै नै। जबकि वास्तविक रूपमा यो एक बादलले ढाकेको दिन हुन्छ यहाँ दिल्लीमा। म यसको बारेमा ढाड्छु तब ऊ सोद्धछन् कस्तो महसुस गरिराख्नु भएको छ आज। अँ इमानदारीपूर्वक बताउँदाखेरि म राम्रो महसुस गरिरहेको हुँदिन तर म भन्छु अँ मलाई एकदम राम्रो महसुस भइरहेको छ। ठिक त्यही पहिलो केही मिनटमा नै मैले दुई पटक झूठ बोले। यस प्रकार हुनु हाम्रो निम्ति स्वाभाविक हो। हामी कोही त्योभन्दा पनि गम्भीर झूठ बोल्छौ। किन हामी त्यो गर्छौ? हामीसँग त्यो कमजोर पतित स्वभाव छ र व्यवस्थाले हामी पापी हौ भनी देखाउनलाई दिएका हुन् र तपाईँ र मलाई मध्यस्थको जरूरत छ एक परमेश्वर र हाम्रो बीचमा खड़ा हुनलाई हामीलाई सहायता गर्नलाई मध्यस्थको आवश्यक छ। 21 पदमा भनिएको छ त्यसो भए के व्यवस्था परमेश्वरको प्रतिज्ञाहरूको विरूद्ध छ र? त्यसो नहोस् किनभने व्यवस्थाले जीवन दिन सक्ने हुँदो हो त धार्मिकता व्यवस्थाबाट हुने थियो। मित्र के त्यसो हो भने व्यवस्था परमेश्वरको प्रतिज्ञाको विरूद्ध हो भनी प्रश्न गरिएको छ। यो अभिव्यक्ति त्यसो नहोस् मतलब निश्चित रूपमा होइन हो किन यदि पापीलाई उद्धार गर्न अरू कुनै मार्ग भए परमेश्वर त्यस मार्गलाई प्रयोग गर्नुहुने थियो। यदि व्यवस्था दिएर पापीहरू उद्धार पाउँथे भने उहाँले त्यसो गर्नुहुने थियो। आगे 22 पदमा भनिएको छ तापनि येशु ख्रिष्टमाथिको विश्वासको प्रतिज्ञा विश्वास गर्नेहरूलाई मिलोस् भनेरै धर्मशास्त्रले सबै कुरालाई पापको अधीन थुनेर राखेको छ। हामीले देख्यौं कि व्यवस्थाले मृत्यु ल्यायो जसले पाप गर्छ त्यो मर्छ इजिकियल 18:20 भन्छ। धर्मशास्त्रले सबै कुरालाई पापलाई थुनेर राखेको छ त्यसकारण सबै मरे। त्यसकारण आवश्यक कुरा नै जीवन हो। हामीले देख्यौं कि व्यवस्थाले मृत्यु ल्याउँछ र त्यही नै यसले गर्न सक्छ। बस यो वास्तवमा पापको डिग्री होइन तर पापको तथ्य हो जुनले मृत्यु ल्याउँछ। यसकारण सबै समान रूपमा मरेका छन् र सबै समान रूपमा उद्धारकर्ताको आवश्यकता छ र तिनीहरू ती कुराको आवश्यकतामा छन्। तपाईले शैतानले गरेको पाप जस्तो ठूलो पाप नगरेको हुन सक्छ तर तपाई र मसँग उही किसिमको स्वभाव छ जुन उसमा थियो। एक महान जर्मन लेखकले यस प्रकारको कथन दिएका थिए मैले कहिले अपराध गरेको देखेको छैन तर मैले त्यो अपराध गर्न सक्थे। उसले स्वीकार गर्छन् कि उसँग त्यस प्रकारको स्वभाव थियो। यो पापको मात्र होइन तर वास्तविकता हो कि हामी पापी हौं जसले मृत्यु ल्याउँछ। यहाँ पापको मात्र होइन तर वास्तविकताको बारेमा उदाहरण दिन चाहन्छु। एउटा 25 तालाको बिल्डिङलाई लिनुहोस्। त्यहाँ बिल्डिङको छतमा 3 मानिसहरू छन् र उनीहरूलाई देख्न निरीक्षक जान्छन् र चेतावनी दिन्छन् सावधान हुनुहोस् यस बिल्डिङको अघि नबढ्नुहोस् अन्यथा लडेर मर्नुहुनेछ। त्यसमध्ये एउटाले भन्छ त्यो पागल निरीक्षक सधैँ मानिसलाई डर देखाउँछ। म विश्वास गर्दिन यदि मैले अघि बढे भने मर्छु भनेर त्यसपछि ऊ जानी जानी बिल्डिङको किनारसम्म जान्छन् अनि हाम फाल्छन्। मानौ कि ऊ 10 तलामा पुगेपछि कसैले झ्यालबाट हेर्दै उसलाई सोध्छन् कस्तो भइरहेको छ तिमीलाई? उसले भन्छ अति नै अहिलेसम्म त मजा भइरहेको छ राम्रो भइरहेको छ। तर मित्र ऊ अझसम्म तल पुगेको थिएन। त्यहाँ अन्त्यमा मृत्यु छ। निरीक्षक ठिक भनिरहेको थिए कि त्यो मानिस मर्छ अब अर्को मानिस निरीक्षकले जुन कुरा भनेथे त्यसमा डराए। ऊ लिफ्टतिर वा सिडीतिर दौड़छन् कुद्छन् र अभाग्य बस ऊ पनि चिप्लिन्छन्। ऊ पनि बिल्डिङबाट चिप्ली तल गल्लीमा झर्छ, ऊ पनि मर्छ। तेस्रो व्यक्ति हामी भन्नेछौ कोही गुण्डा डाकुले बिल्डिङ वा त्यस घरबाट फ्याँकिदिए किनकि तिनी उनीहरूको विरोधी थिए र उसलाई पनि मारिए। अब जुन मानिसलाई बिल्डिङबाट फ्याँकिएको थियो त्यस मानिस जस्तै जानी जानी अघि बढ़ेर मर्ने, अचानक चिप्लेर मर्ने मानिस जस्तै मर्छ। यी सबै मानिसले गुरूत्वाकर्षणको व्यवस्था तोडे र मृत्यु ती सबै मानिसको निम्ति अनिवार्य थियो। मित्र, यो मात्र होइन तर तथ्य हो। यो तथ्य हो कि तिनीहरू किनारसम्म गए, तिनीहरूले गुरूत्व आकर्षणको व्यवस्थालाई तोडे। प्रश्न उठ्छ के गुरूत्व आकर्षणको व्यवस्था नियम जसले तिनीहरूलाई तल मृत्युमा लगे तिनीहरूलाई जीवन दिन सक्छ? यसले सक्दैन। स्वाभाविक व्यवस्था तोडाईको पछि र मरेपछि जीवन दिन नसक्ने जस्तै मोसाको व्यवस्थाले जीवन दिन सक्दैन। बिल्डिङको तल सतह भुइँबाट मरिसकेपछि जीवित भई आएर परिस्थितिलाई विपरीत गर्न सक्नुहुन्न जस्तो हामी सिनेमामा देख्ने गर्छौ। जहाँ कहीँ पाप आउँछ मृत्युले निश्चय नै पछ्याउँछ। लघुकारी परिस्थितिको बारेमा पापको व्यवस्थाले केही जान्दैन, यसले करूणाको बारेमा केही जान्दैन। यसमा लचिलापन छैन, यो कठोर, निर्दय र परिवर्तन गर्न नसकिने कुरा छ। परमेश्वरको वचनले भन्छ जसले पाप गर्छ त्यही मर्छ। आदम र हवालाई परमेश्वरको अदनको बगैँचामा भन्नुभयो, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिँ नखानु, किनभने जुन दिन तैले त्यो खान्छस् त्यसै दिन त मर्नेछस्। अनि प्रस्थान 34:7 हामी देख्छौ कि कुनै किसिमको पनि अपराधलाई निर्दोष उहाँ ठहराउनु हुन्न। त्यसकारण सबैले पाप गरेका छन् र व्यवस्थाद्वारा हामी सबै मरेका छौ। व्यवस्थाले हामीलाई हत्या गर्यो। पाउले व्यवस्थालाई भन्छ मृत्युको सेवा, 2 कोरिन्थी 3:7। यो एक दोषको निन्दाको सेवा हो। व्यवस्थाले हामी सबैलाई दोषी तुल्याउँछ। के व्यवस्थाले जीवन ल्याउन सक्छ? अग्लो बिल्डिङको छतबाट झरेपछि जीवन ल्याउन नसके जस्तै व्यवस्थाले पनि जीवन ल्याउन सक्दैन। व्यवस्थाको योजना कहिले जीवन दिनलाई थिएन। मित्र, परमेश्वरको सामने हामी दोषी पापी हौं भन्ने कुरा हामीलाई देखाउनको लागि मात्र व्यवस्था दिइएको थियो। यो एकदम अद्भुत वाक्य हो। 22 पदमा भनिएको छ, तापनि येशु ख्रिष्टमाथिको विश्वासको प्रतिज्ञा विश्वास गर्नेहरूलाई मिलोस् भनेर नै धर्मशास्त्रले सबै कुरालाई पापको अधीन थुनेर राखेको छ। 23 पदमा भनिएको छ, तर विश्वास आउनुभन्दा पहिले नै पछिबाट प्रकट हुने विश्वासमा हामी थुनिएका भएर व्यवस्थाको अधीनमा हामी रहेका थियौं। विश्वास आउनुभन्दा पहिले मतलब अवश्य प्रभु येशु ख्रिष्टमा विश्वास हो जो हाम्रो निम्ति मर्नुभयो। 2 खण्डमा भनिएको छ, प्रभु येशु ख्रिष्ट नाउँजेलसम्म व्यवस्थामा कृपा थियो किनकि यससँग कृपा आसन थियो। यसको वेदी थियो जहाँ पापको लागि बलिदान ल्याउन सकिन्थ्यो र पाप क्षमा पाउन सकिन्थ्यो, त्यहाँ करूणा कृपा पाउन सकिन्थ्यो। सबै पापको बलिदानहरूले ख्रिष्टलाई संकेत गर्छ। पाउल भन्छन् विश्वास आउनभन्दा पहिले हामी व्यवस्थाको मुनि राखिएका थियौं। विश्वासलाई बन्द गरिएको थियो जुन बादमा प्रकट भयो। 24 पदमा भनिएको छ, यसैले विश्वासैबाट हामी धर्मी ठर्यौं भनेर हामीलाई ख्रिष्टमा ल्याउनलाई व्यवस्था त हाम्रो जिम्मावाल भएको हो। यो एक अनोखा भाग हो। पाउल साफसँग यहाँ बताइरहेका छन् कि मूसाको व्यवस्थाले उद्धार दिन सक्दैन। रोमी 4:5 हामीलाई बताउँछ, काम नगर्ने तर अधर्मीलाई धर्मी ठहराउनेमाथि विश्वास गर्नेलाई चाहिँ त्यसको विश्वास धार्मिकतामा गनिन्छ। उद्धारको लागि मानिसले गरेको काम परमेश्वरले अस्वीकार गर्नुभयो। परमेश्वर भन्नुहुन्छ कि हाम्रा धर्म कर्म फोहोर लुगाजै छन्, व्यवस्था पालनलाई परमेश्वर अस्वीकार गर्नुहुन्छ। व्यवस्थाले बचाउन सक्दैन, यसले केवल दोषी ठहराउन मात्र सक्छ। यो पापीहरूलाई बचाउन होइन तर तिनीहरू पापी हुन् भनी जानकारी दिनको लागि दिइएको थियो। व्यवस्थाले पापलाई हटाउँदैन, यसले पापलाई देखाउँछ। व्यवस्थाले पापबाट अलग राख्न सक्दैन किनकि पाप पहिले नै आइसकेको छ। व्यवस्थाले देखाउँछ कि मानिस होलिउडले उसलाई एक कृत्रिम परिकृष्ट प्रशिक्षित पापीको रूपमा प्रस्तुत गरेको जस्तो होइन। व्यवस्थामा मानिस वास्तवमा एक कुरूप पापी हो। परमेश्वरको वचन एक ऐना हो जसले हामी को हौं र के हौं देखाउँछ। त्यो हामी पापी हौं र त्यो हो हामी परमेश्वरको महिमा रहित हुन गएका छौं। त्यो नै व्यवस्थाले हामीलाई देखाउँछ। तर परमेश्वरलाई धन्यवाद होस् त्यस रगतले भरिएको स्रोतको लागि जुन येशु ख्रिष्टको शरीरबाट निकालिएको छ। त्यहाँ हाम्रो पापको दागलाई साफ गर्न सक्छौं। व्यवस्थाले खालि मानिस पापी छन् भनी मात्र देखाउँछ, यसले उसलाई कहिले सन्त बनाउँदैन। व्यवस्था यस कारणले दिएको थियो जस्तो पाउलले रोमीको पुस्तकमा भन्छन् कि हरेक मुख चुप रहोस् र सारा संसार परमेश्वरको इन्साफ पाओस्। यस कारण व्यवस्था हाम्रो स्कूल मास्टर थियो। पाउल भन्छन् यहाँ यसको उसको मतलब के हो अघि बताउनेछन् 25 पदमा। तर अब विश्वास आएको हुनाले हामी अझै जिम्मावालको अधीनमा छैनौं। जिम्मावाल युनानीमा ग्रीकमा पाइडागोगस र यसको मतलब स्कूलको शिक्षक होइन। स्कूल शिक्षक एक राम्रो शब्द हो तर पाउलको समयमा यसको अर्थ भिन्नै थियो। यसको मतलब एक नोकर वा दास हो जुन रोमी घरानाको एक भाग थिए। रोमी साम्राज्यमा आधा जति चाहिँ दास थिए। 120 मिलियनमा 60 मिलियन दास थिए। रोमन साम्राज्यको कुलीन घरानामा नोकरले बच्चाको रेखदेख गर्दथे। जब बच्चा त्यस घरमा पैदा हुन्थ्यो उसलाई नोकर वा दासको हातमा दिइन्थ्यो। उसले उसलाई बढाउँथ्यो, उसलाई सफा लुगा लगाइदिन्थ्यो, नुहाइदिन्थ्यो र अन्य आवश्यक बच्चालाई गर्नुपर्ने कुराहरू गरिदिन्थ्यो। जब बच्चा बढ्थ्यो र केही वर्ष भएपछि स्कूल जान शुरू हुन्थ्यो त्यस नोकरले उसलाई बिहान उठाउनु पर्थ्यो, पोसाक पहिराइदिनु पर्थ्यो र स्कूल लैजानु पर्थ्यो। त्यहाँ उसले पाइडागोगस नाम पाउँथ्यो। पेट शब्दले राख्नुपर्ने सरोकार पैताला हो र हामी यसबाट हाम्रो अंग्रेजी शब्द पेडल पाउँछौ। अनि एगागोसको मतलब हुन्छ डोर्याउनु। यसको मतलब कि उसले बच्चालाई हातमा समात्छ र स्कूलमा डोर्याउँछ र उसलाई स्कूलको शिक्षकको हातमा दिन्छ। यो नोकर वा दास उसलाई उसको निश्चित उमेरपछि पढ़ाउन शिक्षा दिन असमर्थन हुन्छन्। त्यसकारण उसलाई स्कूलमा ल्याइन्दछ। पाउल यहाँ के भनिरहेका छन् भने व्यवस्था हाम्रो पाइडागोगस हो। व्यवस्थाले भन्यो सानो बालक यो भन्दा अरू बढ़ी म तिमीलाई सहयोग गर्न सक्दिन। अब म तिमीलाई हातमा समाती ख्रिष्टको क्रूसमा ल्याउन चाहन्छु। तिमी हराएका गुमेको निन्दित पापी हौ, तिमीलाई मुक्तिदाताको जरूरत छ। व्यवस्थाको उद्देश्य मानिसलाई ख्रिष्टमा ल्याउनु हो तर व्यवस्था पालन गरेको छु भन्दै बताउँदै हिँड्नलाई होइन। तपाई जान्नुहुन्छ तपाईँ व्यवस्था पालन गर्न सक्नुहुन्न। सिर्फ तपाईँले त्यसलाई जान्नको लागि तपाईँको आफ्नै हृदयलाई जाँच गर्नुपर्छ। 26 पदमा भनिएको छ किनकि ख्रिष्ट येशूमा भएकोले विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका पुत्र हौ। पाउल हामीलाई बाँकी पदहरूमा 4 अध्यायको पहिलो भागमा ख्रिष्टमा विश्वास गरेपछि पाइने केही फाइदाहरू देखाउन गइरहेका छन् जुन हामी व्यवस्था मुनि कहिले पनि पाउन सक्दैनौ। व्यवस्थाले कहिले पनि विश्वासीलाई परमेश्वरको सन्तानको स्वभाव दिन सकेन। ख्रिष्टले त्यो गर्न सक्नुहुन्छ। ख्रिष्टमा विश्वासद्वारा मात्र हामीलाई परमेश्वरको सन्तान बनाइन्छ। यस पदमा उल्लेखित शब्द पुत्र हुइओस ग्रीक शब्दबाट हो, मतलब छोराहरू। सिर्फ ख्रिष्टमा विश्वासले मात्र न्याससंगत वैदिक परमेश्वरको छोराहरू बनाउँछ। मैले जोड दिनको निम्ति न्याससंगत वैदिक छोरा शब्द प्रयोग गरे किनकि परमेश्वरसँग भएका पुत्रहरू न्याससंगत वैदिक पुत्रहरू हुन्। ख्रीष्टमा विश्वासद्वारा तपाई परमेश्वरको वास्तविक पुत्र बनाइनु भएको छ। उद्धारको लागि जस्तै विश्वासको अतिरिक्त अरू केही थप कुरा होइन, तर सिर्फ विश्वासले तपाईलाई परमेश्वरको पुत्र बनाउँछ। अरू केही कुराले पनि तपाईलाई परमेश्वरको पुत्र बनाउँदैन, किनकि हामी परमेश्वरको पुत्रहरू हौं। कसरी? ख्रीष्ट येशूमा विश्वासद्वारा। पुरानो नियममा व्यवस्थाको अन्तर्गत इसरायलीहरू व्यक्तिगत तवरमा कहिले पुत्र थिएनन्, केवल दास थिए। परमेश्वरले पूरा राष्ट्रलाई इसरायल मेरो पुत्र भन्नुभयो, प्रस्थान 4:22। तर व्यक्तिगत तवरमा त्यस सामूहिक राष्ट्रलाई प्रत्येक व्यक्ति विशेषलाई कहिले पनि त्यो भन्नु भएन। बरु एक यहुदीलाई इसरायललाई यहोवाको दास भनिन्थ्यो। उदाहरणको निम्ति मोसा परमेश्वरसँग एकदम नजिकको सम्बन्धमा थिए, तरै पनि परमेश्वरले उसलाई भने मेरो दास मोसा। यहोशुआ 1:2 हामी देख्छौ त्यही उसको स्मृति लेख थियो। दाऊद परमेश्वरको इच्छा अनुसारको मानिस थियो, उसलाई पनि दाऊद मेरो दास भन्नुभयो। पहिलो राजा 11:38 मेरो मित्र, यदि तपाईँ व्यवस्थाको पालन गरे पनि जुन तपाईँ गर्न सक्नुहुन्न, तपाईँको धार्मिकता परमेश्वरको धार्मिकताको सामने अझै पनि नीच निम्न नै हुन्छ। देख्नुभयो, पुत्रत्वले उहाँको धार्मिकताको माग गर्दछ। नयाँ नियम हामीलाई निश्चित रूपमा भन्छ, तर जतिले उहाँलाई ग्रहण गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने हक दिनुभयो, अर्थात उहाँको नाउँमाथि विश्वास गर्नेहरूलाई। हामीलाई धेरै थोरै गरेर भन्दा केवल उहाँमा विश्वास गरेर परमेश्वरको पुत्रहरू हुने अधिकार दिएको छ। निकोदमस एक फारसी धार्मिक यहुदीहरूका शासक अति सावधान साथ व्यवस्थाको अनुसरण गर्थे, तरै पनि ऊ परमेश्वरको पुत्र थिएनन्। येशूले उनलाई भन्नुभयो कि तिमी नयाँ गरी जन्मनु आवश्यक छ। म स्पष्ट गर्न चाहन्छु, न त तपाईँको प्रार्थनाहरू, तपाईँको आधारभूत विभाजनहरू, तपाईँको उपहार नै तपाईँको बप्तिस्माले कहिले तपाईँलाई परमेश्वरको पुत्र बनाउँछ। केवल ख्रीष्टमा विश्वासले मात्र तपाईलाई परमेश्वरको पुत्र बनाउन सक्छ। अनि 27 भनिएको छ, किनकि ख्रीष्टमा बप्तिस्मा भए जति तिमीहरू सबैले ख्रीष्टलाई धारण गरेका छौ। म आशा गर्छु तपाई महसुस गर्नुहुन्छ कि यो पद पानीको बप्तिस्मा बारे संकेत छैन। पानीको बप्तिस्मा धर्मवेदि बप्तिस्मा थियो। त्यो म महसुस गर्छु कि त्यो प्रत्येक विश्वासीको निम्ति हो। म त्यो पनि विश्वास गर्छु, पानीको बप्तिस्माको ढंग डुबाउको हुनुपर्छ, किनकि डुबाउले वास्तविक बप्तिस्माको साफ तस्विर दिन्छ, जुन पवित्र आत्माको बप्तिस्मा हो। पवित्र आत्माको बप्तिस्मामा तपाईलाई विश्वासीहरूको समूहमा यानि बधनमा राख्दछ। 1 कुरन्थी 12:13 भनिएको छ, किनकि चाहे यहुदी होस्, चाहे ग्रीक, चाहे कमरा, चाहे फुक्का होस्, हामी सबै पनि एउटै शरीर भई एउटै आत्मामा बप्तिस्मा भयौं र सबैलाई एउटै आत्माबाट पिउनलाई दिइयो। यसको मतलब हामी जान्दछौ कि हामी वास्तविकता र सत्यतामा विश्वासीको समूह बधनमा मण्डलीमा राखिएका छौं, किनकि जतिले ख्रीष्टमा बप्तिस्मा भए ख्रीष्टमा राखिएका छन्। परमेश्वर तपाईलाई ख्रीष्टमा देख्नुहुन्छ, त्यसकारण उहाँ तपाईलाई पूर्ण देख्नुहुन्छ। 28 भनिएको छ, अब यहुदी ग्रीक कमरा थुक्का नर नारी छैनन्, किनभने तिमीहरू सबै ख्रीष्ट येशूमा एउटै हौ। यस विश्वासीहरूको समूहमा बदनमा त्यहाँ न त यहुदी छन् नै ग्रीक, ख्रीष्टमा जातिभेद छैन। कुनै पनि मानिस ख्रीष्टमा मेरा भाइहरू हुन् र मानिसको रंगलाई म वास्ता गर्दिन, जातलाई वास्ता गर्दिन, वर्गलाई वास्ता गर्दिन। यो उनको हृदयको रंग जसले मलाई प्रभावित गर्दछ। त्यहाँ धेरै गोरा मानिसहरू कालो हृदयसँग, ठूलो जातको सानो हृदयसँग घुमिरहेका छन् र तिनीहरू मेरा भाइ होइनन्। यो सिर्फ ख्रीष्ट येशूमा हामी एक बनाएका छौं। चाहे हामी कुन पृष्ठभूमिबाट नै किन नआएका हौं, परमेश्वरलाई धन्यवाद होस्। म प्रत्येक जाति समूहबाट पत्रहरू प्राप्त गर्छु, तिनीहरू मलाई भाई भन्छन् र तिनीहरूलाई म भाई भन्छु, किनकि हामी ख्रिस्टमा दाजु भाई हौं, हामी ख्रिस्टमा एक हौं र अनन्त कालसम्म हामी सँगै हुनेछौं। आगे भनिएको छ, त्यहाँ न त कमारा छन् नहि फुक्का, हाम्रो दिनमा मालिक र दास एक अर्कामा अन्तर छन्, तिनीहरूलाई एक साथमा ल्याउन सक्ने नै केवल ख्रिस्ट हुनुहुन्छ। अन्तिम खण्डमा भनिएको छ, त्यहाँ न त पुरूष नहि स्त्री, ख्रिस्टले एक गर्न सक्नुहुन्छ जुन महिला पार्टीले गर्न सक्दैन, उहाँ ख्रिस्टमा हामीलाई एक बनाउनुहुन्छ। कति महान कुरा यहाँ छ। 29 पदमा भनिएको छ, औ यदि तिमीहरू ख्रिस्टका हौ भने त तिमीहरू अब्राहमका वंश हौ र प्रतिज्ञा बमोजिमका हकवाला पनि हौ। मित्र, हामी कसरी अब्राहमको वंश हुन सक्छौ? अब्राहम विश्वासद्वारा उद्धार पाएको तथ्यको कारण हामी पनि विश्वासद्वारा नै उद्धार पाउँछौ। अब्राहमले सानो जनावरलाई बलिदानको लागि ल्याए, जुन आइरहेको परमेश्वरको पुत्रको सर्वोच्च बलिदानलाई देखाउँछ। मेरो समयमा ख्रिस्ट पहिले नै आइसक्नुभयो र म वापस इतिहासमा हेर्न सक्छु र भन्न सक्छु कि 2000 वर्ष पहिले परमेश्वरको पुत्र आउनुभयो र मेरो निम्ति क्रुसमा मर्नुभयो ताकि म जीवन पाउन सकूं र उहाँमा विश्वास गर्छु। केही समय पहिले एक यहूदी समूहको बीचमा बोल्ने मौका पाए र मैले आफ्नो भनाईलाई यो भन्दै शुरू गरे, यो मेरो निम्ति सधैँ खुशीको कुरा हो, अब्राहमका पुत्रहरूको सन्तानको बारेमा बोल्ने मौका पाए। तिनीहरू सबै मुस्कुराए। तब मैले यो कुरा आफ्नो कथनमा थपे, किनकि म पनि अब्राहमको पुत्र हुँ। तिनीहरू बिल्कुलै मुस्कुराएनन् त्यस कुरामा। अवश्य तिनीहरू मध्ये कसैको अनुहारमा प्रश्न चिन्ह थियो। यदि म ख्रिस्टियन हुँ र तपाईँ ख्रिस्टियन हुनुहुन्छ भने हामी ख्रिस्टमा छौं, तब हामी अब्राहमको सन्तान हौं र प्रतिज्ञा अनुसार हामी उत्तराधिकारी पनि हौं। कति महान कुरा छ।
2: साँच्चै नै दाइ, आजको अध्ययन पनि एकदमै धेरै आशिषमय रह्यो। आजको अध्ययनले चाहिँ हामीलाई स्पष्ट रूपमा बुझायो कि प्रतिज्ञा गरिएका ख्रिस्ट नाउन्जेल मानिसलाई मार्गदर्शन गर्नका लागि व्यवस्था दिएको रहेछ।
3: हो भाइ, तपाईँले एकदम सही कुरा भन्नुभयो। व्यवस्था मानिसलाई अपराध र पापको गम्भीरता देखाउन दिएको थियो ताकि मानिसहरू नाशको बाटो नजाउन्। यसले पाप हटाउँदैन तर पापलाई प्रकट गर्दछ।
2: साँच्चै नै दाई, अनि मैले पनि यो कुरा स्पष्टसँग बुझ्न पाए कि हामी आफ्नै सामर्थ्यले व्यवस्था पूर्ण रूपमा पालन गर्न सक्दैनौ र व्यवस्था पालन गरेर उद्धार पनि पाउन सक्दैनौ।
3: हो नि त भाइ, व्यवस्थाको उद्देश्य मानिसलाई ख्रिस्ट कहाँ ल्याउनु थियो। यसले हाम्रो उद्धार गर्दैन तर हामी पापी छौं भन्ने कुरा देखाउँछ। त्यसैले यदि हामी परमेश्वरका साँचो सन्तान बन्न चाहन्छौ भने त्यो केवल ख्रिस्ट येशूमाथि विश्वासद्वारा मात्र सम्भव छ।
2: साँच्चै नै भाइ, ख्रिस्ट नै हाम्रो उद्धारको केन्द्र हुनुहुन्छ। र आदरणीय श्रोताहरू, यदि आजको अध्ययनले तपाईँहरूलाई आशिषित तुल्याएको छ भने कृपया हामीसँग सम्पर्क गर्नुहोस् र तपाईँका आशिषहरू र सँगसँगै प्रार्थनाका विषयहरू छन् भने पनि हामीलाई अवगत गराउनको निम्ति नहिचकिचाउनुहोस्।
3: साँच्चै हामीहरूसँग तपाईँको प्रार्थनाको विषयहरू बाँड्न सक्नुहुन्छ। हामी तपाईँहरूको लागि निरन्तर रूपमा प्रार्थना गरि नै रहनेछौ। अन्तमा परमेश्वरको महान अनुग्रह, येशू ख्रिस्टको उदारपूर्ण कृपा र पवित्र आत्माको शान्ति र मार्गदर्शन हामी हरेकसँग सधैँ रहिरहोस्।
2: आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209707 0420 9797।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860258443।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915159।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा धादिङ।
6: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू,
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी, धादिङ।
3: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
3: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
4: ल टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 9843004337 र 0105090093 मा सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
6: संतान 437 र 010-590-0093 मा सम्पर्क गर्न होला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै

0: नसकेको, सड़क विस्तार र गुणस्तर कायम गर्ने तथा सड़क मरम्मतका काममा प्राथमिकता दिन नसकेको बताउनुभयो। सांसदहरूले देशलाई आर्थिक रूपमा माथि उठाउन विज्ञान र प्रविधिमा लगानी गर्नुपर्ने भए पनि विज्ञान प्रविधि र नव प्रवर्तनका लागि 4 अर्ब रूपियाँको हाराहारीमा मात्रै रकम विनियोजन भएको र धेरै बजेट साधारण खर्चले नै ओगटेकाले नव प्रवर्तनका क्षेत्रमा काम हुन कठिन देखिएको बताउनुभयो। सांसदहरूले न्यायको पहुँचबाट वञ्चित भएका विपन्न नागरिकलाई निशुल्क कानूनी सहायता उपलब्ध गराउन जम्मा 11,97,000 मात्रै रकम राखिएको, न्याय र कानूनको पहुँचमा नरहेका नागरिकलाई न्यायमा पहुँच पुर्याउन नगन्ने रकम छुट्याइएको भन्दै जनतालाई न्याय दिने गरी बजेट आउन नसकेको बताउनुभयो। सांसदहरूले बजेट निर्माणको समयमा सरकारले प्रणाली अनुसार नै बजेट आउने भने पनि त्यसो हुन नसकेको र जिल्लागत रूपमा विभेद हुने गरी सड़क लगायतका पूर्वाधार विकासको बजेट आएको बताउनुभयो। सांसदहरूले शिक्षा र स्वास्थ्यमा 3% र विद्युतमा 5% कर दिने कुराले आम मानिस मारमा परेको बताउनुभयो। सांसदहरूले सबै नागरिकमा स्वच्छ खानेपानी पुर्याउने, विद्युतको सहज आपूर्ति गर्ने, निर्माणाधीन जल विद्युत आयोजनाको काम समयमा नै सम्पन्न गर्ने विषय बजेटको प्राथमिकतामा पर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले अर्थ मन्त्रालयले योजना कार्यान्वयनतिर ध्यान पुर्याउन नसकेको, पूँजीगत खर्च बढ़ाउने र प्रभावकारी रूपमा बजेट परिचालन गर्नेतर्फ ध्यान दिन नसकेको बताउनुभयो। अर्थ मन्त्रालय आफैले खर्च गर्ने भनेर राखेका 7 विषयमा समेत वार्षिक कार्यक्रममा रकम नदेखिएकाले अर्थ मन्त्रालयको बजेट विनियोजन गर्ने तरिकामा पुनरावलोकन आवश्यक रहेको सांसदहरूले औल्याउनुभयो। सांसदहरूले पूर्वाधार विकासको क्षेत्रमा गरेको विनियोजन पर्याप्त नभएको भन्दै बजेट बढ़ाउन माग गर्नुभयो। सांसदहरूले मन्त्रालयमा आफूहरूले दर्ता गराएका योजनाहरू नसमेटिएको भन्दै बजेट विनियोजनमा पारदर्शिता र जवाबदेहिताको सिद्धान्त पालना हुनुपर्नेमा जोड़ दिनुभयो। यस्तै मन्त्रालयगत विनियोजन शीर्षकमाथि आज 11 सांसदहरूले खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। छलफलमा उठेका विषयमा भोलि सम्बन्धित मन्त्रीहरूले जवाब दिने कार्यक्रम रहेको छ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानूनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको बताउनु। समस्या समाधानका लागि असार 1 अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक राय सहितको सहमति प्राप्त भएको थियो। कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निशुल्क छात्रवृत्ति, स्नातकोत्तर तह डीएम एमसीएच समेतमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गराउने बाटो खुलेको छ। कार्यविधिले आयोगको तर्फबाट चिकित्सा शास्त्र अध्ययन गराउने शिक्षण संस्थालाई सबै तहमा स्नातकोत्तर तह डीएम एमसीएच समेतमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले हालसम्म 4 प्रदेश र 64 जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ। पछिल्लो विवरण अनुसार 609 स्थानीय तह 4363 वडामा अधिवेशन सम्पन्न भइसकेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मधेस प्रदेशको अधिवेशन स्थगन रहेको छ। यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालू रहेको रासोपाले जनाएको छ। रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन यही असार 7, 8 र 9 चितवनमा आयोजना हुने गरी तयारी तीव्र भइरहेको पार्टीले जनाएको छ। चीनको 4 दिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र चिनिया जनराजनैतिक परामर्श सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङ बीच भेटवार्ता भएको छ। उहाँहरूबीच आज बेजिङमा भएको भेटवार्तामा नेपाल चीन सम्बन्धका विविध आयामहरूका विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ। विशेषतः विकास, व्यापार, लगानी, पर्यटन तथा जनता जनता बीचको सम्बन्धलाई थप सुदृढ़ बनाउने विषयमा विचार आदान प्रदान भएको दूतावासले जनाएको छ। वहाँले नेपाली दूतावास बेजिङमा आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुनुहुने मन्त्री खनाल भ्रमण सम्पन्न गरी भोलि स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ। नेपालमा केही दिन मनसून शुरू ढिला हुने भएको छ। जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता बीबीटी पोखरेलले नेपालमा मनसून सरदर जून 13 प्रवेश गर्ने भए पनि अझै केही दिन ढिला हुने जानकारी दिनुभयो। मौसमविद पोखरेलले भूपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसून शुरू हुन केही दिन ढिला हुने सम्भावना रहेको जानकारी दिनुभयो। हाल प्रशान्त महासागरमा एल निनो विकसित भइसकेको र अझै बलियो हुने क्रममा रहेको छ, जसले गर्दा नेपालको मनसून आगमनमा समेत प्रभाव पर्ने र दक्षिण एसिया लगायत नेपालको मनसून कमजोर हुन सक्ने सम्भावना देखिएको उहाँले जानकारी दिनुभयो। स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न 202 सेवा प्रदायक अस्पताललाई बीमा भुक्तानीका लागि थप 91,18,94,000 भुक्तानी गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरिरहेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार यसअघि गत जेठको दोस्रो साता स्वास्थ्य बीमा दावी बापत 1,03,24,77,000 रूपियाँ भुक्तानी गरिएको थियो। सहप्रवक्ता अधिकारीका अनुसार सरकारले विगतका वर्षदेखि बाँकी रहेको बीमा दावी तथा विपन्न नागरिकको औषधि उपचार सम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ। सरकारले ओभर द टप ओटीटी प्लेटफर्मलाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ। सूचना तथा संचार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली 2052 संशोधन गर्दै डिजिटल प्रसारण प्रणाली अन्तर्गत सञ्चालन भइरहेका ओटीटी सेवा प्रदायकहरूलाई कानूनी रूपमा नियमन गर्ने व्यवस्था गरेको हो। हिजो राजपत्रमा प्रकाशित संशोधित नियमावली अनुसार अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने विदेशी तथा स्वदेशी ओटीटी प्लेटफर्महरूले अनुमति लिनुपर्नेछ। यससँगै वर्षौंदेखि अनौपचारिक रूपमा सञ्चालन भइरहेका डिजिटल स्ट्रीमिङ सेवा तथा ओटीटी प्लेटफर्महरू पहिलो पटक स्पष्ट कानूनी संरचनाभित्र आउने भएका छन्। डिजिटल माध्यम विस्तारसँगै परम्परागत प्रसारण प्रणाली भन्दा बाहिर रहेका प्लेटफर्महरूलाई पनि समान नियमनको दायरामा ल्याउनु आवश्यक रहेको भन्दै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले ओटीटी प्लेटफर्मलाई नियमनको दायरामा ल्याउन नीतिगत पहल थाल्नु भएको थियो। मन्त्रालयले आन्तरिक गृह कार्यपछि नियमावलीमा संशोधन गरेको हो। संशोधित व्यवस्था अनुसार अनुसूची 3(k)मा डाउनलिंक गरिने ओटीटी विदेशी कार्यक्रम तथा ओटीटी प्लेटफर्म सम्बन्धी विवरण अनिवार्य गरिएको छ। यस अन्तर्गत अब विदेशी ओटीटी सेवा प्रदायक वा डिजिटल कार्यक्रम वितरण गर्ने संस्थाले नेपालभित्र प्रसारण गर्न अनुमति लिनुपर्ने हुन्छ। नेपाल डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाण्डुमा सम्पन्न भएको छ। बैठकको सह अध्यक्षता परराष्ट्र मन्त्रालयका युरोप महाशाखाका प्रमुख तथा सहसचिव गणेश प्रसाद ढकाल र डेनमार्कको परराष्ट्र मन्त्रालय अन्तर्गत एसिया ओसिनिया ल्याटिन अमेरिका तथा क्यारेबियन विभागका निर्देशक क्रिस्टियन गोभियास वायर टाइगेन्सले गर्नुभएको थियो। दुवै पक्षले सन् 2027 नेपाल डेनमार्क कूटनीतिक सम्बन्ध स्थापनाको 60 वार्षिक उत्सव मनाउने सहमति गरेका छन्। विदेश गएर फर्केकाहरूले गाउँमा नै होमस्टे सञ्चालन गरेपछि अहिले पोखरा 23 बराङ गाउँका स्थानीयहरू पर्यटकको पर्खाईमा छन्। बराङमा योग आश्रम स्थापना भएपछि त्यस क्षेत्रमा पर्यटकहरूको चहल पहल बढ़न थालेसँगै स्थानीयहरू पनि होमस्टेतर्फ आकर्षित हुन थालेका हुन्। कास्कीबाट संवाददाता गौरव त्रिपाठीको रिपोर्ट।
1: पर्यटकको पर्खाईमा बसेको छ बराङ गाउँ। छिटिक्क बनेका घरवास, पोखरा 23 रहेको घाटीछिना बराङ सामुदायिक होमस्टे 2076 सालमा विदेश गएर फर्केका स्थानीयहरूले सञ्चालन गरेको होमस्टे हो। यस क्षेत्रमा पर्यटकहरूको चहल पहल बढ़ेको मात्रै छैन, नजिकै रहेको बराङ होमस्टे पनि चहल पहल बढ़न थालेपछि स्थानीयहरू उत्साहित बनेका छन्। जीर्ण रहेको घरहरूलाई पुननिर्माण गरी नयाँ घरहरू निर्माण गरिएका छन्। 11 घरमा पाउनका लागि घरवासहरू निर्माण गरिएको छ। जहाँ 45 भन्दा धेरै व्यक्ति एकैसाथ राख्न सक्ने क्षमता रहेको होमस्टे सञ्चालक समितिका अध्यक्ष धर्मदत्त पराजुली बताउनुहुन्छ।
2: श्रीमानहरू विदेश गर्ने, श्रीमतीहरू घर आउने, आफ्नो घर काम गर्ने, पैसा जति खाई खर्चमा लागि खर्च भयो भने आफ्नो पैसा एक घरको 1,000
1: होमस्टेमा भएको आमदानी बराङवासीले गाउँकै सेवाका लागि खर्च गर्ने गरेका छन्। गाउँमा कोहीलाई ठूलो रोग लागे, विद्यालयहरूका भौतिक संरचना निर्माण गर्नु परे बराङ होमस्टेले सहयोग गर्ने गरेको छ। धेरै मानिसहरू आफ्नो ग्रामीण गाउँको झल्को लागेर न्यास्रो मान्ने गर्छन्। केही न्यास्रो पनि मेटाउन गाउँको झल्को आउने बराङ गाउँकै अर्ग्यानिक उत्पादनहरूको स्वाद चाख्न पर्यटकहरूको रोजाई बन्न सक्ने नयाँ गन्तव्य बनेको छ। गाउँमा युवा देख्न मुस्किल छ। भएका युवा पनि बजार र विदेशमुखी भएकै कारण गाउँ सुनसान जस्तै थियो। पुराना घरहरूलाई मर्मत र नयाँ घरहरू थपेर होमस्टे सञ्चालन गरेपछि स्थानीय महिलाहरूलाई आर्थिक रूपमा केही सहज मात्र भएको छैन। पहिला सानो सानो घर खर्चको लागि पनि श्रीमानसँग पैसा माग्न हात फिजाउनु परेको थियो। तर अहिले आफैसँग हुने गरेको होमस्टे सञ्चालक समितिकी सचिव चन्द्रकला केसी बताउनुहुन्छ।
3: हामीले यही अर्ग्यानिक खेती गर्ने र होमस्टे खोलेपछि अब पाहुनाहरू आउनुहुन्छ, उहाँहरूलाई हामीले अर्ग्यानिक खाना खुवाउनु पाइन्छ र हामी पनि बिजी भइन्छ, आयो भयो भने हामीलाई पनि लाभदायक हुन्छ।
1: धेरै ठाउँका होमस्टे डुल्दा आफ्नोमा केही कमी रहेको र आगामी दिनमा सुधारका प्रयास समेत गर्ने उनीहरूको प्रतिबद्धता छ। गाउँमा नै केही गर्न खोज्ने यस्ता मनोहरूलाई राज्यले पनि सक्दो सहयोग गरेर पहल कदमी लिनुपर्छ। गौरव त्रिपाठी।
0: प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको आजको बैठकमा यातायात क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती र सुधारका विषयमा छलफल भएको छ। बैठकमा सांसदहरूले सार्वजनिक यातायातको गुणस्तर, सड़क सुरक्षाको अवस्था, सवारी व्यवस्थापन, यात्रुको सुविधा जस्ता विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले बढ़दो सवारी चाप व्यवस्थापन, सड़क दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र यातायात सेवालाई थप व्यवस्थित बनाउन सरकार अग्रसर हुनुपर्नेमा जोड़ दिनुभयो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेश काफ्रेले ट्राफिक नियम उल्लंघनका घटना दिन प्रतिदिन बढ़ेकाले विद्यालय तहको पाठ्यक्रममै ट्राफिक नियम र सड़क सुरक्षाको विषय समावेश गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। त्यसै गरी नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले सरकारले सार्वजनिक यातायातको लगानी सुनिश्चित गर्नुपर्ने, सड़कको अवस्था अनुसार सवारी साधन चल्ने व्यवस्था गर्नुपर्ने र देशैभर सार्वजनिक सवारी साधनको पार्किङका लागि आवश्यक स्थान तोक्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले ग्यालरी बैठक भवनको ऐतिहासिक र पुरातात्विक स्वरूप झल्किने गरी पुननिर्माण गर्नुपर्ने बताउनु भएको छ। आज बसेको समितिको बैठकमा सांसदहरूले ग्यालरी बैठक भवनमा रहेका पुराना तथा ऐतिहासिक मान्यताले महत्वपूर्ण इट्टा वस्तु चित्र तथा संरचनाको संरक्षणका लागि विशेष योजना आवश्यक रहेको बताउनुभयो। ग्यालरी बैठक पुरानो संसद भवन निर्माणको कार्ययोजना सम्बन्धी छलफलमा सांसदहरू ले भवनलाई अपाङ्ग मैत्री, प्रविधि मैत्री तथा आपतकालीन अवस्थासँग सामना गर्न सक्षम संरचनाका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले युरोपेली नवशास्त्रीय शैलीबाट प्रेरित भएर निर्माण गरिएको ग्यालरी बैठक भवन पुरातात्विक सम्पदाका रूपमा रहेकाले पुननिर्माणका लागि पर्याप्त बजेट व्यवस्थापन आवश्यक रहेको बताउनुभयो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारी आबद्ध संघ संगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन दिएको छ। कार्यालयका प्रशासकीय अधिकृत तीर्थराज कटेलले त्यस्ता कार्यालयहरू 7 दिनभित्र हटाउन निर्देशन दिइएको जानकारी दिनुभयो। प्रशासन कार्यालयले संस्था दर्ता ऐन 2034 बमोजिम दर्ता भएका कुनै पनि संघ संस्थाहरूका त्यस्ता प्रकृतिका कार्यालयहरू 7 दिनभित्र हटाई अन्यत्र निजी वा भाड़ामा लिइएको भवनमा स्थानान्तरण गरी सोको जानकारी कार्यालयलाई दिन भनेको छ। यस्तै सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायले पनि यस्ता प्रकृतिका संघ संस्थाको बोर्डहरू तथा संरचनाहरू आफ्नो कार्यालय हाताबाट हटाई त्यस्ता संघ संस्थाहरूले ओगटेको भाग क्षेत्रहरू खाली गराउन निर्देशन दिएको छ। मधेश प्रदेशका जिल्लाहरूमा 1-5 वर्षसम्मका बालबालिकाहरूलाई अषाढ 4 गते आयुर्वेदको स्वर्ण बिन्दु थोपा खुवाउने अभियान थालिएको छ। बालबालिकाको पोषण अवस्थामा सुधार गर्न, रोगसँग लड्ने क्षमताको विकास तथा स्मरण शक्ति वृद्धि गर्न स्वर्ण बिन्दु थोपा महत्वपूर्ण भएको आयुर्वेदका चिकित्सकहरूको भनाइ छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
4: सुन्दा पोलियो थोपा खुवाउने जस्तै लागे पनि यो आयुर्वेदका अचूक पोषणयुक्त थोपा रहेको छ। मधेसका आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको संयोजनमा मधेसका 8 वटै जिल्लाहरूमा एकसाथ स्वर्ण बिन्दु थोपा खुवाउन थालिएको हो। 1-5 वर्षसम्मका बालबालिकालाई उमेर अनुसारको स्वर्ण बिन्दुको थोपा खुवाउने बताउँदै आयुर्वेदका महिला स्वास्थ्य कर्मी विष्णु कुमारी शाह,
5: स्मरण शक्तिहरू बढी भएको
4: छ। स्वर्ण बिन्दु थोपाको महत्वका विषयमा आयुर्वेदका चिकित्सक डाक्टर नन्द किशोर कुशवा,
6: यो स्वर्ण बिन्दु के हो भने हाम्रो परापूर्व कालदेखि नै स्वर्ण भस्म र ब्राह्मणी घृत मिसाएर चाहिँ एउटा हामी थोपा बनाउँछौ, रोग बनाउँछौ र त्यसलाई चाहिँ हामी जन्मदेखि 5 वर्षसम्मको बच्चालाई चाहिँ खुवाउने एक किसिमको थोपा हो, पोलियो थोपा जस्तै यो पनि चाहिँ एउटा थोपा हो। यसलाई चाहिँ हामीले हरेक महिना पुष्य नक्षत्रमा फौदायले के गर्छ भने बच्चामा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, बच्चाको पाचन क्रियालाई ठिक पार्छ, बच्चाको स्मरण शक्तिलाई बढाउँछ, बच्चाको समग्र हेल्थलाई चाहिँ राम्रो गर्छ।
4: शुद्ध स्वर्ण भस्म मह गाईको घिउ ब्राह्मणी घृत सहितको जडीबुटी मिसाएर तयार पारिएको स्वर्ण बिन्दु खुवाउने विषयमा अभिभावकहरू पनि उत्सुक रहनु भएको छ। बाल बालिकाको समग्र विकासका लागि स्वर्ण बिन्दु थोपा महत्वपूर्ण भएको बताउँदै प्रदेश आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जनकपुर धामका प्रमुख वरिष्ठ आयुर्वेद चिकित्सक डाक्टर महारुद्र ठाकुर,
7: एक वर्षदेखि पाँच वर्षसम्मको बच्चालाई पुष्य नक्षत्रको दिन उसको उमेर अनुसार एक वर्षदेखि दुई वर्षलाई दुई थोपा, दुई वर्षदेखि पाँच वर्षलाई चार थोपा खुवाउने छ।
4: मध्य प्रदेशमा बाल बालिकाहरूमा पोषणको अवस्था भयावह भएकाले पनि सुधार ल्याउनका लागि यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास गरिएको छ। अजय कुमार झा, सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, जनकपुर धाम।
0: नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल 2026 हेर्न सकिने भन्दै प्रचार गरिएका अनावश्यक तथा शंकास्पद एपहरू डाउनलोड तथा इन्स्टल नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिलीप कुमार गिरीद्वारा जारी विज्ञप्तीमा पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन माध्यम मार्फत विश्वकप 2026 हेर्न सकिने भन्दै एण्ड्रोइड एप इन्स्टल गर्न लगाउने, विभिन्न प्रकारका अनुमति माग्ने र त्यसको दुरूपयोग गरी मोबाइल बैंकिङ एप ह्याक गरेर आर्थिक ठगी गर्ने गतिविधि बढ़दै गएको उल्लेख गरिएको छ। साइबर ब्यूरोले एपीके त्यसै गरी ईएक्सई बट ईएस लगायत अनावश्यक तथा अपरिचित फाइलहरू डाउनलोड गरी इन्स्टल नगर्न समेत पनि सचेत गराएको छ। साथै बैंक तथा वित्तीय संस्थाहरूको आधिकारिक सूचना र निर्देशनका आधारमा मात्र बैंकिङ प्रणाली अपडेट गर्न अनुरोध गरिएको छ। म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर तीनमा अवस्थित सेउलुङ बस्ती पहिरोको उच्च जोखिममा परेको छ। टाक्से खोलाको फेरीदेखि शुरू भएको पहिरो बस्तीसम्मै पुगेपछि 20 घर पहिरोको जोखिममा परेको स्थानीय रविन खत्रीले जानकारी दिनुभयो। मालिका गाउँपालिका वडा नम्बर तीनका वडा अध्यक्ष मोती प्रसाद बुढाले गाउँपालिकाका प्राविधिक टोलीबाट पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरिए पनि प्रतिकूल र कठिन भूगोलका कारण तत्काल रोकथाम भने हुन नसकेको बताउनुभयो। जोखिममा रहेका घर परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरणका लागि पहल गरिएको उहाँले जानकारी दिनुभयो। सिराहा जिल्ला प्रहरीले विभिन्न स्थानबाट नदीजन्य वस्तु अवैध रूपमा उत्खनन तथा ओसार पसारमा प्रयोग भएका एउटा स्काभेटर सहित 10 टिफर नियन्त्रणमा लिएको छ। प्रहरीले सिराहा नगरपालिका 13 गमहरिया स्थित कमला नदीबाट एउटा स्काभेटर र टिफर नियन्त्रणमा लिएको छ भने गोलबजार नगरपालिकाबाट 8 टिफर नियन्त्रणमा लिएको छ। नदीजन्य वस्तु अवैध उत्खनन भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी त्यस ठाउँमा पुगेपछि सबै टिफर चालक सवारी साधन छाडेर भागेका प्रहरीले जनाएको छ। अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनन सहित सबै मोर्चामा युद्ध अन्त्य हुनुपर्ने इरानले जनाएको छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले मध्य पूर्वका विभिन्न मोर्चामा जारी संघर्ष अन्त्य नभएसम्म कुनै पनि समझदारी पूर्ण मान्न नसकिने बताउनुभयो। सरकारी टेलिभिजनमा विदेशी कूटनीतिज्ञहरूसँगको ब्रिफिङमा अराघचीले लेबनन सहित सबै मोर्चामा युद्धको तत्काल र स्थायी अन्त्य नै सबैभन्दा महत्वपूर्ण शर्तका रूपमा अघि सार्नु भएको छ। यो टिप्पणी तेहरान र वाशिङटन बीच फेब्रुअरी 28 मध्य पूर्व युद्ध अन्त्य गर्ने उद्देश्य सहित समझदारी ज्ञापन पत्र घोषणा आएपछिको हो। इरानको सर्वोच्च नेताको हत्यापछि इरान समर्थित हिजबुल्लाहले इजरायलमाथि रकेट आक्रमण गरेसँगै लेबनन मार्चको शुरूआतमा युद्धमा तानिएको थियो। त्यसपछि इजरायलले लेबननमा सैन्य कार्यवाही र स्थल आक्रमण तीव्र बनाएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने इजरायली सेना आवश्यक परेसम्म लेबनन, सिरिया र गाजामा रहने बताउँदै आउनु भएको छ। अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको मोजावे मरूभूमिमा रहेको एयरफोर्स बेसमा परीक्षण उडानका क्रममा अमेरिकी वायुसेनाको B-52 बम वर्षक विमान दुर्घटना हुँदा 8 मृत्यु भएको छ। टेकअफ गरेको केही समयमै भएको उक्त दुर्घटनापछि विमानमा आगलागी भएको र मरूभूमि क्षेत्रमा ठूलो क्षति पुगेको अधिकारीहरूले पुष्टि गरेका छन्। विमान निर्माता बोइङले पनि आफ्ना दुई कर्मचारी विमानमा रहेको पुष्टि गरेको छ। अधिकारीहरूले सबै 8 ज्यान गएको बताएका छन्। अब आर्थिक समाचार, भुवन आचार्यबाट।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: चालू आर्थिक वर्षको 11 महिनामा संघीय सरकारले 10,79,63,47,00,000 रूपियाँ बराबर राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्षको 11 महिनामा राजस्व संकलन लक्ष्यको 73.06% मात्रै भएको छ। सरकारले चालू आर्थिक वर्षमा 14,80,00,000,000 राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। यस अवधिमा संघीय सरकारले कर राजस्व शीर्षकमा 13,25,58,39,00,000 राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा 11 महिनाको अवधिमा लक्ष्यको 74.03% अर्थात 9,79,68,78,00,000 राजस्व संकलन भएको छ। चालू आर्थिक वर्षको 11 महिनामा गैर कर राजस्वतर्फ 1,54,41,61,00,000 राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको 64.73% अर्थात 9,94,69,00,000 राजस्व संकलन भएको छ। चालू आर्थिक वर्षको 11 महिनामा 74,61,00,000 रूपियाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी नेपालमा भित्रिने प्रतिबद्धता प्राप्त भएको छ। उद्योग विभागका अनुसार जेठ मसान्तसम्म आएको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भने कमी हो। गत आर्थिक वर्षको जेठसम्म 60,60,00,000 रूपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको थियो। चालू आर्थिक वर्षको साउनमा सबैभन्दा धेरै 20,00,000,000 रूपियाँ भन्दा बढी लगानी प्रतिबद्धता प्राप्त भएको थियो। भदौको आन्दोलनपछि वात्तै घटेको लगानी प्रतिबद्धता पछिल्ला महिनामा भने स्थिर देखिएको छ। विभागका अनुसार जेठ महिनासम्म अटोमेटिक रूटबाट 7,71,00,000,000 र अप्रुभल रूटबाट 39,90,00,000,000 लगानी प्रतिबद्धता आएको छ। यस अवधिमा कुल 914 उद्योगहरू दर्ता भएका छन्। जेठ महिनामा मात्रै 2,29,00,000,000 रूपियाँ बराबरको लगानी प्रतिबद्धता भएको छ। यस अवधिमा 186 उद्योग दर्ता भएको विभागले जनाएको छ। देशभरका भूमि प्रशासन कार्यालयहरूले गत जेठ महिनामा 5,24,42,51,000,000 राजस्व संकलन गरेका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका 138 भूमि प्रशासन कार्यालयहरूले सेवा करबाट 28,66,32,00,000 रकम संकलन गरेका छन्। त्यस्तै रजिस्ट्रेशन दस्तुरबाट 2,78,51,00,000 पूँजीगत लाभकरबाट 2,12,31,00,000 संकलन भएको छ। विभागले वैशाख महिनामा देशभरका मालपोत कार्यालयहरूले कुल 6,26,38,29,00,000 बराबरको राजस्व संकलन गरेको जनाएको छ। चालू आर्थिक वर्षमा कोशी प्रदेशमा चिया तथा कफीको उत्पादनमा वृद्धि भएको देखिएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार कोशीमा चिया 0.9 र कफी 17.6% उत्पादन वृद्धि भएको उल्लेख छ। राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन अनुसार कोशी प्रदेशको समग्र कृषि बाली उत्पादन 4.4% घटेको छ। गत आर्थिक वर्षको सोही अवधिमा त्यस्तो उत्पादन 7% वृद्धि भएको थियो। खाद्यान्न नगदे तथा अन्य बाली उत्पादनमा धानको उत्पादन 4% घटेको छ भने मकै 0.3, गहुँ 2.5, कोदो 0.3, जौ 13.7, फापर 2.51 र आलु 2% वृद्धि भएको प्रतिवेदनमा जनाइएको छ।
0: अब खेल समाचार रमेश टमटाबाट।
10: फिफा विश्वकप 2026 अन्तर्गत आज राति फ्रान्स र सेनेगल बीच खेल हुँदैछ। नेपाली समय अनुसार राति पाउने 1 बजे न्यूयोर्क स्थित न्यू जर्सी स्टेडियममा खेल हुनेछ। विश्वकपमा फ्रान्स 2 पटकको विश्वकप विजेता हो, त्यसैले पनि सेनेगललाई खेल चुनौतीपूर्ण हुने खेल प्रेमीहरूले अनुमान गर्न सक्छन्। अर्को खेल भोलि बिहान 7:15 अर्जेन्टिना र अल्जेरिया बीच हुनेछ। यस्तै न्यूजील्याण्ड र इरानले फिफा विश्वकपको पहिलो खेलमा आज बराबरी खेल्दै अङ्क पाडेका छन्। अमेरिकाको लस एन्जल्स स्टेडियममा आज बिहान भएको खेलमा न्यूजील्याण्ड र इरानले 2-2 गोलको बराबरी खेले। समूह जीको पहिलो खेलमा न्यूजील्याण्ड 2 पटक लिएको अग्रता जोगाउन नसक्दा अङ्क बाँड्न बाध्य भयो। प्रतिस्पर्धात्मक खेलमा न्यूजील्याण्डका लागि दुवै गोल एलिजा जस्टले गरे। उनले 7 र 54 मिनटमा गोल गरेका थिए। यस्तै इरानका लागि रामिन रेजाइनले 32 र मोहम्मद मोहेबीले 64 मिनटमा गोल गरे। बराबरी सँगै दुवै टोलीले 1-1 अङ्क बनाएका छन्। यस्तै यही समूहको अर्को खेलमा बेल्जियम र इजिप्टले पनि 1-1 गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्। फिफा विश्वकप 2026 अन्तर्गत समूह एचको उरुग्वे र साउदी अरब बीचको खेल बराबरीमा टुङ्गिएको छ। अमेरिकाको फ्लोरिडा स्थित मियामी स्टेडियममा आजै बिहान भएको खेलमा दुवै टोलीले 1-1 गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन्। खेलको 41 मिनटमा साउदीले पहिलो अग्रता लिएको थियो। अन्तत खेल 1-1 गोलको बराबरीमा सकिएको छ। यस खेलसँगै समूह एचमा 4 टोलीले पहिलो खेलपछि समान 1-1 अङ्क जोड़ेका छन्। तेस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिता भोलि असार 3 गतेदेखि औपचारिक रूपमा शुरू हुने भएको छ। प्रदेशको युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास परिषदको आयोजनामा खेलकुदको विकास र खेलाड़ीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना हुन लागेको हो। यसअघि जेठ 24 देखि 30 गतेसम्म आयोजना गर्ने निर्णय भए पनि आन्तरिक तयारीका कारण प्रतियोगिता सारिएको थियो। प्रतियोगिताको औपचारिक उद्घाटन भोलि दिउँसो 4 बजे हेटौडा स्थित गौरीटार रंगशालामा हुनेछ। प्रतियोगिताको समापन असार 9 गते हुने परिषदका सदस्य सचिव दीपक लामाले जानकारी दिनुभयो।
0: अब मौसम। आगामी 24 घण्टामा कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहनुको साथै कोशी प्रदेशको तराईका थोरै स्थानहरू तथा मध्य प्रदेशको 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.7, न्यूनतम 20.4, वर्षा 8.7 मिलिमिटर, काठमाडौँको अधिकतम 30.5, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा 5 फुट, पोखराको अधिकतम 31.8, न्यूनतम 19 डिग्री सेल्सियस, वर्षा 20 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 35.4, न्यूनतम 23.6 र दिपालको अधिकतम तापक्रम 36.5, न्यूनतम 20.4 डिग्री सेल्सियस। अन्तिम प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत शीर्षकमाथि आज पनि छलफल। छलफलमा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले भोलि जवाफ दिनुहुने। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत। नेपालमा मनसून शुरू हुन केही दिन ढिला हुने मौसम विज्ञान विभागको अनुमान। मध्य पूर्वमा जारी सबै संघर्ष अन्त्य नभएसम्म अमेरिकासँगका कुनै पनि समझदारी पूर्ण मान्न नसकिने इरानका विदेश मन्त्री अब्बास अरागचीको भनाई र फिफा विश्वकपमा आज राति फ्रान्स र सेनेगल बीच प्रतिस्पर्धा हुँदै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
11: तपाई रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
12: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 मा म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। ई पासपोर्ट घोटाला प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ, नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रकरण सुनवाई हेर्दा हेर्दैमा भोलि पुनः बहस हुने, पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक संजीव गौतम पूर्वपक्षका लागि जेल चलान,
1: विभागको महानिर्देशक कृषिराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई चाहिँ हिजोको मितिदेखि चार दिन म्याद थप भएको छ।
0: सरकारी भवनमा रहेका ट्रेड युनियन कार्यालय सात दिनभित्र हटाउन निर्देशन, म्यान पावर कम्पनीसँग विदेश पठाइएका कामदारको विवरण माग, मनसून भित्रिन अझै केही दिन लाग्ने,
2: मनसून नेपालमा भित्रिने औसत मिति जुन 13 हो तर यो वर्ष विभिन्न कारणहरू जस्तै प्रशान्त महासागरमा विकसित एल्निनोको अवस्थाका कारण पनि।
0: चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान कार्यविधि 2083 स्वीकृत, निशुल्क छात्रवृत्तिका लागि शिक्षण संस्थालाई अनुदानको वितरणको बाटो खुल्यो, निशुल्क स्वास्थ्य पोर्टल सेवा प्रभावकारी बन्दै सेवा लिनेको संख्या 1200 नाग्यो,
3: कुन अस्पतालमा आफू त्यो विपन्न असहाय व्यवहारिसी वर्गमा परेकोमा सेवा पाइन्छ अथवा कहाँ त्यो संसारको 10% हाम्रो लागि छुट्याएर राखेको सेवा खाली छ भन्ने जानकारी पनि हुने।
0: र फ्रान्समा जारी G7 बैठकमा अमेरिका र इरान बीचको शान्ति सम्झौतामाथि विश्व नेताहरूको चासो, फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: संघीय संसदमा बजेट माथिको छलफल चलिरहेका बेला प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरूको अनुपस्थिति लोकतान्त्रिक उत्तरदायित्वप्रति गम्भीर प्रश्न हो। जनताका प्रतिनिधिले उठाएका जिज्ञासा र सुझाव सुन्न सरकार स्वयं उपस्थित हुनु संसदीय मर्यादाको आधारभूत दायित्व हो। नयाँ राजनैतिक संस्कृतिको बाचा गरेका दलका नेतृत्वबाट समेत पुरानै प्रवृत्तिको निरन्तरता देखिनु निराशाजनक छ। यसले संसदप्रतिको सम्मान कमजोर बनाउने मात्रै होइन, प्रतिपक्षलाई सरकारको जवाफ त्यहितामाथि प्रश्न उठाउने अवसर पनि दिन्छ। सरकार र मन्त्रीहरू संसदप्रति थप जिम्मेवार र उत्तरदायी बन्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: विद्युतीय राहदानी ई पासपोर्ट छपाईमा अनियमितता, कर छली तथा भ्रष्टाचार जन्य गतिविधिमा संलग्न रहेको आशंकामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्याललाई आज विभागबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाएको हो। विशेष अदालतले महानिर्देशक अर्याल र विभागका निर्देशक सुनिल कुमार केसीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। फ्रान्सेली कम्पनी सिंगापुरको एजेन्ट र नेपालको सब कन्ट्राक्टर बीचको शंकास्पद नेक्सको बारेमा समाचार प्रकाशित भएपछि दबावमा परेको अख्तियारले यही विषयमा थप अनुसन्धानका लागि महानिर्देशक अर्याललाई पक्राउ गरेको हो। ई पासपोर्ट ठेकामा स्वाभाविक रूपमा 12.25% कमिशन दिएको, ठेक्का प्रक्रियामा सेटिङ गरिएको तथा कानूनी प्रक्रिया उल्लंघन गरेर कम्पनीलाई ठेक्का दिलाइएको आरोप समेत अनुसन्धानको केन्द्रमा छ। यसैबीच पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको कथित भ्रष्टाचार तथा अनियमितता प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक संजीव गौतमलाई विशेष अदालतले पूर्वाक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरूको इजलासले आज उक्त आदेश जारी गरेको हो। अख्तियारले गौतममाथि विमानस्थल निर्माणका क्रममा करिब 8.95 करोड़ रूपियाँ भन्दा बढ़ी सरकारी रकम हिनामिना गरी प्राधिकरणलाई आर्थिक हानि पुर्याएको आरोप लगाएको सीआईएनसँग कुरा गर्दै विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले बताउनुभयो।
1: राजधानी विभागको राजधानी छपाईमा अनियमितता गरेको भन्ने कसुरमा त्यहाँको विभागको महानिर्देशक कृषिराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई चाहिँ पक्राउ गर्नुभएको रहेछ। आज म्याथ थपको लागि आउनुभएको थियो, त्यसमा चाहिँ चार दिन म्याथ थप भएको छ, हिजोको मितिदेखि चार दिन म्याथ थप भएको छ एउटा होइन। अनि अर्को चाहिँ पोखरा नेपाल नागरिक उड्डयन प्राधिकरणको तत्कालीन महानिर्देशक संजीव गौतमलाई चाहिँ थुनसेक आदेशमा चाहिँ थुनामा पठाउने आदेश भएको छ एउटा।
5: अदालतको आदेशसँगै गौतम अब मुद्दाको अन्तिम फैसला नआउँदासम्म थुनामै रहनेछन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै सम्बन्धित यो मुद्दा पछिल्लो समय चर्चित भ्रष्टाचार प्रकरण मध्ये एक मानिएको छ। नक्कली भूटानी शरणार्थी प्रकरण सम्बन्धी जिल्ला अदालत काठमाण्डुमा सुनवाई भइरहेको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। पाँच दिनदेखि सुनवाई भइरहेको यो मुद्दा हेर्दा हेर्दैमा भोलिका लागि पेशी तोकिएको हो। गत जेठ 27 गतेदेखि यो मुद्दा न्यायाधीश तेज बहादुर खड्काको इजलासमा सुनवाई भइरहेको छ। न्यायाधीश खड्काले भूटानी शरणार्थी मुद्दा प्रकरणको फाइल अध्ययन गर्न समय लाग्ने भएका कारण आज अपरान्हपछि सुनवाई रोकेर हेर्दा हेर्दैमा भोलिका लागि पेशी राखेको सूचना अधिकारी शिव खतिवडाले जानकारी दिनुभएको छ। नेपालमा यस वर्षको वर्षायाम अर्थात मनसून भित्रन अझै केही समय लाग्ने मौसमविदले बताएका छन्। सामान्यतया जून 13 अर्थात जेठको 30 तिर नेपाल प्रवेश गर्ने मनसून प्रणाली हालसम्म अनुकूल वातावरण नबनेकाले केही दिन ढिला हुन सक्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विनु महर्जनका अनुसार बंगालको खाड़ी तथा आसपासका क्षेत्रमा मनसूनी प्रणाली अपेक्षित रूपमा सक्रिय हुन नसक्दा नेपालमा मनसून भित्रिने प्रक्रिया प्रभावित भएको हो। हाल देशका विभिन्न स्थानमा स्थानीय र पश्चिमी वायुको प्रभावले हल्का तथा मध्यम वर्षा भए पनि त्यसलाई मनसूनी वर्षा मान्न नसकिने उहाँले सीआईएनसँग बताउनुभयो।
2: आजको रातिको मौसमको कुरा गर्नुपर्दाखेरि देशका हिमालय पहाड़ी भूभाग साथै मध्यप्रदेश र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्ने तथा अन्य तराई भूभागमा मौसम मुख्यतया सफा नै रहनेछ। रातिको हकमा कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन तट्याङ सहित मध्यमसम्म वर्षा हिमपात हुने सम्भावना रहेको छ। कोशी प्रदेशका तराईका थोरै स्थानहरू र मध्य प्रदेशका एक दुई स्थान मेघगर्जन तट्याङ सहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। अब यो मनसूनको कुरा गर्नुपर्दाखेरि चाहिँ मनसून नेपालमा बिग्रिने औसत मिति जुन 13 हो, तर यो वर्ष विभिन्न कारणहरू जस्तै यो प्रशान्त महासागरमा विकसित एल्निनोको अवस्थाका कारण पनि यो मनसुन चाहिँ नेपालमा विभिन्न केही समय देखिएको छ। यद्यपि केही दिन अझ मनसुन नेपालमा बित्ने समय लाग्ने देखिएको छ।
5: मनसून भित्रेसँगै देशभर वर्षाको मात्रा बढ्ने, कृषि गतिविधि तीव्र हुने तथा नदी नालामा पानीको बहाव बढ्ने भएकाले सम्बन्धित निकायले तयारीलाई तीव्र बनाएका छन्। सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि शुरू गरेको निशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै गएको छ। अनलाइनबाट सेवा लिनेको संख्या 1200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गत वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क सैया सम्बन्धी सूचना दिने अनलाइन प्रणाली निशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा ल्याएको थियो। पोर्टलले सेवा प्रवाहलाई सहज बनाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई बताउनुभयो।
3: अस्पतालमा त्यस्तो सेवा लिने व्यक्तिहरूको विवरण सबैले थाहा पाउने गरी अस्पतालले प्रविष्टि गर्ने, त्यो गर्दाखेरि सर्वसाधारणलाई कुन अस्पतालमा आफू त्यो विपन्न असहाय व्यवहारिसी वर्गमा परेकोमा सेवा पाइन्छ अथवा कहाँ त्यो संसारको 10% सेवा हाम्रो लागि छुट्याएर राखेको सेवा खाली छ भन्ने जानकारी पनि हुने, अस्पताललाई पनि सहज हुने, किनभने आफ्नो विवरण सार्वजनिक गरेपछि कसैले तपाईँ कहाँ निजी अस्पतालमा विशेष रूपमा तपाईँ कहाँ निशुल्क रूपमा दिनुपर्ने सेवा चाहिँ दिनुभएको छैन अथवा तपाईँ कहाँ भरिएको छ भन्ने कुराहरूको जानकारी पनि एकदमै सहज हुने हुनाले यो कार्यान्वयनमा ल्याएपछि सेवा प्रवाहमा अलि सहजता भएको।
5: जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्मचारी ट्रेड युनियनलाई 7 दिनभित्र कार्यालय छाड्न र साइन बोर्ड हटाउन निर्देशन दिएको छ। कार्यालयले आज सूचना जारी गर्दै काठमाडौँ जिल्ला स्थित विभिन्न सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारी आबद्ध रहेका गैर सरकारी प्रकृतिका प्राविधिक वा पेशागत संघ संगठन संघ संस्थाहरूको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय, जिल्ला कार्यालय, सम्पर्क कार्यालय वा इकाई कार्यालयका साइन बोर्ड सरकारी भवन संरचनाभित्र रही हटाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
6: नेपालभरिका रेन्जरहरूको उहाँहरूको हकितका कुराहरू गर्ने भयो, पेसागत हकित लगायतका कुराहरू गर्ने होला, अनि एकछिनलाई भन्नुहोस् नापी प्राविधिक संघ सर्वेयर एसोसिएसन भन्ने छ होला वा अरू केही होला जसका दर्ता र नियमन गर्ने काम चाहिँ हामी गर्ने गर्छौँ त्यस्ता संस्थाहरूको, अनि यिनीहरूको अफिस चाहिँ सरकारी कार्यालय परिसरभित्र कहीँ कतै पनि राखिएको छ भने त्यो त गैर सरकारी संस्था हो त्यो, त्यसकारण त्यो त सरकारको अड्डाभित्र कुनै पनि कार्यालय परिसरभित्र चाहिँ यस्ता खालका कार्यालयहरू चाहिँ नराख्नु होला, राख्नु भएको छ भने तत्काल हटाउनुहोस् भनेर 7 दिने सूचना जारी गरेको हो हामीले।
5: सरकारले मेन पावर व्यवसायसँग विदेश पठाएका कामदारहरूको विवरण माग गरेको छ। वैदेशिक रोजगार विभागले पत्रचार गर्दै 2082 चैत 1 गतेदेखि हालसम्मको विवरण अनिवार्य रूपमा बुझाउन भनेको हो। वैदेशिक रोजगार ऐनमा रहेका विदेश कामदार पठाउँदा स्वदेशी विमान स्थल नै प्रयोग गरी पठाउनुपर्ने कानूनी व्यवस्था स्मरण गराउँदै विभागले सो अवधिमा पठाएकाहरूको विवरण मागेको हो। संस्थागत श्रम स्वीकृति प्राप्त गरी कति कामदार कुन मितिमा कुन विमानस्थल प्रयोग गरेर कुन गन्तव्य मुलुकमा पठाइएको हो भनी सोको विवरण विभागले मागेको विभागका प्रवक्ता बिन्दा आचार्यले सीआईएनलाई बताउनुभयो। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको आयोगको बैठकले कार्यविधि पारित गर्दै लामो समयदेखि रहेको कानूनी अस्पष्टताको अन्त्य गरेको जनाएको छ। नयाँ कार्यविधि अनुसार चिकित्सा शिक्षाको सार्वजनिक शिक्षण संस्थाहरूको निशुल्क छात्रवृत्ति उपलब्ध गराए बाफत अनुदान वितरण गर्न सकिने व्यवस्था गरिएको छ। यो व्यवस्था स्नातकदेखि स्नातकोत्तर तहको डीएम र एमसीएच कार्यक्रम अन्तर्गत लागू हुनेछ। राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा गरिएको संशोधनपछि आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानूनी आधार प्राप्त भएको थियो। साझा खबरमा अब विदेशका खबर। फ्रान्समा जारी G7 शिखर सम्मेलनमा अमेरिका इरान बीच भएको शान्ति सम्झौता र युक्रेनमा जारी युद्ध रोक्ने विषयमा छलफल भएको छ। सम्मेलनमा सहभागी विश्व नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मध्य पूर्वको द्वन्द अन्त्य गर्ने उद्देश्यले भएको इरान सम्झौतालाई छिट्टै अन्तिम रूप दिन आग्रह गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावी दार फ्रान्स र सेनेगल भेट्दैछन्। समूह आईको यो खेल राति पौने 1 बजे शुरू हुनेछ। फिफा विश्वकपमा फ्रान्स र सेनेगल 24 वर्षपछि आमन्य सामान्य हुँदैछन्। फिफा विश्वकपमा भोलि बिहान पौने 4 बजे इराक र नर्वे खेल्नेछन्। यस्तै पौने 7 बजे अमेरिकाको कन्सास सिटी रंगशालामा समूह जेमा रहेका साबिक विजेता अर्जेन्टिना र अल्जेरिया खेल्दैछन्। पौने 10 बजे अस्ट्रेलिया र जोर्डन खेल्दैछन्।
7: सन्तोषी रावल बाजुराका नागरिक पुर्ख्यौली पेसा छोड्दै व्यापारतर्फ उन्मुख।
8: अब प्रत्येक पालिकाहरूमा गाडी पुगिसकेपछि अब यो धेरा पालनमा पनि अब धुवा नपाउने भइसकेपछि हामीले अब बजारतिर बसेर व्यवसाय नै गर्न थालेको छु।
7: फस्टाउँदै व्यापार व्यवसाय बढ्दै आत्मनिर्भरता रिपोर्टसँगै धान खेती गर्दा माटो रासायनिक मल र पानीको मात्रा कसरी मिलाउने विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 कामन 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ।
0: नेपालमा रोजगारीको अभाव र वैदेशिक रोजगारी प्रतिको आकर्षणका कारण नेपालबाट दैनिक 2000 हाराहारीमा नेपाली विदेशिने गरेका छन्। नेपालमै आमदानी र अवसर बढ़ाउनका लागि तीनै तहका सरकारले योजना र बजेटको व्यवस्था गरेको भए पनि यो पर्याप्त नभएको सरकारवालाले बताउँदै आएका छन्। तर बाजुरामा भने गाउँघरमै आमदानीका लागि व्यवसायमा लाग्नेहरूको संख्या बढ़दै गएको छ।
13: बाजुराको बुढीनन्दा नगरपालिका स्थित कोल्टी बजारमा सर्पदेव बोगटीले किराना व्यापार गर्दै आउनु भएको छ। 2057-58 सालदेखि यो व्यवसायमा लाग्नु भएका उहाँको मुख्य जीविकोपार्जनको आधार नै किराना व्यापार बनेको हो। प्रत्येक पालिकामा यातायातको सुविधा पुगेसँगै पुर्ख्यौली पेसा भेडा चौरी घोडा पालन छोडेर व्यापारमा रमाइरहनु भएको छ।
8: 2058-57 नै पेसामा थालेको अहिले 3 वर्ष भइसक्यो। अब कोल्टी बसेको पुर्खेली पेसा भनेको त अब यो भेडा पाल्ने अनि चौरी पालन घोडाहरू थियो। पहिला चाहिँ थियो गर्मीजना सुरु भइसकेपछि कसानतिर जाने, चिसो मौसम सुरु भइसकेपछि कसानतिर बेसीमा झर्ने, अनि गर्मीजना सुरु भइसकेपछि नातिर चढ्ने, अनि माथि तालाकोटतिर जाने, रानी सैनतिर जाने बर्खाको टाइममा। अब अहिले चाहिँ हाल हामी र पुर्खेली पेसा चाहिँ लगभग छोडिएर अब बजारतिर नै व्यवसाय गर्न थालेको छ। पहिला चाहिँ अब भेडामा चाहिँ ढुवानी चामलहरू ढुवानी गर्ने, अब प्रत्येक खाद्यहरूमा चामल ढुवानी गर्ने, नुन ढुवानी गर्ने त्यो थियो भने अब अहिले चाहिँ अब प्रत्येक पालिकाहरूमा गाडी पुगिसकेपछि अब यो भेडा पालनमा पनि अब ढुवानी नपाउने भइसकेपछि हामीले अब बजारतिर बसेर व्यवसाय नै गर्न थालेको छु। 20-22 परिवार रोजगारी भनेको खासै कोही पनि छैन, त्यो किराना पसलबाट नै व्यवसाय गरिरहेको छु। अहिलेसम्म त
13: बाजुराकै गौमूल गाउँपालिका तिनका मक्कल धामीलाई सुरुवाती चरणमा केही चुनौती आए पनि धैर्य र लगनशीलताका कारण व्यवसायबाटै सफलता मिलेको छ। दैनिक करिब 40-50 ग्राहक पसलमा पुग्ने गरेका छन्।
14: ग्राहकहरू दिनमा आजभोलि त 50 आइरहेछन् गइरहेछन्। मेहनत गर्नुपर्छ, अलि केही समय वेट पनि गर्नुपर्दो रहेछ, होइन, संघर्ष गर्नुपर्दो रहेछ। गरेपछि सबै कुराहरू हुँदो रहेछ। त्यति बेला चाहिँ मैले यसरी म व्यापार गरूला, अनि यसरी म यहाँ कोल्टीमा 13 वर्ष बसौँला, यत्रो भाडा तिरेर यसरी केटाकेटी यहाँ पढाउँछु भन्ने मलाई त्यो कुराहरू त्यो सोच्दै नसोचेका कुरा मलाई आफैले पनि अहिले अचम्म लाग्छ। म त्यो चुनौतीमा मैले त्यसरी व्यापार सुरुवात गरेका थिएँ, तर अहिले चाहिँ मलाई चाहिँ एकदम खुसी छ, आफैदेखि आफै खुसी छु।
13: प्रविधिको बढ्दो प्रयोगसँगै कोल्टी बजारमा इलेक्ट्रोनिक सामान मर्मत तथा बिक्री वितरणको व्यवसाय पनि फस्टाउँदै गएको छ। करिब 9 वर्ष भारतमा बसेर नेपाल फर्किनुभएका टेक बहादुर बुढा कोल्टी, पिल्चोक र समीकार्तिक क्षेत्रमा मर्मत तथा व्यापारको विस्तार गर्न सफल हुनु भएको छ।
15: म भारतमा चाहिँ करिब 9 वर्ष जति बसेँ, नेपालमै गएर केही गर्नुपर्छ भन्ने सोचका साथ नेपाल आयो। नेपाल आएपछि चाहिँ मैले यो इलेक्ट्रोनिक पसललाई रोजी 6-7 वर्षको अन्तरालमा चाहिँ राम्रै गरेको छु जस्तो लाग्छ। ग्राहकहरूले पनि रुचाउनु भएको छ। अहिले मैले 3 ठाउँमा शाखा विस्तार गरिसकेको छु। टिएस मोबाइल ग्यालरीको कोल्टी छ, स्वामी कार्तिक छ र पिल्चोक छ। समाजको माग नै हो जस्तो लाग्छ। यो राम्रो छ व्यवसाय। प्रविधिले चाहिँ इलेक्ट्रोनिक कुराहरूलाई राम्रो प्रयोग गरेको छ, सदुपयोग लगाएको छ जस्तो लाग्छ। राम्रो छ यो।
13: घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बाजुरामा हाल 3661 व्यवसाय दर्ता भएका छन् भने कैयौं साना व्यवसाय दर्ता नभएर पनि सञ्चालनमा छन्। घरेलु तथा साना उद्योग कार्यालय बाजुराका कम्प्युटर अपरेटर मान बहादुर रावल:
16: हाम्रो साना उद्योगमा छ दर्ता हुन्छ 3361 छन् जुन बाजुरा जिल्लामा। राज्यले उद्योग क्षेत्रमा केही लगानी गरिदिए भन्ने हुन्थ्यो भन्ने हो। अहिलेसम्म खासमा त्यस्तो बजेटहरू उद्योग क्षेत्रमा हेरेको छैन। अनि अनुदानका कुराहरू भयो, तालिम, उद्यमशीलता विकास तालिमहरू भए व्यापक रूपमा त्यसलाई प्रभावकारी रूपमा सञ्चालन भइरहेको छैन। उद्योग क्षेत्रमा बजेट बढी छुट्याएर प्रत्येक स्थानीय तहमा प्रत्येक कुरामा चाहिँ तालिम सञ्चालन गर्न पाएर उद्योगको के छ प्राथमिकताका आधारमा होइन बजेट छुट्याउन पायो भने युवा पिढीका लागि पनि उद्योग क्षेत्रका लागि राम्रो हुन्थ्यो भन्ने हो।
13: सहुलियत ऋण तथा बजार व्यवस्थापनमा सहयोग गरेमा स्थानीय स्तरमै पनि राम्रो आमदानी लिन सकिने विश्वास व्यवसायीहरूको छ। शर्मिला रुकाया, CIN, रेडियो बुढीनन्दा, कोल्टी बाजुरा।
0: अवश्य परीक्षण नगरी वैदेशिक रोजगारीका लागि साउदी अरब जान नपाइने भएको छ। भोलिदेखि सी परीक्षण पास नगरेका श्रमिक साउदी अरब जान नपाउने भएका हुन्। साउदीले नेपाली श्रमिकका लागि सी प्रमाणीकरण अनिवार्य बनाएको छ। नयाँ व्यवस्था अनुसार भोलिदेखि सी परीक्षण पास नगरेका श्रमिकले साउदी अरबका लागि श्रम स्वीकृति पाउने छैनन्। साउदी सरकारले श्रम भिसा प्राप्त गर्न सी प्रमाणीकरण कार्यक्रम लागू गरेको जनाएको छ। नेपाल र साउदी अरब बीच गत वर्ष सम्झौता भएको थियो। उक्त सम्झौतामा श्रम योजना सम्बन्धी विषयमा निर्णय गर्नु अघि संयुक्त प्राविधिक समिति मार्फत छलफल गर्नुपर्ने व्यवस्था छ। तर सी प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा दुई देशबीच कुनै औपचारिक छलफल वा सहमति भएको छैन। साउदी अरबले नेपाल सरकारसँग कुनै छलफल वा सहमति नगरी एकतर्फी रूपमा निर्णय गर्दै सी परीक्षण अनिवार्य गरेको मन्त्रालयले जनाएको छ। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। धानको उत्पादन बढ़ाउन माटो मल र पानीको सही व्यवस्थापन आवश्यक।
17: जब सुक्खा खेतमा हामी रासायनिक मल हाल्छौँ भने त्यो काम गर्दैन एउटा कुरा। दोस्रो कुरा के हो भने कुनै पनि रासायनिक मल त्यो बेला राम्रोसँग काम गर्छ जब खेतमा अर्ग्यानिक म्याटर बढी हुन्छन्।
0: धान रोप्नु अघि जान्नै पर्ने कुरा विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। धानको उत्पादन बढ़ाउन माटो मल र पानीको सही व्यवस्थापन आवश्यक।
17: जब

0: नेपाल को एक मात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
4: मौसमले साथ दिए केही दिनमा धान खेती शुरू हुन्छ। धान रोप्नुभन्दा पहिले माटो पानी र रासायनिक मलको सन्तुलन कस्तो राख्ने? नमस्कार, हेलो मौसममा तपाईँलाई स्वागत छ। म सन्तोष गन्धर्व। आजको हेलो मौसममा वर्षा भित्री अधिकांश क्षेत्रमा केही दिनमा धान खेती शुरू हुनेछ। पानीको सहज भएका स्थानका किसानले खेती शुरू पनि गरिसकेका छन्। धान खेती गर्न किसानले रासायनिक मल माटो तथा पानीको सन्तुलन मिलाउन के गर्ने भन्ने विषयमा वरिष्ठ कृषि वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहासँग कुराकानी गरेका छौं।
5: रासायनिक मल हाल्न जरूरी छ, तर रासायनिक मल त्यो बेला हाल्ने जब पानी खेतमा हुन्छ, पानीको मात्रा हुन्छ। जब सुक्खा खेतमा हामी रासायनिक मल हाल्छौँ भने त्यो काम गर्दैन, एउटा कुरा। दोस्रो कुरा के हो भने कुनै पनि रासायनिक मल त्यो बेला राम्रोसँग काम गर्छ जब खेतमा अर्ग्यानिक म्याटर बढी हुन्छन्, अर्थात् प्राङ्गारिक पदार्थ बढी हुन्छ। प्राङ्गारिक मल खेतमा छैन भने, प्राङ्गारिक पदार्थ माटोमा छैन भने रासायनिक मलले खासै राम्रो काम गर्दैन। त्यसै कारणले यो कम्बिनेसन हो है, दुवैको संयुक्त प्रयोग कुनै किसानले गर्छन् भने गोबर मल अथवा प्राङ्गारिक मल पनि हाल्ने र यो रासायनिक मल पनि हाल्ने दुवै गर्यो भने उसको खेती चाहिँ उत्तम हुन जान्छन्। एउटा मात्र रासायनिक मल हाल्यो भने
6: सन्तुलित
5: हुनु हुँदैन।
6: माटो बनाउँदाखेरि चाहिँ के ख्याल गर्ने किसानले?
5: माटो बनाउँदाखेरि मुख्य त्यही हो, बिउ हामीले सिड बेड तयार गर्छौँ, सिड बेडमा पनि अर्ग्यानिक म्याटर बढीभन्दा बढी हुनु पर्यो। त्यसपछि अहिले थुप्रै किसिमका यो ब्याक्टेरिया फंगसहरू पाइन्छ, माटोलाई फाइदा पुर्याउने फंगसहरू ब्याक्टेरियाहरू पाइन्छ, तिनीहरू पनि किसानले मार्केटबाट ल्याएर एग्रो भेटबाट ल्याएर आफ्नो खेतमा छर्न सक्छन्। त्यसै गरी हामीसँग ढुसीहरू
6: मित्रजीवहरू
5: गडेला मल पनि हुन्छन् होइन, तिनीहरू राखेर माटोमा राख्यो भने जसरी सुक्खाको जुन समस्या भनिएको हो त्यसबाट धेरै हदसम्म हामी बच्न सक्छौँ र राम्रो उत्पादन लिन सक्छौँ।
6: त्यो चाहिँ सजिलै पाउँछ एग्रोभेटमा, कति
5: एग्रोभेटमा यो अहिले गड्डेवाला मल त्यसपछि पाइन्छ, जहाँ पनि पाइन्छ। अब किसान जागरूक छ भने उसले प्रयोग गरिरहेको हुन्छन्।
6: त्यो त एकदमै नौलो विषय, ढुसी पनि किनेर ल्याएर खेतमा हाल्ने भन्ने विषय त
5: हो नौलो हो। एजोला हुन्छन्, एजोला पनि के हुन्छ भने युरियाको ठाउँमा हामी एजोला राख्छौँ भने उसले सूर्यको प्रकाशबाट प्रकाश संश्लेषण गरेर नाइट्रोजन के गर्छन् भने नाइट्रोजन
6: ढुसीले त माटो बिगार्छ भन्ने खालको पनि कुरा।
5: ढुसी धेरै किसिमका हुन्छन्, ढुसी एउटा चाहे मित्र ढुसी पनि हुन्छन् र अर्को शत्रु पनि हुन्छन् होइन। हामीले मित्र ढुसीहरू जुन मित्र जसले हाम्रो माटोलाई बेनिफिट गर्छन्, फाइदा पुर्याउँछन् होइन, ती ढुसीहरूलाई मात्र प्रयोग गर्ने हो। विभिन्न किसिमको ढुसी हामी किन्छौँ, जस्तै ट्राइको गार्पा हुन्छन्, यिनीहरू गरे राख्यौँ भने यसले चाहिँ हाम्रो माटोको गुणस्तर बढाउँछन्, जसले गर्दा वाटर होल्डिङ क्यापेसिटी पनि बढ्छन् र उत्पादन पनि बढ्छ र माटोलाई फाइदा पनि पुर्याउँछ।
6: गत वर्षको सिकाइ हेर्दाखेरि तराईमा कतिपय ठाउँमा त धानै रोप्न पाइएन, जमिन पुरै फाटेर धागा धागा फाटेको अवस्था थियो। जेठमा बिउ छर्यो, भदौसम्म पनि रोप्न नपाएको स्थिति छ नि त। त्यति बेलासम्म त्यो त बिउ त छिप्पिएर रोप्न नहुने अयोग्य पनि हुन सक्छ। त्यसको समाधान चाहिँ के हुन सक्छ?
5: त्यसको मुख्य समाधान नै किसानमा अवेरनेस जगाउने हो, जनचेतना जगाउने हो। किसानले सक्दो विशेषज्ञहरूबाट इन्फर्मेसन लिनुपर्छ, सूचना लिनुपर्छ। यदि सुक्खाको मौसम माहौल छन्, बढी सुक्खा भएको छ अथवा कुनै किसानको खेती यस्तो छन् धेरै बाढी पीडितद्वारा ग्रस्त छ भने

0: यसको ठाउँको लागि नेपाल सरकारले विशेष किसिमका धानका जातहरू निकालेका छन् होइन, त्यही जात मात्र लगाउनु पर्छ र सबभन्दा मुख्य कुरा नै किसान सूचनाको पहुँचमा हुनु पर्यो, विज्ञहरूको पहुँचमा हुनु पर्यो, उनीहरूको सल्लाह मान्नु पर्यो। हामीसँग थुप्रै टेक्नोलोजीहरू छन्, थुप्रै प्रविधिहरू छन् जसले गर्दाखेरि सुक्खा ग्रस्त एरिया
1: सरकारसँग थुप्रै प्रविधि छ, बिउ पनि छ, टेक्नोलोजी पनि छ, किसानसँग फेरि पुगेको छैन नि त।
0: किसानसँग नपुग्नुको कारण हाम्रो एक्सटेन्सन सिस्टम कमजोर भएर होइन, किसानहरू अगुवा किसानहरू छन् उनीहरूले सीमित मात्रामा किसानहरू चाहिँ ट्रेनिङ लिने गरेका हुन्छन् जसले गर्दाखेरि धानकै ट्रेनिङ अथवा अन्य बालीहरूको ट्रेनिङ सीमित व्यक्तिले लिँदाखेरि सबैको पहुँचमा हुँदैनन् अनि त्यसकारण उनीहरू अनभिज्ञ हुन्छन्। तर यस्तै मिडियाहरूको प्रयोग गरेर जो किसानहरू जागरूक छन् उनीहरू विभिन्न सञ्चार माध्यमबाट पनि इन्फर्मेसन लिएर आफ्नो खेती अगाडि बढाउन सक्नुहुन्छ।
1: सरकारले भनिरहन्छ बेला बेलामा हामी धानको आत्मनिर्भरको करिब नजिक नजिक छौ, अब आयात गर्न पर्दैन भन्दा भन्दै पनि जति उत्पादन हुन्छ त्योभन्दा बढी आयात भइरहेको हुन्छ नि त, त्यो रोक्नको लागि चाहिँ अब के गर्नुपर्छ?
0: यसको लागि त सर्वप्रथम नेपाल सरकारले कृषि र अनुसन्धानलाई विशेष जोड़ दिनु पर्यो। नेपाल सरकारको मेन प्रायोरिटीमै अनुसन्धान परेको छैन। जुन दिन प्रत्येक विश्वमा जहाँ पनि अनुसन्धानलाई, कृषिलाई, अनुसन्धानलाई विशेष महत्वका साथ अगाडि बढाइएको छ, हाम्रै छिमेकी मुलुक भारतलाई हेर्नुहोस् या चाइनालाई हेर्नुहोस् होइन, त्यहाँ धेरै प्रायोरिटी दिइएको छ अनुसन्धानलाई, बजेट त्यही किसिमले छुट्याइएको छ। तर यहाँ त्यस्तो छैन नि, यहाँ टोटल बजेटको 0.01% मात्र दिइएको छ। अनि त्यसबाट के हुन्छ भने हामी अपेक्षा राख्छौँ कि यस्तो भइदिनु पर्यो, त्यस्तो भइदिनु पर्यो, त्योभन्दा धेरै राम्रो काम नार्कले गरेको छ अहिलेसम्मको। यहाँलाई मैले भने कि 94% एरियामा गहुँ लगाइन्छ, नार्का भेराइटीहरू लगाइन्छ, 74% एरियामा मकै लगाइन्छ, 35% एरियामा धानका भेराइटी नार्कले रिलिज गरेका लगाइन्छ, 42% एरियामा मसुरो पल्सका के भन्छ दलहन बालीका बिउहरू लगाइन्छ। यो त ठुलो एरिया भयो, जसले बजेट खर्च गरेको छ त्यसभन्दा राम्रो यो नार्कले प्रतिफल दिएको छ र मलाई लाग्छ त्यो अहिले पर्याप्त छैन। यसलाई अझै सशक्त रूपमा नार्कलाई अगाडि बढायो भने आउने दिनमा सरकारको जुन यो सरकारले जुन लक्ष्य राखेको छ त्यो लक्ष्य पूरा गर्न नार्कले ठूलो सहयोग गर्न सक्छ।
2: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
3: ई पासपोर्ट घोटाला प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याललाई पक्राउ गरिएको छ। नक्कली भूटानी शरणार्थी प्रकरणको सुनवाई हेर्दा हेर्दैमा भोलि पुनः बहस हुने भएको छ। पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक संजीव गौतमलाई पूर्वपक्षका लागि जेल चलान आदेश जारी गरिएको छ। सरकारी भवनमा रहेका ट्रेड युनियन कार्यालय 7 दिनभित्र हटाउन निर्देशन जारी गरिएको छ। सरकारले मेन पावर कम्पनीसँग विदेश पठाइएका कामदारको विवरण माग गरेको छ। मनसून भित्रिन अझै केही दिन लाग्ने मौसमविदको भनाई छ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान कार्यविधि 2083 स्वीकृत गरेसँगै निशुल्क छात्रवृत्तिका लागि शिक्षण संस्थालाई अनुदान वितरणको बाटो खुलेको छ। निशुल्क स्वास्थ्य पोर्टल सेवा प्रभावकारी बन्दै गएको छ। र फ्रान्समा जारी G7 बैठकमा अमेरिका र इरान बीचको शान्ति सम्झौतामाथि विश्व नेताहरूको चासो बढ़दछ। फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल खेल्दैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 3 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
3: बाबा बाबा म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
7: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
9: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: 우리 에러다 라우.
1: 아하, 코디를 한번 먹었었어? 까바도라고.
0: 까바도 오느니? 멀리 디디바니 순사리 거르거나 우드고 바탈라고니?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11मा म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
4: ओ मेज्यू नमस्कार है।
5: नमस्कार नमस्कार मेज्यू नमस्कार।
4: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
5: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
4: है मेज्यू। म त बिहेमा आउँदिन होला।
5: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
4: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
5: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
4: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
5: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है।
6: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
7: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
7: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
6: किन नि बाबा?
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
6: हस् बाबा।
8: कृष्ण सप्लायर्स धादिङ बिस्तृत पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
9: सम्पर्क मोबाइल 97-41-031-429।
10: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
10: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
11: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास ब्याङ्क भएको घरमा।
10: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
12: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चमकिलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
12: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
9: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
12: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: बुढा आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
0: भिटामिन डी,
4: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
5: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभए ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8, सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9510638002 9510638002।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: र अन्तर्राष्ट्रिय प्रसंगमा लेबनन विरूद्धको इजरायली कार्यवाहीको ट्रम्पद्वारा आलोचना। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार पढिन र दाहालबाट सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इजरायलले लेबनन प्रति अप्नाएको रवैयाप्रति खुशी नरहेको बताएका छन्। जी सेभेन शिखर बैठकका क्रममा संवाददाताहरूसँग कुरा गर्दै उनले भने, मेरो बेन्जामिन नेतान्याहुसँग घनिष्ठ सम्बन्ध छ, तर अब लेबनानको सन्दर्भमा उनले थप जिम्मेवार बन्नुपर्छ। ती दिनहरू पनि थिए जति बेला लेबनान राम्रो देश हुने गर्थ्यो र त्यहाँ प्राध्यापक, डाक्टर र वकिलहरू हुने गर्थे। अहिले त्यहाँको अवस्था जर्जर छ, राष्ट्रपति ट्रम्पको भनाई। ट्रम्पले लेबनानमा थुप्रै मानिसहरूको ज्यान गएको र हिजबुल्लाका कोही एकजना विरूद्ध कार्यवाही गर्न सिंगै अपार्टमेन्टलाई ध्वस्त पार्ने प्रवृत्ति रोक्नुपर्ने बताए। उनले इरान र अमेरिकाले युद्ध अन्त्य भएको घोषणा गर्नु दुई घण्टा अघि बेरूतमाथि हमला गरेकोमा आफूले इजरायलसँग असन्तुष्टि जनाएको पनि बताए। हिजबुल्लाले आफ्नो साझेदार इरानले लेबनानबाट इजरायली फौजको फिर्तीको अडान कायम राख्नेमा आफूलाई आश्वस्त तुल्याएको जनाएको छ। अमेरिकासँगको अर्को चरणको वार्ताका लागि तेहरानले फौज फिर्तीको अपेक्षा राखेको रोइटर्स समाचार संस्थासँग उक्त संगठनले बताएको छ। त्यस्तो नगर्दा इरानको परमाणु कार्यक्रमबारे भएको सहमति विफल हुन सक्ने हिजबुल्लाले जनाएको छ। अमेरिका इरान सम्झौता यता पनि इजरायल र हिजबुल्ला बीच लड़ाई भइरहेका छन्। यसअघि इरानका विदेश मन्त्रीले लेबनानमाथिको कुनै पनि इजरायली हमला वा लेबनानको भूभागमा इजरायलको उपस्थिति अमेरिकासँग भएको सम्झौताको विपरीत रहेको बताएका थिए। बिना अभियोग डेढ़ वर्ष थुनामा रहेका एकजना प्यालेस्टिनी चिकित्सकलाई रिहा गर्ने प्रयासलाई इजरायलको सर्वोच्च अदालतले अस्वीकार गरेको छ। हसम अबु सफिया गिरफ्तार हुँदा गाजा स्थित अस्पतालका निर्देशक थिए। उनका वकिलहरूले उनलाई जेलमा कुटपिट गरिएको र पर्याप्त खाना नदिइएको बताएका छन्। अघिल्लो वर्ष अदालतले उनलाई उपलब्ध गराइएको राशन अपर्याप्त रहेको ठहर गरेको थियो, तर न्यायाधीशहरूलाई दिइएको वकिलहरूलाई उपलब्ध नगराइएको भनिएको गोप्य सामग्रीका आधारमा उनलाई जेलमा नै राख्ने निर्णय भएको थियो। चीनमा खुद्रा बिक्रीमा तीन वर्षभन्दा बढ़ी समयपछि पहिलो पटक गिरावट देखिएको छ। 0.6% उक्त गिरावटको कारण मानिसहरूले कार र घरमा राख्ने महँगा सामानहरूको खरिद नगर्नु भएको भनिएको छ। कोविड महामारीको समयमा अन्तिम पटक यस्तो अवस्था देखिएको थियो। घर जग्गा र पूर्वाधारमा पनि लगानी कम भएका छन्। भारतको संघीय सरकारले डाक्टरको पूर्जी बिना खोकीका औषधिको बिक्रीमा प्रतिबन्ध लगाएको छ। विषाक्त रसायन मिसिएका भारतीय खोकीका औषधि सेवन गर्दा बालबालिकाहरू प्रभावित भएका श्रृंखलाबद्ध घटनाहरूपछि सरकारको यस्तो निर्णय आएको हो। र फुटबलमा विश्वकपको आफ्नो पहिलो खेलमा भारी गोल अन्तरले पराजित भएपछि ट्युनिसियाले आफ्ना प्रमुख प्रशिक्षक साबरी लामुसीलाई बर्खास्त गरेको छ। स्वीडेनले ट्युनिसियालाई 5-1 गोल अन्तरले हराएको थियो। लामुसी विश्वकपको इतिहासमा पहिलो खेलपछि नै बर्खास्त हुने पहिलो व्यवस्थापक बन्न पुगेका छन्। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। परराष्ट्र मन्त्री शिशिर खनालको जारी चीन भ्रमणका क्रममा दुवै पक्षले विगतमा सहमति भएका कार्यक्रम र परियोजनाको द्रुत कार्यान्वयनप्रति दृढ़ प्रतिबद्धता व्यक्त गरेका नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर मन्त्रालयको विज्ञप्तिमा धेरैको चासो रहेको बीआरआई शब्दावली भने उल्लेख छैन। बीबीसीसँग कुरा गर्दै बेइजिङ स्थित कार्यवाहक नेपाली राजदूतले भने विगतका सरकारले गरेका बीआरआई अन्तर्गतका आयोजनाबारे अलग्गै छलफल हुन बाँकी नै रहेको बताएकी छन्। चीनिया विदेश मन्त्री वाङ यी र खनाल नेतृत्वको प्रतिनिधि मण्डल बीच हिजो साँझ भएको वार्तापछि बेइजिङले एक विज्ञप्ति मार्फत उसैका शब्दमा नेपालसँग मिलेर उच्च गुणस्तरको बेल्ट एण्ड रोड बीआरआई अवधारणा निर्माण गर्न इच्छुक रहेको जनाएको थियो। नेपालले सन् 2017 नै चीनसँग बीआरआई सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे पनि त्यसको एक दशक पूरा हुन लाग्दा समेत हालसम्म उक्त अवधारणा अन्तर्गतका आयोजना कार्यान्वयनको लागि सरकारले महत्वपूर्ण निर्णय लिन सकेका पाइँदैन। त्यसै यता सन् 2019 आयोजित बीआरआई फोरममा नेपालले सहभागिता जनाउँदै आफूलाई यस अवधारणाको व्यापक साझेदारको रूपमा प्रस्तुत गरेको थियो। त्यसपछि सन् 2024 बीआरआई फ्रेमवर्कमा दुई देशले हस्ता हस्ताक्षर गरेका थिए जस अन्तर्गत दुवै देशलाई आवश्यक पर्ने आर्थिक सहायता सम्बन्धी ढाँचामा परियोजनाहरू अघि बढ़ाउने वाचा गरिएको छ। यसै भ्रमणका क्रममा केही बेर अघि हामीले बेजिङ स्थित कार्यवाहक नेपाली राजदूत रोशन खनाललाई सम्पर्क गरी शुरूमा नेपालले मुख्य रूपमा के कुरा उठाएको छ भनेर सोधेका छौं।
4: अहिलेको सरकारको मुख्य प्राथमिकता भनेकै अब सुशासन र आर्थिक समृद्धि रहेको सन्दर्भमा मन्त्रीज्यूको फोकस पनि त्यही नै थियो। विशेष गरी यो चीन र नेपाल जोड्ने कनेक्टिभिटी र बोर्डरमा चाहिँ पूर्वाधारहरू विकास गर्नुपर्ने, त्यसै गरी बोर्डरसँग जोड्ने चाहिँ सड़कहरू गुणस्तरीय बनाउनु पर्ने र अर्को त्यसै गरी उहाँले अब डिजिटल इन्फ्रास्ट्रक्चर र टेक्नोलोजी ट्रान्सफरको लागि चाहिँ चीनको सहयोगको लागि पनि उहाँले कुरा उठाउनु भएको छ। त्यसै गरी अर्को चाहिँ अब चिनिया पर्यटकहरू 1.4 बिलियन पपुलेसन भएको ठाउँमा नेपालमा अहिले 1 लाख भन्दा पनि कम आर्थिक समृद्धि रहेको सन्दर्भमा मन्त्रीज्यूको फोकस पनि त्यही नै थियो। विशेष गरी यो चीन र नेपाल जोड्ने कनेक्टिभिटी र बोर्डरमा चाहिँ पूर्वाधारहरू विकास गर्नुपर्ने।

0: विगतका सहमति सम्झौता अगाडि बढाउने भन्ने कुरा भ्रम अगाडिदेखि नै विभिन्न पक्षबाट उठिरहेको परिवेशमा चाहिँ त्यसबारे चीनको सोच धारणा कस्तो पाइयो?
1: चीनले पनि अब पहिलेको चाहिँ अब अरू पार्टीको सरकारसँग चाहिँ उहाँहरूको जुन अन्तर्क्रिया अथवा चाहिँ काम गरिराख्नु भएको थियो एक हिसाबले, अहिले चाहिँ अब बिल्कुलै अब नयाँ पार्टी सरकारमा आएको छ, त्यो अवस्थामा उहाँहरूले एउटा चाहिँ द्विपक्षीयको उच्च स्तरीय भेटघाट आदान प्रदानबाट चाहिँ एउटा हाई लेभलमा ट्रस्ट बढाउन होइन उहाँहरूको धारणा कस्तो छ भन्ने विषयमा चाहिँ उहाँहरूको चासो थियो। अब यो भिजिटबाट चाहिँ उहाँहरूलाई नयाँ पार्टीको तीन प्रतिको धारणा चाहिँ परिवर्तन भएको छैन भन्ने खालको एउटा एस्योरेन्स प्राप्त भएको छ। यस हिसाबले चाहिँ यो भ्रमणबाट द्विपक्षीय सम्बन्धलाई अझ बढाउन सकारात्मक भएको छ र सफल भएको छ भन्ने हामीलाई लाग्छ।
0: जस्तो बीआरआई संरचना अन्तर्गत सहयोग साझेदारी गर्ने कुरा लामो समयदेखि उठिरहेको छ, 2017 सम्झौता भएता पछि प्रोटोकलमा पनि सम्झौता भयो अनि त्यसपछि फ्रेमवर्कहरूमा सम्झौता भए, यो नेपाली पक्षको विज्ञप्तिमा बीआरआईको खासै उल्लेख बीआरआई शब्द उल्लेख गरेको पनि देखिदिन, ती आयोजनाका बारेमा तिनलाई अगाडि बढाउने बारेमा पनि केही कुराहरू भए?
1: बीआरआई पूर्ववर्ती सरकारले गरेको अब देशको तर्फबाट गरेको सम्झौता हो, यो अगाडि बढ्छ नै, तर त्यसमा त्यसका अब आयोजनाहरूको बारेमा त्यतिखेर पनि हामीले फ्रेमवर्क सम्झौता गरेको हुनाले अब पर्टिकुलर प्रोजेक्टको बारेमा छुट्टा छुट्टै छलफल त हुन बाँकी नै छ होइन। त्यसमा चाहिँ बिस्तारै अब त्यसका सबै प्राविधिक पक्ष फाइनेन्सियल मोडालिटिजहरू होला, त्यसको चाहिँ पछि छुट्टा छुट्टै नै छलफल हुन्छ र अब अहिलेको लागि चाहिँ बीआरआईको प्रोजेक्टहरू अझै पहिला अग्रि गरेका छन् फ्रेमवर्कमा चाहिँ, त्यसमा कुनै पनि नेपाल सरकारको धारणामा चेन्ज भएको छैन।
0: भनेपछि ऋण या अनुदान भन्ने विषयमा यसपटक थप कुरा भएन?
1: भएको छैन।
0: अनि एउटा अन्तिममा कार्यभाग राज्यज्यू, जुन चिनिया विदेश मन्त्रीले चाहिँ नजिकको छिमेकी परको आफन्त भन्दा राम्रो हुने भन्ने एउटा जुन चिनिया पक्षको विज्ञप्तिमा उल्लेख छ, त्यो संकेत पश्चिमा राष्ट्रहरूको बढ़ी काठमाडौँमा संलग्नता भइरहेको र त्यो चीन नरुचाइरहेको भन्ने संकेतको रूपमा बुझ्न सकिन्छ त्यसलाई?
1: त्यसलाई चाहिँ अब नेपाल र चीनको सम्बन्ध चाहिँ अब छिमेकी भइसकेपछि पक्कै पनि अझै महत्वपूर्ण हुन्छ भन्ने कुरा चाहिँ उहाँले भन्न खोज्नु भएको भन्ने लाग्छ हामीलाई।
2: उनी थिइन् बेजिङ स्थित कार्यवाहक नेपाली राजदूत रोशन खनाल, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। अब अर्को विषय, आफूहरूले उठाउँदै आएको समान पेन्सनको मुख्य विवाद सम्बोधन नहुँदा कल्याणकारी कार्यक्रमतर्फ ब्रिटिश सरकारले ध्यान मोड्न खोजेको ब्रिटिश गोर्खा प्रतिनिधिले आरोप लगाएका छन्। गत साता भएको बैठकमा नेपाल सरकारले न्याय, निष्पक्षता र सम्मानको आधारमा चाँडो मुद्दा सम्बोधन गर्न आग्रह गरेको जनाएको छ। ब्रिटिश रक्षा मन्त्रालयले चाहिँ नेपाल सरकार र गोर्खा समुदायका प्रतिनिधिसँग मिलेर यसबारे निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ। संजय ढकालको रिपोर्ट।
3: नेपालमा नयाँ सरकार गठन भएपछि गत साता पहिलो पटक उच्च स्तरमा ब्रिटेनसँग भूतपूर्व गोर्खा सैनिकहरूमाथि विभेद भएका भन्ने सहितका विषयमा भएको बैठकबाट आफूहरू उत्साहित भएको, उक्त मामिलाको निरन्तर पैरवी गर्दै आएको गोर्खा भूतपूर्व सैनिक संघ गेसोका प्रतिनिधिले बताएका छन्। तथापि आफूहरूले उठाउँदै आएको समान पेन्सनको मुद्दामा अझै पनि कुनै ठोस जवाफ ब्रिटेन सरकारले दिन नसकेको उनले बताए। गत साता जेठ 25 गते भएको भर्चुअल बैठकमा नेपालको नयाँ सरकारका तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनाल उपस्थित थिए भने ब्रिटिश सरकारका तर्फबाट रक्षा मन्त्री जोन हिली थोरै समयका निम्ति उपस्थित थिए। साथै ब्रिटिश रक्षा मन्त्रालयकी मिनिस्टर फर भेटरन्स एण्ड पीपल लुइस स्यान्डर जोन्स पनि उक्त बैठकमा सहभागी थिइन्। सो बैठक भएको केही दिन नबित्दै हिलीले फरक कारणमा पदबाट राजीनामा दिइसकेका छन् भने स्यान्डर जोन्स रक्षा मन्त्रालयको मिनिस्टर फर आर्म्ड फोर्सेसमा नियुक्त भएकी छन्। बैठक पश्चात सामाजिक सञ्जालमा टिप्पणी गर्दै परराष्ट्र मन्त्री खनालले बैठकमा भूतपूर्व ब्रिटिश गोर्खाहरूका लामो समयदेखि नसुल्झिएका मागहरू विशेष गरी समानुपातिक पेन्सनको विषयमा केन्द्रित भई छलफलहरू भएको उल्लेख गरे। परराष्ट्र मन्त्री खनालले स्पष्टसँग आफ्ना विषय राखिदिएको भन्दै गोर्खा समुदायका प्रतिनिधिले त्यसलाई उनीहरूले सकारात्मक रूपमा लिएको बताएका छन्। तर गोर्खा भूतपूर्व सैनिक संघ गेसोका उपाध्यक्ष तथा दुई सरकारद्वारा गठित वार्ता समितिका एकजना सदस्य धर्म तामाङले उक्त बैठकमा पुरानै बुदामा कुरा अड्किएको जानकारी दिए। यसअघिका बैठकहरूमा उक्त माग सम्बोधनका निम्ति निरन्तर आवाज उठाएपछि ब्रिटिश सरकारका प्रतिनिधिहरूले त्यसको साटो अफोर्डेबल वा आर्थिक रूपमा बिहोर्न सकिने समाधानको विकल्प दिन भनेको र त्यसै अनुरूप आफूहरूले 11 बुदामा त्यस्तो समाधान सुझाएको तामाङले बताए। तीनै 11 बुदाको जवाफ आउला भन्ने आफूहरूको अपेक्षा भए पनि गत साताको बैठक मा ब्रिटिश सहभागीहरूले त्यसबारे कुनै टिप्पणी नगरेको उनले भने।
4: 11 बुढे मागहरू चाहिँ हामी सबै गोर्खा जन संगठन हस्ताक्षर गरेर हाम्रो बेला सरकारलाई बुझाएको थियौँ र यो विषयमा त्यसको फिडब्याक आउँछ, हामीले जवाब पाउँछ भन्ने हाम्रो आशा थियो। घुमै फिरै फेरि तपाईँको त्यो वेलफेयरमा धेरै जस्तो उहाँहरूले विषय डाइवर्ट गरेर त्यो प्रोपोर्शनल टेन्सन

0: र एफोर्डेबल सल्युसनमा होइन कि तपाईँको वेलफेयरमा लानुहुन्छ उहाँहरूले। समस्या भनेको हाम्रो एकातिर छ, एकातिर लगेर ठोकाउनुहुन्छ।
1: ब्रिटिस गोर्खा भूतपूर्व संगठन बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बू अहिले नेपालको सर्वोच्च अदालतबाट ब्रिटिस गोर्खा भर्ती बारे भएको निर्देशनात्मक आदेशको परिपालना हुनुपर्छ भनेर लागिपरेका छन्।
2: पहिलो नम्बर कुरो त हाम्रो त राष्ट्रिय सेना हो कि होइन, राष्ट्रिय सेना हो भने चाहिँ अब किन असमान राखियो, र अब राष्ट्रिय सेना होइन भने किन चाहिँ मर्नु र मार्नुको लागि मित्र राष्ट्रहरूसँग लडाइयो।
1: पछिल्लो वार्ता र प्रगति बारे बीबीसी न्यूज नेपालीले युके को रक्षा मन्त्रालयलाई इमेल मार्फत सोधेको थियो। जवाफमा रक्षा मन्त्रालयका एकजना प्रवक्ताले बैठकले सरकारवालाहरूसँग प्रत्यक्ष संवादको अवसर दिइरहेको र प्रगतितर्फ आफूहरू प्रतिबद्ध रहेको जनाएका छन्। प्रवक्ताले आगामी दिनहरूमा रचनात्मक अन्तर्क्रियालाई कायम राख्नका निम्ति ब्रिटिस सरकारले नेपाल सरकार र गोर्खा समुदायका प्रतिनिधिहरूसँग मिलेर काम गरिरहने बताएका छन्। संजय ढकाल, बीबीसी काठमाडौँ।
3: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनन विरूद्धको इजरायली कार्यवाहीको आलोचना गरेका छन्। उनले अमेरिका र इरान बीचको पछिल्लो सम्झौता अनुसार तेहरानले कहिल्यै पनि परमाणु अस्त्र हासिल नगर्ने पनि बताए। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
4: बीबीसीका कूटनीतिक संवाददाता पल एडम्स भन्छन् राष्ट्रपति ट्रम्पले लेबनन आफ्ना लागि भन्दा इरानका लागि बढ़ी महत्वपूर्ण रहेको बुझेका छन्। उनले त्यहाँको लड़ाई सानो ठाने पनि इरानी वार्ताकारहरूले त्यसलाई त्यही अनुरूप नहेरेको ट्रम्पले आत्मसात गरेको उनको पछिल्लो अभिव्यक्तिले देखाएको एडम्सको विश्लेषण छ। अमेरिका र इरान बीचको सम्झौता इजरायली प्रधानमन्त्रीका लागि राजनीतिक दुस्वप्न भएको र यसले उनको राजनीतिक करियरको आधार स्तम्भहरूमा धक्का दिएको बीबीसीकी मध्यपूर्व संवाददाता लुसी विलियम्स बताउँछिन्। अमेरिकी नेताहरूसँग वास्तविक प्रभाव भएको र वाशिङटनसँग राजनीतिक कानेखुसी गर्न सक्ने व्यक्तिका रूपमा आफूलाई प्रस्तुत गर्ने व्यक्तिलाई कसरी पाखा लगाइयो र आफ्नो प्रमुख साझेदारद्वारा सार्वजनिक रूपमा नै अपमानित गरियो भन्ने प्रश्न उठेको छ। इजरायलको सुरक्षा नीतिको केन्द्रमा इरानलाई राखेका नेतन्याहु इरानी सत्ता झन बलियो देखिएको अवस्थामा युद्ध रोक्ने परिस्थितिमा कसरी पुगे र इजरायलमा आम चुनावको केही महिना अघि वाशिङटन र तेहरानबाट हिजबुल्ला विरूद्धको युद्ध रोक्नुपर्ने दबावमा अब उनको राजनीतिक भविष्य कसरी टिक्न सक्छ भन्ने प्रश्न पनि तेर्सिएका छन्। सोमबार बेलुका पत्रकारहरूले असफल भएको भन्ने आरोप लगाउँदा आक्रोशित बनेका नेतन्याहुले केही विषयमा आफू र ट्रम्पको दृष्टिकोण फरक रहेको स्वीकार गरेका थिए।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: रेडियो बिहानी समय संकेत, यति बेला रातको 9 बज्यो।

0: किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
5: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी। ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हात जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानो होला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
6: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
7: एसई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
6: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812225553, 9812225553।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
8: कहाँ हुनु नि सर, हाम्रै दार्जिलिङ बिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
9: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
8: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
9: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
10: प्रोप्राइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
11: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइलुका साथी ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404011।
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
5: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण चिबल सिन्हा।
8: सम्पर्क मोबाइल 9741001349।
9: पावर वाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
10: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
9: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 9843462616 र 9810323754।
10: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
11: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
12: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
12: ल टिप्नुहोस्, प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 9843400537 र 010590093 मा सम्पर्क गर्नुहोला नि।
8: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
13: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11। सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा, धादिङ।
3: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारमाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छाल सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
7: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
5: पाइरस फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ।
4: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
5: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
8: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
9: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
9: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
9: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
9: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
9: ल्याब टेस्ट,
1: भिटामिन डी,
9: भिटामिन B12,
1: आइरन प्रोफाइल
9: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
9: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
10: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।